0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यही भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर, थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल्स फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेशन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक घुरीगाउँ बर्दिया।
2: यो हो रेडियो टाइगर 90.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। अहिले बिहानको 6 बजेको छ। यस टाइम्सका साथमा दैनिक उपभोगका सम्पूर्ण किराना सामानहरू एकै ठाउँमा पाइने अल पसल कञ्चनपुर जाने बाटो भरिगाउँ बजार बर्दिया।
3: नमस्कार तथा सुप्रभात। काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
4: आज 2083 साल साउन 28 गते बिहिबार, सन् 2026 अगस्त 13 तारीख साउन शुक्ल पक्षको प्रतिपदा तिथि।
5: काया कैरन का साथमा
6: किसान पाइप प्रोडक्ट्स प्राली
5: राष्ट्रको शान किसान
6: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
3: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
4: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समिति

0: चीनका पूर्व प्रधानमन्त्री झु रोङजीको 97 वर्षको उमेरमा निधन। चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान।
1: र पिताको निधनपछि भावुक मेसी, फुटबलबाट सन्यासको संकेत।
2: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
3: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास्ट, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540।
4: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
0: काया कैरनमा अब खबरको सिलसिला। प्रतिनिधि सभा बैठकमा सांसदहरूको अनुपस्थितिलाई आलोचना हुन थालेको छ। संसदको प्रमुख काम कानून निर्माणकै लागि बसेको बैठकमा धेरैको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि समेत प्रश्न उठेको छ। प्रतिनिधि सभाको अस्ति मंगलबारको बैठकमा खानी तथा खनिज पदार्थ विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा गणपूर्वक संख्या नै पुगेन। राष्ट्रोपाका सचेतक प्रकाशन्द्र परियार भन्नुहुन्छ, हामी निर्मम समीक्षा गर्छौं, आत्मआलोचना गर्छौं र संसदमा आउँदा दिनमा यस्तो अवस्था आउन नदिन पूर्व तयारी र सबै सांसदलाई जिम्मेवार बनाउन सबै प्रकारका निर्देशन गर्छौं। सांसदको मूल्यांकन प्रणालीलाई पनि थप कडाई गर्छौं। यस्तै कांग्रेसका सचेतक निष्कल राईले सदनमा पर्याप्त छलफल गर्नुपर्छ, सरकारको बिजनेसमा सत्तापक्षका साथीहरू नै अनुपस्थित हुनुपर्ने किन भनेर प्रश्न उठाउनु भएको छ। हाम्रा कुरा सुनवाई नभएकाले सरकारसँग हाम्रा सांसद डिमोरलाइज पनि हुनुहुन्छ, हाम्रो अनुपस्थितिका लागि सत्तापछि जिम्मेवार रहेको उहाँको भनाइ छ। यसैबीच प्रतिनिधि सभा अन्तर्गत गठित 12 समिति मध्ये धेरै काम कारवाहीमा प्रश्न उठ्न थालेका छन्। 12 संसदीय समिति मध्ये सार्वजनिक लेखा समितिको नेतृत्व प्रमुख प्रतिपक्षी कांग्रेसले गरेको छ, अरू सबैमा सत्तारूढ रासोपाको नेतृत्व रहेको खबर कान्तिपुरले लेखेको छ।
1: सम्पत्ति शुद्धिकरण सम्बन्धी कसुरमा अनुसन्धान चलिरहेका बेला स्वास्थ्य उपचार गराउन भन्दै विदेश पुग्नुभएका पूर्व प्रधानमन्त्री एवं कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र उहाँकी पत्नी एवं पूर्व परराष्ट्र मन्त्री आरजू राणा देउवा अझै नेपाल फर्किनु भएको छैन। पूर्व सभापति देउवा भने कांग्रेस इतर पक्षको भेलामा समेत सहभागी हुने गरी आज नेपाल आउन लागेको कांग्रेस नेताहरूले बताएका छन्। पूर्व प्रधानमन्त्री देउवा फागुन 13 त्रिभुवन विमानस्थलबाट सिंगापुर उड्नु भएको थियो भने त्यसता उहाँ विदेशमै हुनुहुन्छ। पूर्व परराष्ट्र मन्त्री राणा पुस 21 गते त्रिभुवन विमानस्थलबाटै दिल्ली प्रस्थान गर्नुभयो। दुवैले आफूहरू स्वास्थ्य उपचारका क्रममा रहेको बताएका छन्, तर कुन देशमा कुन अस्पतालमा कुन रोगको विषयमा उपचार भइरहेको भनेर खुलाएका छैनन्। दुवैजना शुरूमा सिंगापुर र त्यसपछि हङकङ पुगेको बताइन्छ। कान्तिपुरमा खबर छ। यसैबीच कांग्रेसको संस्थापन पक्षले पार्टीको आधिकारिकता सम्बन्धी फैसलामा सर्वोच्च अदालतले निष्ठा प्रदान गरेको विषयमा असन्तुष्टि जनाएको छ। गएको आइतबारदेखि पार्टी कार्यालय साने

0: मा चलिरहेको केन्द्रीय कार्यसमिति बैठकमा हिजो आफ्नो धारणा राख्दै महामन्त्री गुरूराज घिमिरेले निर्वाचन आयोगले सुनवाईको मौका नदिएको आधारमा सर्वोच्चले निष्ठा दिनु तथ्यसँग मेल नखाने जिकिर गर्नुभयो। नयाँ पत्रिकामा खबर छ।
1: विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनबाट एमालेको नेतृत्व पुनर्गठन गर्नुपर्ने महासचिव शंकर पोखरेलको प्रस्तावलाई अध्यक्ष केपी शर्मा ओलीले होल्ड गर्नुभएको छ। नेतृत्व पुनर्गठन बारे अध्यक्ष र महासचिव बीच मतभेद देखिएपछि चुनाव समीक्षा प्रतिवेदन थाती राखिएको छ। एमाले गएको फागुनको चुनावी समीक्षाका लागि उपाध्यक्ष रामबहादुर थापाको संयोजकत्वमा गएको जे 10 जेठमा कार्यदल गठन गरेको थियो त्यसको प्रतिवेदन लेख्ने जिम्मा महासचिव पोखरेलले पाउनु भएको थियो। पोखरेलले लेखेको करिब 100 पेजको प्रतिवेदनमा नीति र नेतृत्व पुनर्गठनका लागि विधान महाधिवेशन वा महाधिवेशन प्रतिनिधि परिषद अधिवेशनको विकल्प अघि सारिएको थियो। त्यसमा ओलीको गम्भीर असहमति रहेको एक पदाधिकारीले बताएका छन्। महासचिव पोखरेलले तयार गरेको प्रतिवेदनमा सरकारको काम र क्रियाकलापका कारण आजको संकट उत्पन्न भएकाले पार्टीको मुख्य नेतृत्वले नैतिक जिम्मेवारी लिनुपर्छ उल्लेख गरिएको ती पदाधिकारीले बताएका छन्। प्रदेश काठमाडौँमा गरी 11 भेलाबाट प्राप्त सुझाव प्रतिवेदनमा समेटिएको ती पदाधिकारीको भनाइरहेको खबर कान्तिपुरले छापेको छ।
0: कोशी प्रदेश सरकारबाट कांग्रेस बाहिरिएको छ। हिजो कोशी प्रदेश सरकारमा कांग्रेसबाट सहभागी मन्त्रीहरूले मुख्यमन्त्री हिक्मत कुमार कार्की समक्ष राजीनामा दिएपछि कांग्रेस कोशी प्रदेश सरकारबाट बाहिरिएको हो। कोशी प्रदेशमा केन्द्रीय नेताहरूले गरेको सहमति अनुसार नेकपा र एमालेको सरकार बन्ने जनाइएको छ। सरकार गठन गर्ने विषयमा सहमति भए पनि मन्त्रालयका विषयमा अझै दुई दलबीच सहमति हुन नसकेको नेताहरूको भनाइ छ। यसैबीच नेपाली कांग्रेस सरकारबाट बाहिरिएपछि विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अन्तर्गत लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायण आचार्यले आउँदो भदौ 1 विश्वासको मत लिने हुनुभएको छ। भदौ 1 बस्ने प्रदेशसभा बैठकमा मुख्यमन्त्री आचार्यले विश्वासको मत लिने तय भएको भनिएको छ। आचार्यले भदौ 1 प्रदेशसभा बैठकबाट स्पष्ट बहुमत गर्ने देखिन्छ। अहिलेसम्म उहाँको पक्षमा 48 मत सुरक्षित जस्तै देखिएको छ। कुल 83 सांसद संख्या रहेको प्रदेशसभाको बहुमत संख्या 42 रहेको खबर नागरिकमा छ।
1: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने भएको छ। सरकारको पूर्ण स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी मार्फत विगतमा चाडपर्व लक्षित गरी सञ्चालन हुँदै आएका सहुलियत पसल यसपटक कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर वर्षभरि सञ्चालन गर्न लागि हो। चाडपर्वका बेला खाद्यान्नको खपत बढ़ने र बजार मूल्य समेत बढ़ने भएकाले सरकारले विगतमा 10 तिहार र 6 सहुलियत पसल सञ्चालन गर्दै आएको थियो। गएको वर्ष भदौ 30 गतेदेखि चाडपर्व लक्षित सहुलियत पसल सञ्चालन गरिएको थियो। नवयुवा आन्दोलनका कारण कुनै औपचारिक कार्यक्रम नगरी गएको वर्ष सहुलियत पसल शुरू गरिएको थियो। यसपटक भने गएको वर्षको तुलनामा करिब 1 अघि नै पसल सञ्चालन गर्न लागि हो। खाद्य व्यवस्था तथा व्यापार कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले उपभोक्तालाई महँगीबाट राहत दिन तथा बजारमा खाद्यान्नको मूल्य नियन्त्रण गर्ने उद्देश्यले वर्षभरि नै सहुलियत पसल सञ्चालन गर्न लागि बताउनुभयो। निम्न आय भएका उपभोक्तालाई सहज गर्नको लागि चाडपर्व शुरू हुनु अघि नै पसल सञ्चालन गरिएको उहाँको भनाइ छ। कम्पनीले यसपटक सबै खाद्यान्नमा प्रति किलो वा प्रति लिटर 5 छूट दिने निर्णय गरेको छ। चामल, दाल, तेल, चिनी र नुन लगायतका वस्तुमा यो छूट लागू हुनेछ। कारोबार दैनिकमा खबर छ। काया कैरनमा विद्युतीय गाड़ीको आकर्षण बारेको जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले सांसदहरूको बैठकमा अनुपस्थित देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न, सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय, सम्पत्तिमाथि प्रश्न उठिरहेका बेला देउबा 5 महिनाको विदेश बसाएपछि आज फर्कदै सरकारले आजदेखि वर्षभरि सौलित पसल सञ्चालन गर्ने लगायतका खबर प्रस्तुत गर्यौं।
5: अब बाँकी खबर। नेपालमा मृत्युपछि हुने अंगदान न्यून संख्यामा मात्र प्रत्यारोपण हुने गरेको छ। मस्तिष्क मृत्यु भएका व्यक्तिबाट अंगदान गर्न सकिने कानूनी व्यवस्था भए पनि अहिलेसम्म 9 जना मृतदाताबाट मात्र 23 अंग प्रत्यारोपण सम्भव भएको छ। तीमध्ये 17 मृगौला, 5 कलेजो र एउटा संयुक्त कलेजो मृगौला प्रत्यारोपण गरिएको छ। नेपालमा ब्रेन डेथ भएकै व्यक्तिबाट हुने अंग प्रत्यारोपण शुरूआत 2017 मृगौला प्रत्यारोपणबाट भएको थियो। त्यसैदा सीमित संख्यामा मस्तिष्क मृत्यु भएका दाताबाट अंक प्रत्यारोपण भइरहेको छ। यसलाई नियमित र व्यापक कार्यक्रमका रूपमा विस्तार गर्ने भने चुनौती देखिएको छ। कलेजो तथा मृगौला प्रत्यारोपण विज्ञ डाक्टर पुकार चन्द्र श्रेष्ठका अनुसार एकजना मृत अंगदाताबाट 8 भन्दा बढ़ी बिरामीको ज्यान बचाउन सकिन्छ। उहाँले मृत्युपछि अंगदान गर्न र प्रत्यारोपण गर्न सके धेरै बिरामीलाई राहत हुने बताउनुभयो। डाक्टर श्रेष्ठले नेपालमा जीवित दाताबाट हुने मृगौला तथा कलेजो प्रत्यारोपण सेवा विस्तार हुँदै आएको भने जानकारी दिनुभयो। यस्तै शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डाक्टर कल्पना कुमारी श्रेष्ठले नेपालमा प्रत्यारोपण सेवा विस्तार भइरहे पनि मृत्युपछि हुने अंगदानलाई अझै प्रभावकारी रूपमा अघि बढ़ाउन नसकिएको बताउनु भएको छ। उहाँले दाताको समयमै पहिचान गर्ने, परिवारसँग संवेदनशील संवाद गर्ने र प्राप्त अंग सुरक्षित रूपमा सम्बन्धित बिरामीसम्म पुर्याउने व्यवस्था प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिनुभएको छ। मृत्युपछि हुने अंगदानका लागि जनचेतना पर्याप्त मात्रामा हुँदैन। कार्यकारी निर्देशक डाक्टर श्रेष्ठले सम्भावित दाता पहिचान गर्ने, अस्पताल स्तरीय संयन्त्र, सघन उपचार सेवा, दक्ष स्वास्थ्यकर्मी, प्रत्यारोपण समन्वयकर्ता, अंग निकाल्ने तथा सुरक्षित राख्ने प्रविधि, छिटो स्थानान्तरण गर्ने व्यवस्था र राष्ट्रिय स्तरको पारदर्शी अंग वितरण प्रणाली आवश्यक हुने बताउनुभयो। आजको गोर्खा पत्रमा खबर छ।
4: नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 लक्षित गर्दै बैंक तथा बीमा कम्पनीले गाड़ीको कर्जामा विशेष ब्याज दर तथा विभिन्न सहुलियतपूर्ण योजना सार्वजनिक गरेका छन्। ग्लोबल आईएमई बैंक, एनएमबी बैंक, सिद्धार्थ बैंक र मुक्तिनाथ विकास बैंकले अटो कर्जामा आकर्षक ब्याज दर तथा अरू सुविधा सहितका योजना ल्याएका हुन्। बैंकहरूले आधार दरमा कम प्रिमियम जोडेर अटो कर्जा उपलब्ध गराउनेदेखि कर्जा प्रक्रियामा सहजीकरण गर्ने र विभिन्न शुल्कमा छूट दिने योजना अघि सारेका छन्। काठमाण्डुको भिरकुटी मण्डलमा चलिरहेको एक्सपोको दोस्रो दिन बाइक तथा गाड़ीमा आकर्षण देखिएको छ। गएको मंगलबार अस्तिदेखि शुरू भएको एक्सपोको पहिलो दिन 29,000 भन्दा बढ़ीले अवलोकन गरेका थिए भने दोस्रो दिन हिजो 26,000 भन्दा धेरैले मेला अवलोकन गरेको आयोजकले जनाएको छ। नयाँ प्रविधि, आकर्षक डिजाइन र विद्युतीय गाड़ीप्रति बढ़दो आकर्षणसँगै एक्सपोमा राखिएका विभिन्न ब्राण्डका गाड़ीबारे अवलोकनकर्ताले चासो देखाएका छन्। नेपालमा बढ़दो विद्युतीय तथा नयाँ प्रविधियुक्त गाड़ीप्रतिको आकर्षणलाई केन्द्रमा राखेर आयोजना गरिएको एक्सपो एक्सपोमा विभिन्न ब्राण्डका गाड़ीहरू प्रदर्शनीमा राखिएका छन्, जसका कारण अहिले एक्सपोमा नयाँ गाड़ी हेर्न र त्यसबारे जानकारी लिन पुग्नेहरूको चहल पहल बढ़ेको छ। विभिन्न ब्राण्डले आफ्ना नयाँ मोडल, फिचर, प्रविधि, मूल्य तथा सेवाबारे उपभोक्तालाई जानकारी दिइरहेका छन्। कतिपय स्टलमा गाड़ीको डिजाइन र प्रविधिबारे जानकारी लिने तथा नजिकबाट अवलोकन गर्ने दर्शकको भीड़ देखिन्छ। नाइमा मोबिलिटी एक्सपो अवलोकन गर्न आएका केही नागरिकको अनुभव अबको पालोमा।
6: मेरो नाम सन्देश मानसिंह बस्नेत। अब इन्धनमा अब नेपाल जलस्रोतको धनी इलेक्ट्रिसिटी प्रडक्सन एकदम राम्रै गरिरहन्छ। त्यो इलेक्ट्रिसिटीलाई चाहिँ ग्रिन एनर्जी होइन, ग्रिन एनर्जीलाई किन सस्तो उसमा उपयोग नगर्ने भनेर नै मलाई लाग्छ इभी प्रति आकर्षित भएको देखिन्छ। पेट्रोल हाल्नुको सट्टा अलिकति अब अहिले 200+ नै छ पेट्रोल, त्यो सट्टा त इभी युनिटको 13-14 रुपियाँ तिरेर नै आफ्नो गाडी चलाउँदा फेरि धेरै सस्तो पर्यो नि त। त्यही भएर अलिकति अपरेसनमा चाहिँ सस्तो हुने भएर अहिले इभी प्रति आकर्षित भएको मैले चाहिँ पाइएको छ।
7: मेरो नाम रमेश पोखरेल, म त खास स्कुटी हेर्न आएको थिएँ र यसो यो गाडीहरू बढी आएको रहेछ यहाँ, त्यसले यसो बुझौँ भनेर खास आएको थियो। त्यस सबै नयाँ नयाँ आएको छ, राम्रो रहेछ। इभीमा चाहिँ बस आएको छ त्यो चाहिँ राम्रो लाग्यो मलाई चाहिँ, किनकि ठुलो गाडी आएको छ इभी गाडी आएको हुनाले त्यो चाहिँ अब राम्रो हुन्छ जस्तो लाग्छ। खर्चको हिसाबले चाहिँ अब पेट्रोल डेली हाल्नुपर्ने भएको हुनाले चाहिँ यो ठिक लाग्छ। अब पछि हेरौँ के कस्तो हुन्छ, पछि थाहा हुन्छ। दादा
8: मेरो नाम तुलसी प्रसाद नेउपाने। अब नयाँ नयाँ किसिमको टेक्नोलोजीहरूलाई यहाँ पस्किया देखेँ, इलेक्ट्रिक भेहिकलहरूमा स्कुटीहरूदेखि लिएर बाइक गाडीहरू, मलाई यो एउटा दुइटा गाडीहरू पनि मन पर्यो। चढी रहेको गाडीलाई एक्सचेन्ज गरौँ कि भनेर हुन्डाईको गाडी उ गरेर मैले यो टिटोन, यो निसानको टिटोन गाडी एउटा अलिकति मलाई त्यो राम्रो लाग्यो, विस्तृत रूपमा त्यसको बुझेँ। अरू चाहिँ यस्तो होस्मा अब विद्युतीय गाडीमा आकर्षण बढ्नु नै पर्छ, बढेको राम्रो पनि हो, तर हाम्रो नेपालमा भर्खर भर्खर यो आएको अवस्था छ। अब यो 5-7 वर्षपछि यसको जुन ब्याट्री वारेन्टी ग्यारेन्टी अथवा ब्याट्री जान्छ अनि ब्याट्री फेर्नु पर्छ भन्छन्, अनि त्यसको मूल्य चाहिँ अलिअलि चर्को पर्छ भनेको हुनाले मैले चाहिँ आफू चढिरहेको म चाहिँ पेट्रोलै गाडी चढ्छु। दिनभरि हिँड्न पर्ने धेरै मुभ गर्ने मान्छेहरूलाई पेट्रोल यो इन्धन बचाउने हिसाबले इलेक्ट्रिक गाडी राम्रो पनि हो।
9: मेरो नाम रामबहादुर विष्ट। पेट्रोल डिजल पेट्रोलले अहिले धेरै दुःख दिएको हुनाले अनि ब्याट्रीमै जाउँ, नेपालको प्रडक्ट नेपालको इन्धन चलाउँ भन्नेतिर सबैको सोच त्यस्तै छ जस्तो लाग्यो मलाई। मेरो अलरेडी 2-3 वर्षदेखि गाडीहरू छन् इलेक्ट्रिक, म नयाँ नौलो के आयो भनेर आएको हो। म चाहिँ यो विशेष बस हेर्न आएको हो। मसँग माइक्रोहरू छ अनि सानो गाडीहरू पनि छ, ठुलो गाडी चाहिँ छैन, बस चाहिँ छैन, त्यही भएर यो दुईटा बस स्पेसली हेर्न आएको
10: हो। ललित सिरिज हो, अब यो भनेको विद्युत युग चाहिँ हो, तर यसमा गाडी भरपर्दो हुन्छ। जसरी चाहिँ हामी चाहिँ बाटोमा बसेर चाहिँ घन्टौँ चाहिँ तपाईँको चार्जिङमा बस्नु पर्यो भने त राम्रो भएन। त्यसले गर्दाखेरि त्यो हिसाब किताबमा हेर्दा अझ पनि इन्धनमा चाहिँ मान्छेहरू छन्, तर चाहिँ अबको युग भनेको विद्युत युग हो, तर यो भरपर्दो खालको हुनु पर्यो गाडी। तपाईँको अझै पनि नेपालीको इन्कमको हिसाब किताब त हरेक हिसाब किताब चाहिँ चार पाङ्ने गाडीमा अझै पनि नेपालीको पहुँच पुग्ने सम्भावना अहिले तत्काल देखिन्न। बरु चाहिँ यो सिभिल ट्रान्सपोर्टेसन चाहिँ व्यवस्थापन राम्रो गरिदिनुपर्छ सरकारले।
4: नाइमा मोबिलिटी एक्सपो र विद्युतीय गाडीको विषयमा विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: को एकमात्र डिटिएच सेवा
1: डिस्होम खुशीको कनेक्शन
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
2: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। गएको हप्तासम्म 10 लाख भन्दा बढ़ी डिम्याट खाता बच्चाका नाममा खोलेका छन्। बच्चा जन्मेको केही दिनमै धेरै अभिभावक डिम्याट खाता खोल्न आउने क्रम जारी रहेको बैंक र ब्रोकर कार्यालयका कर्मचारीहरू बताउँछन्। अहिले प्राथमिक शेयर निष्कासन आईपीओमा शेयर हालेमा चिट्ठा विधि अन्तर्गत कम्तीमा 10 किता शेयर पर्न सक्ने सम्भावना भएकाले धेरैजनाको नामबाट शेयर भर्दा कुनै न कुनैमा त पर्ला नि भन्ने उद्देश्यले बच्चा जन्मना साथ अथवा 18 वर्ष नपुग्दै खाता खोल्न आउने क्रम बढ़ेको आर्यतारा इन्भेस्टमेन्ट एण्ड सेक्युरिटिजका ब्रोकर नम्बर 57 का संचालक रामचन्द्र भट्टराईले बताउनुभयो। 18 वर्षभन्दा कम उमेरका बालबालिकाको नाममा खाता खोल्न पाइने कानूनी व्यवस्था नै छ। बच्चा 18 वर्ष नपुग्दासम्म अभिभावकको संरक्षकत्व बैंक खाता र डिम्याट खाता खोल्न पाइन्छ। खातावाला बालक 18 वर्ष पुगेपछि उसले आफै खाता पूर्ण रूपमा सञ्चालन गर्न पाउँछ। न्यूनतम 10 किता शेयर सबैलाई वितरण गर्नुपर्ने व्यवस्था पनि नाबालकका नाममा डिम्याट खाता खोल्ने र आवेदन दिने क्रम बढ़ेको सीडीएससीको तथ्याङ्कले पनि देखाउँछ। यसैबीच विद्यालय जाने उमेरमै नगद बचत गर्न सिकेका इलामको रोङ गाउँपालिकाका बालबालिका अहिले त्यही रकमबाट शेयर खरिद गरेर लगानीकर्ता बनेका छन्। गाउँपालिकाले बालबालिकाहरूलाई विद्यालयमा टिकाउने उद्देश्यले शुरू गरेको कार्यक्रमले विद्यार्थीलाई शेयरधनी बनाएको छ। बाल बचत अहिले पुँजी बजारसम्म विस्तार भएको खबर कान्तिपुर दैनिकमा छ।
5: अब विदेशको खबर। चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन भएको छ। उहाँले सन् 1998 सन् 2003 5 वर्ष चीनको दोस्रो सर्वोच्च कार्यकारी पद सम्हाल्नु भएको थियो। झू रोङजीले चीनलाई विश्व व्यापार संगठनमा प्रवेश गराउन र विश्व व्यापारको प्रमुख शक्तिका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको मानिन्छ। उहाँको कार्यकालमा चीनिया उद्योगलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने, विदेशी लगानी आकर्षित गर्ने तथा राज्य स्वामित्वका घाटामा रहेका उद्योग सुधार गर्ने महत्वपूर्ण आर्थिक सुधारहरू अघि बढ़ाएका थिए। उहाँले स्थानीय स्तरमा रहेको कर सम्बन्धी अधिकार केन्द्र सरकारतर्फ सार्ने, कमजोर सरकारी उद्योग बन्द वा निजीकरण गर्ने र घर स्वामित्वलाई प्रोत्साहन गर्ने नीतिहरू अघि सार्नु भएको थियो। यी कदमले चीनलाई तीव्र आर्थिक वृद्धि हासिल गर्दै विश्वकै ठूलो उत्पादन केन्द्र मध्ये एक बन्ने आधार तयार गरेको मानिन्छ।
6: अब खेल खबर। अर्जेन्टिनी फुटबल टोलीका कप्तान लियोनल मेसीले पिता जर्ज मेसीको निधनपछि भावुक बन्दै फुटबलबाट सन्यास लिने संकेत गरेका छन्। पिताको निधनपछि पहिलो पटक आफ्नो भनाई सार्वजनिक गर्दै उनले अब आफूले कति समयसम्म फुटबल खेलिरहने हो भन्नेमा नै निश्चित नरहेको बताएका छन्। सामाजिक सञ्जाल फेसबुक मार्फत भावुक सन्देश लेख्दै मेसीले भनेका छन्, बुबा अब आफूहरू माझ हुनुहुन्न भन्ने कुरा अझै विश्वास गर्न कठिन भइरहेको छ। फेरि कहिल्यै बुबालाई देख्न र कुरा गर्न नपाउने कुरा सोच्दा निकै गाह्रो भइरहेको उनले बताएका छन्। उनले आफ्नो फुटबल करियरलाई लिएर समेत अनिश्चितता व्यक्त गरेका छन्। मेसीले भनेका छन्, आफूले जीवनभर फुटबल खेले पनि अब धेरै समयसम्म फुटबल खेलिरहने हो कि होइन भन्नेमा आफू निश्चित छैन। मेसीले यस क्रममा पछिल्लो विश्वकपका भावनात्मक क्षण पनि सम्झिएका छन्। विश्वकप शुरू हुनुभन्दा केही दिन अघि उनका पिताको स्वास्थ्य अवस्था गम्भीर बनेको थियो। पिता जर्जले मेसीलाई आफ्नो अन्तिम विश्वकप खेल्न आग्रह गरेका थिए। पिता विश्वकपमा उपस्थित हुन नसके पनि आफू फाइनलसम्म पुग्ने र त्यसपछि पितालाई खेल हेर्न ल्याउने आशा मेसीले गरेका थिए। अर्जेन्टिना फाइनलसम्म पुग्यो तर जर्ज मेसी मैदानमा पुगेर छोराको खेल हेर्न भने सकेनन्।
5: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका पूर्वी भेगका केही ठाउँहरूमा सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरी कोशी र बागमती प्रदेशका हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको छ। बिहान भने खासै पानी परेको छैन। आज राति गण्डकी प्रदेशका हिमाली तथा पहाड़ी भेगका एक दुई ठाउँमा अति ठूलो पानी पर्न सक्ने महाशाखाले जनाएको छ। कोशी बागमती गण्डकी लुम्बिनी प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँ तथा मधेस र सुदूरपश्चिम प्रदेशका तराई भागमा पनि मध्यम समूहको पानी पर्न सक्ने महाशाखाले जनाएको छ।
6: बालबालिकाहरूलाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने भनी स्पष्ट कानूनी प्रतिबन्ध लगाउने गरी विधेयक संसदमा दर्ता भएको छ। सरकारले संघीय संसदको प्रतिनिधि सभामा दर्ता गरेको बालबालिका सम्बन्धी ऐन 2075 संशोधन गर्न बनेको विधेयकमा नयाँ व्यवस्थाका रूपमा बालबालिकालाई कमैया श्रमिक वा कमलरीका रूपमा राख्न नपाइने विषय राखेको छ।
5: नेपालबाट गएको आर्थिक वर्षमा 12.5 अर्ब रूपियाँको अलैंची निर्यात भएको छ। यो अहिलेसम्मकै बढ़ी हो। पूर्वी जिल्लाका पहाड़ी जिल्लामा अलैंची खेती उत्पादन धेरै हुन्छ। उत्पादित अलैंची सबैजसो मेची भन्सार कार्यालय भएर निर्यात हुने गरेको खबर नागरिक दैनिकले लेखेको छ।
6: धितोपत्रको सार्वजनिक निष्कासन गर्दा त्यसको मूल्य निर्धारणमा कम्पनीको वास्तविक मूल्यलाई आधार बनाइने भएको छ। नियामक धितोपत्र बोर्डले हिजो सार्वजनिक गरेको प्राथमिक पूँजी बजार सुधार नीति 2083ले धितोपत्रको मूल्यलाई वैज्ञानिक र बजारमा आधारित बनाउन कम्पनीको वास्तविक मूल्य सहितको बजारको माग र अन्तर्राष्ट्रिय अभ्यासमा आधारित प्रणालीमा रूपान्तरण गर्ने नीति लिएको छ।
5: 8 वर्ष यता विभिन्न कारणले अड्किएको संघीय निजामती सेवा ऐन मस्यौदा 55-30 को प्रावधान राखेर टुङ्गो लगाइँदैछ। अर्थ मन्त्रालयले दोहोर्याएर 55-30 को प्रावधानलाई सहमति दिएको छ। यो भनेको 55 वर्ष उमेर पुगेका वा 30 वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई अनिवार्य अवकाशमा पठाउने प्रस्ताव हो।
6: छिन्चु जाजरकोट सड़क खण्ड अन्तर्गत सल्यानको बनगाड कुमिण्डी नगरपालिका 1 मा जीप भेरी नदीमा खस्दा 2 जना बेपत्ता भएका छन्। 2 जना भने पौडिएर जोगिएका खबर आजको नयाँ पत्रिकामा छ।
5: सम्पत्ति शुद्धिकरण सम्बन्धी अर्को मुद्दामा विशेष अदालतले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई पूर्वपक्ष थुनामा पठाउन आदेश दिएको छ। विशेष अदालतका अध्यक्ष वासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले भट्ट र अग्रवाललाई पूर्वपक्ष थुनामा राख्न आदेश दिएको हो।
6: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले देशभरका सरकारी निकायमा प्रयोग हुने निवेदनको ढाँचामा एकरूपता कायम गर्न सरकारी कार्यालयहरूमा प्रयोग हुने निवेदनको ढाँचा तथा त्यसको कार्यान्वयन मार्गदर्शन 2083 स्वीकृत गरेको छ।
5: विदेशी नागरिकको नेपाल बसाई अनुशासित र नियम संगत बनाउन सरकारले नियमित अनुगमन गर्ने भएको छ। नेपालमा बस्ने अनुमति पाएका विदेशी नागरिकको सुविधा तथा उनीहरूका चालचलन तथा गतिविधिमाथि सूक्ष्म निगरानी गर्दै गलत क्रियाकलाप गरेको पाइएमा देश निकाला गर्नेसम्मको नीतिलाई सरकारले अवलम्बन गर्ने भएको हो।
6: एनसेल अजियाताको शेयर बिक्री विवाद तथा स्मार्ट सेलको 4.60 अर्ब रूपियाँ बराबरको लिलामी प्रकरणमा 22 जना विरूद्ध मुद्दा दायर भएको छ।
5: काया कैरनमा अब पालो उखानको
6: रित्तो गोजी भारी मन।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: बैठकमा सांसदहरूको अनुपस्थिति देखिएपछि संसदको प्रभावकारितामाथि प्रश्न। सार्वजनिक सरोकारका मुद्दामा संसदीय समितिहरू पनि निष्क्रिय।
5: सरकारले आजदेखि वर्षभरि सहुलियत पसल सञ्चालन गर्ने, खाद्य तथा व्यापार कम्पनीको बिक्री कक्षबाट सबै खाद्यान्नमा 5 रूपियाँ छूट पाइने,
6: गाड़ीहरूको प्रदर्शनी, नाइमा एक्सपोमा बैंक तथा बीमाको अफर र सस्तो ब्याज, मोटरसाइकल र साना गाड़ीमा आकर्षण,
5: चीनका पूर्व प्रधानमन्त्री झू रोङजीको 97 वर्षको उमेरमा निधन, चीनलाई विश्व व्यापारको प्रमुख शक्तिको रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान,
6: र पिताको निधनपछि भावुक मेसी फुटबलबाट सन्यासको संकेत।
5: र अन्त्यमा आजको कार्टुन। आज हामीले गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। संसदमा हाजिर गरेर टाप कस्ने सांसद र सामान किनेर बिल लिँदा उपहार पाउने सरकारी कार्यक्रमसँग यो कार्टुनले जोड़िएको छ। यहाँ अर्थ मन्त्रालयको दृश्य छ। टेबुलको टेलिफोनको घण्टी बजेपछि एकजना कर्मचारीले फोन उठाएर अर्कोतिर हेरेर भन्दैछन्, सांसदज्यूको फोन, संसदमा बसे बापत नै जित्ने चिट्ठा राखेर प्रोत्साहन दिनु पर्यो रे। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: को पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5241148 र 5207 2।

0: भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता, खोजी जारी, सर्पको टोकाईबाट सुर्खेतमा एकजनाको मृत्यु।
1: नेपालगंज उपमहानगरपालिका बीचका वडाध्यक्ष सहित चारजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर, थप अनुसन्धान हुँदै।
0: युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह।
1: र मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कप खेलको तालिका परिवर्तन, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने। हिमाल, पहाड़, तराई जोड्छौं सबैलाई बिहान 6:30 बजेको भेरी खबरबाट। दिलु रावत र मधुबन विष्टको नमस्कार। तपाईँ हामीलाई radiovheri.com.np को साथै दैलेखको रेडियो मातृभूमि र रेडियो हाम्रो समावेशी, जाजरकोटको रेडियो हाम्रो पाइला, बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा एफएमबाट पनि सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। भेरी नदीमा जीप खस्दा गाड़ीसहित बेपत्ता भएका दुईजनाको पहिचान खुलेको छ। सल्यानको बनगार कुपिने नगरपालिका एक अमरा स्थित छिन्चु जाजोकोट सड़क खण्डबाट बोलेरो जीप भेरी नदीमा खस्दा बेपत्ता भएका दुवैजनाको पहिचान खुलेको हो। जिल्ला प्रहरीकारले सल्यानका अनुसार बेपत्ता हुनेमा चालक दाङ निवासी करिब 23 वर्षीय हेमराज विशी र जीपमा सवार सल्यानको सिद्धकुमा गाउँपालिका 4 निवासी करिब 43 वर्षीय खलबहादुर राणा रहनु भएको छ। घाइतेबाट प्राप्त विवरणका आधारमा उहाँको पहिचान खुलेको प्रहरीले जनाएको छ। यद्यपि बेपत्ता दुवैजनाको अवस्था भने अझै अज्ञात रहेको छ। हिजो दिउँसो 2 बजे बालुवा संग्रहबाट सल्ली बजारतर्फ जाँदै गरेको लुम्बिनी प्रदेश 1J 30-22 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 20 मिटर तल भेरी नदीमा खसेको थियो। जीपमा चालक सहित 4 जना सवार रहेका थिए। दुर्घटनामा परि घाइते भएका बनगाड कुपिने नगरपालिका एक आँपखोली निवासी 29 वर्षीय प्रेम विकर, 21 वर्षीय खुमलाल बुढाचोकीको सल्ली सिटी अस्पताल सल्ली बजारमा उपचार भइरहेको छ। जीपसहित भेरी नदीमा बेपत्ता भएका चालक विशी र यात्रु राणाको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली
1: यस्तै नदीले बगाएर ल्याएका दाउरा निकाल्न गएका रुकुम पश्चिमका एकजना युवा बेपत्ता भएका छन्। बेपत्ता हुनेमा सानेबेरी गाउँपालिका 1 का 28 वर्षका प्रेम रोकाएर रहेको प्रहरीले बताएको छ। रुकुम पश्चिम प्रहरीका अनुसार बिहान दाउरा निकाल्ने क्रममा सानेबेरी नदीमा डुबेर बेपत्ता भएको बताइएको छ। उनको खोजी भइरहेको बताइएको छ। यता सुर्खेतमा सर्पले टोकेर एकजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पश्चिम सुर्खेतको चौकने गाउँपालिका 10 चालिखेका 58 वर्षका देउमा कामी रहेको प्रहरीले बताएको छ। जिल्ला प्रहरीकारले सुर्खेतका प्रवक्ता कविन्द्र सिंह बोहराका अनुसार हिजो बिहान 5:45 बजेतिर भाँडा माझ्ने क्रममा सर्पले दायाँ हातमा तोकेको थियो। उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँमा ल्याइएको भए पनि उपचारको क्रममा उहाँको मृत्यु भएको डीएसपी बोहराले बताउनुभयो।
0: सुर्खेतको भेरीगंगा नगरपालिका 13 रामघाटमा पेट्रोल छर्केर श्रीमतीलाई आगो लगाएको आरोपमा एकजना पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय छिन्चुले 49 वर्षीय जयबहादुर राणाले आफ्ना 50 वर्षीय श्रीमतीलाई महेश्वरी राणाको शरीरमा पेट्रोल छर्केर आगो सल्काएको जनाएको छ। उहाँका छोरी 18 वर्षीय पुष्प राणाले आगो निभाएर आमालाई तत्काल उपचारका लागि कर्णाली प्रदेश अस्पताल कालागाउँ पुर्याउनु भएको थियो। अस्पतालले महेश्वरीको अनुहार, घाँटी तथा शरीरका विभिन्न भागमा गरी करिब 35-36% आगोले जलेको जनाएको छ। प्राथमिक उपचारपछि थप उपचारका लागि नेपालगंज स्थित भेरी अस्पताल रेफर गरेकोमा थप उपचारका लागि भारतको लखनऊ रेफर गरेको प्रहरीले जनाएको छ। घटनापछि प्रहरीले जयबहादुर राणालाई कर्णाली प्रदेश अस्पताल बाहिरबाट नियन्त्रणमा लिएको छ। घटनाबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
1: देशका विभिन्न ठाउँमा गैराती सामान्य वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार विशेष गरेर कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी क्षेत्रमा पानी परेको हो। बिहान भने वर्षा भएको छैन। आज राति गण्डकी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका 1-2 ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेको बताएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा ठूलो पानी पर्ने महाशाखाको अनुमान छ। मधेस र सुदूरपश्चिम प्रदेशका तराई भूभागमा आंशिक बदली रहने र कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली तथा पहाड़ी भूभागका केही ठाउँमा त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाड़ी भूभागका थोरै ठाउँमा मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। यसै गरी मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागमा थोरै ठाउँ तथा सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना छ। भोलि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी तथा हिमाली भूभागका एक दुई ठाउँमा समेत ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ। वर्षाका कारण बाढ़ी, पहिरो तथा भूक्षयको जोखिम बढ़न सक्ने भएकाले सम्भावित जोखिमयुक्त क्षेत्रका वासिन्दालाई आवश्यक सतर्कता अपनाउन महाशाखाले अपील गरेको छ।
0: कर्णाली कर्फ्यू अन्तर्गत हिलसा सिमकोट सड़क खण्डको सिमकोट गाउँपालिका साथ स्थित ओखेन गाउँ आसपासको सड़क वर्षायामसँगै अत्यन्त हिलामय भएपछि यातायात संचारमा गम्भीर समस्या उत्पन्न भएको छ। सड़कको विभिन्न स्थानमा बाक्लो हिउँ जम्दा सवारी साधन गुडाउन कठिन हुनुका साथै स्थानीय बासिन्दाले दैनिक आवाजावतमा समेत ठूलो समस्या बेहोर्नु परेको छ। वर्षाको निरन्तर प्रभावका कारण सड़कको सतह चिप्लो र हिलामय बनेकाले अहिले ओखेन गाउँका स्थानीयले आवाजावत र यातायातका साधनमा समस्या भएको छ। जसले गर्दा यात्रुहरूको समय मात्र होइन आर्थिक भार पनि बढ़ाएको स्थानीयले गुनासो गरेका छन्। उखेन गाउँका बासिन्दाले सड़कको उचित रूपमा सम्भार नहुँदा हरेक वर्ष वर्षायाममा यस्तै शास्ति खेप्नु परेको छ। सड़कमा हिँड्दा पैदल यात्रु चिप्लेर लड्ने, मोटरसाइकल दुर्घटना पर्ने तथा सवारी पल्टिने जोखिम बढ़ेको स्थानीय हरिबहादुर साईले बताउनुभयो।
1: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नेपालगंज उपमहानगरपालिका वडा नम्बर 20 वडा अध्यक्ष सहित चारजना विरूद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ। वडा अध्यक्ष कौशल कुमार धोबी र वडा सचिव वीरबहादुर थापा मगर सहित भ्रष्टाचार र सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दाका प्रतिवादी विकास कुमार चापागाई र रविन्द्र लामिछाने विरूद्ध आरोप पत्र दायर गरिएको हो। आयोगका प्रवक्ता सुरेश निउपानेले वडा अध्यक्ष धोबी, वडा सचिव थापा मगरले आयोगले सरकारी कागजातमा फेरबदल गरी गलत नियत राखी तयार गरेको विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा प्रमाण सिर्जना गर्न खोजेको आरोप लगाएको छ। बाँके नेपालगंज 20 रविन्द्र लामिछाने र उदयपुरको चन्द्रगढ़ी नगरपालिका 5 विकास कुमार चपागाईलाई गैर कानूनी लाभ लिने प्रकृतिको मतियार भएको आरोप लगाउँदै मुख्य कसुरदार सरह सजायको माग दावी गरिएको आयोगले बताएको छ। अख्तियारले चारैजनाको मिलिमत्तोमा विशेष अदालतमा विचाराधीन घुस रिश्वत बुझी सम्पत्ति शुद्धिकरण गरेको मुद्दामा प्रमाण सिर्जना गर्ने उद्देश्यले 70 लाख रूपियाँ लेनदेन भएको देखाउँदै झुट्टा तथा नक्कली करनामा तयार पारेको जनाएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: के तपाईलाई दिशा गर्दा मलद्वारमा दुखाइ हुने, चिलाउने, पोल्ने र रगत आउने जस्ता समस्याहरू भएको छ?
3: आउनुहोस्, माथि उल्लेखित भएका समस्या तपाईमा पनि छ भने विश्वकै उत्कृष्ट छार सूत्र विधिद्वारा बवासिर, भगन्दर तथा फिसल रोगको सफल उपचार अब चौधरी आयुर्वेद औषधालय नेपालगंजमा 25 वर्षदेखिको अनुभवी डाक्टरहरूबाट पूर्ण रूपले उपचार गरिन्छ।
4: मलद्वारमा हुने रोगको लक्षण: मलद्वारमा चिलाउने, चिरा पर्ने, घाउ आउने, दिशामा रगत देखा पर्ने, दिशा गर्दा दुखाइ हुने।
2: उपचारबाट हुने लाभहरू: रोगबाट सधैँका लागि छुटकारा पाइनुका साथै दैनिक रूपमा कामकाज गर्न अप्ठ्यारो नहुने, साथै कुनै पनि प्रकारको जोखिम नहुने।
4: आयुर्वेदिक उपचार: मृगौला, पत्थरी, मधुमेह, सुगर रोग, छाला सम्बन्धी रोग, महिलामा हुने विभिन्न रोग जस्तै महिनावारीको खराबी, सेतो पानी जाने, पेट सम्बन्धी रोग, पिनास, पुरानो टाउको दुखाइ, पुरुषको नपुंसकता, अनुहारमा हुने डन्डीफोर तथा दागहरू आदि रोगको विशेष उपचार गरिन्छ। बिरामी जाँच्ने समय: गर्मीमा बिहान 8 बजेदेखि 11 बजेसम्म, बेलुका 4 बजेदेखि 7 बजेसम्म, जाडो महिनामा बिहान 9 बजेदेखि 12 बजेसम्म र बेलुका 3 बजेदेखि 5:30 बजेसम्म, शनिबार बिहान 9 बजेदेखि 1 बजेसम्म।
3: चौधरी आयुर्वेद औषधालय, जिल्ला प्रशासन, सीडीओ कार्यालयको सामुन्ने, नेपालगंज, बाँके।
2: डाक्टर अनिल कुमार चौधरी, कन्सल्टेन्ट आयुर्वेद विज्ञ, नेपाल सरकारबाट मान्यता प्राप्त एवं परामर्श चिकित्सक। सम्पर्क नम्बर 98480-27590 र 081-534-328। फेरि सुन्नुहोस् है, 98480-27590।
5: अशोक साल त ढुक्क नारेबन्दी
6: हाँ त पोर्सालिक बात सम्झो त आम्मी न लक्टी रहरबरा पानी बस्दा बेर अस्ति कहाँ र सेक्जाए त सोचो त लट्टी ठिक्कम घर डान डान पानी वर्षे टिकी मन छत पटाए लाग
7: जोखिम से बचकला पहिले सावधानी अपनाए लद्या खोलम पानी बरल बाकलसे सावधान रही एम्बुलेंस सुरक्षा निकाय स्वयं सेवगन के संपर्क विवरण तक सूची बनाई एक चोट प्रयोग के लाग झटपट झोला तैयार पारी वो बरखक ब्यालम संक्रमण के डर ध्यार हुलको से पानी ढिका के पी स्वच्छता में ख्याल करी
8: प्लान इंटरनेशनल नेपाल ओ भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप की साझेदारी में बर्दिया जिला में संचालन हुई रहल विपद पूर्व तैयारी उत्थानशीलता तथा सबलीकरण परियोजना द्वारा जनहित के लाग जारी संदेश
2: खुशी को खबर के तपाईलाई पेट तथा कलेजो रोगको नयाँ तथा पुरानो समस्या छ यदि छ भने अब तपाईको लागि खुशीको खबर काठमाडौँको नर्विक हस्पिटलमा कार्यरत पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेल अब प्रत्येक महिनाको तेस्रो शनिबार बीपी चोक नेपालगंज स्थित ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसीमा आउनुहुनेछ यदि तपाईलाई ग्यास एसिडिटी पेट पोल्ने खाना नपच्ने डकार धेरै आउने पेट फुल्ने तथा भारी हुने अल्सर बारम्बार पेट दुख्ने अपान्न वाए टाइफाइड एच पाइलोरी संक्रमण कब्जियत वा पखाला गल ब्लाडर स्टोन फ्याटी लिभर जन्डिस हेपाटाइटिस ए बी सी कलेजो सुनिने सिरोसिस कलेजोमा पानी जम्ने कलेजोमा सिस्ट वा ट्युमर अल्कोहलका कारण हुने लिभर ड्यामेज लगायतका ग्यास्ट्रिक वा कलेजोसँग सम्बन्धित कुनै पनि रोग छ भने उपचार तथा परामर्शको लागि अवश्य सम्पर्क राख्नुहोस् पेट र कलेजोका लक्षणहरूलाई हल्का नलिनुहोस् स्वस्थ जीवनका लागि आजै विशेषज्ञसँग जाँच गराउनुहोस् याद राख्नुहोस् प्रत्येक महिनाको तेस्रो सोमबार पेट तथा कलेजो रोग विशेषज्ञ डाक्टर शेखर पौडेलसँग उपचार तथा परामर्श सम्पर्क ग्रीन सिटी हेल्थ क्लिनिक एन्ड फार्मेसी बीपी चोक नेपालगंज नर्सिङ होमको पूर्वी गेट ठिक सामुन्ने फोन नम्बर 081-530-105 र 97-053-00-450
9: गर्जन छ सधैँ बाघ झैं रेडियो टाइगर 99.2 MHz
10: साथै आवेदन दस्तुर कनेक्ट आइपिएसबाट पनि तिर्न सकिनेछ भर्ना प्रक्रिया तथा अनलाइन आवेदन भर्ने बारे आवश्यक जानकारी प्राप्त गर्नका लागि जानकारी पुस्तिका मिडवेस्ट युनिभर्सिटी वेबबाट डाउनलोड गर्न सकिनेछ वा ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ केन्द्रीय विभागमा सम्पर्क गरी प्राप्त गर्न सकिनेछ सम्पर्क मध्यपश्चिम विश्वविद्यालय ग्रेजुएट स्कूल अफ इन्जिनियरिङ डिन कार्यालय विरेन्द्रनगर सुर्खेत सम्पर्क मोबाइल नम्बर 98-699-35707 98-490-56367 र 98-482-60422
11: रेडियो भेरी एफएम
1: तपाई अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ यतिन्जेल हामीले भेरी नदीमा जीप खस्दा दुईजना बेपत्ता खोजी कार्य जारी सर्पको टोकाईबाट सुर्खेतमा एकजनाको मृत्यु नेपालगंज उपमहानगरपालिका 20 वडाध्यक्ष सहित चारजना विरूद्ध विशेष अदालतमा काठमाडौँमा भ्रष्टाचार मुद्दा दायर लगायतका खबर प्रस्तुत गर्यौं
0: अब बाँकी खबर लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले भदौ 1 गते प्रदेशसभाबाट विश्वासको मत लिनुहुने भएको छ नेपाली कंग्रेसले साउन 12 गते प्रदेश सरकारलाई दिएको सम्वर्धन फिर्ता लिएपछि संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री आचार्यले 30 दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान अनुसार विश्वासको मत लिन तयारी गर्नुभएको हो मुख्यमन्त्री आचार्यले विश्वासको मत लिएपछि मात्रै सरकार विस्तार र मन्त्रालय बाँडफाँड टुंग्याउने तयारी छ एमाले र नेकपा बीच भएको सहमति अनुसार लुम्बिनी प्रदेश सरकारको नेतृत्व एमाले नै गर्ने र आचार्यले नै मुख्यमन्त्रीमा निरन्तरता दिने निर्णय भइसकेको छ नयाँ सत्ता समीकरण अनुसार नेकपालाई मन्त्रालय दिने विषयमा अन्तिम सहमति जुटाउन भने बाँकी छ नेकपाका प्रदेश संसदीय दलका नेता इन्द्रजीत थारूले मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै आफ्नो दलबाट मन्त्री पठाउने तयारी रहेको र त्यही अनुसार भदौ 1 गते विश्वासको मत लिने गरी तयारी पनि भइरहेको उहाँको भनाइ छ यस्तै नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहालले लुम्बिनीको सरकार निर्माणका लागि नेकपा एमाले नेकपा मशालसँग दुई बुधे सहमति गरेका छन् मशालका महामन्त्री मोहन विक्रम सिंहसँगको सहमतिको पहिलो बुधामा लुम्बिनी प्रदेश सरकार गठन र प्रदेशका विकास र निर्माणका कार्यमा सहकार्य गर्ने उल्लेख गरेको छ। राष्ट्रिय स्वाधीनता संविधान र गणतन्त्रका पक्षमा तथा प्रतिगमनका विरूद्ध आन्दोलनमा सहकार्य गर्ने पनि सहमति भएको छ। लुम्बिनीमा मसालका एकजना मात्रै सांसद रहेका छन्।
1: कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यास 44,500 थान वितरण भइसकेको छ। साउन 1 देखि 27 गतेसम्म सुर्खेतका विभिन्न ग्यास डिलर तथा कम्पनीबाट 14.2 केजीका ग्यास सिलिण्डर बिक्री वितरण भरिएको हो। नेपाल आयल निगम लिमिटेड प्रादेशिक कार्यालयका प्रमुख दिपक घिमिरेका अनुसार फेरि ग्यास मात्र 27,626 सिलिण्डर वितरण भएका छन्। यस्तै नेपाल ग्यास कर्णालीका 5,078, सैपालका 4,665, राप्तीका 2,800, रियन्सका 2,730 र मनोकामना ग्यास कम्पनीका 1,802 सिलिण्डर बिक्री तथा वितरण भइसकेको उहाँले बताउनुभयो। प्रमुख घिमिरेले साउन मसान्तसम्म सुर्खेतमा थप 5,000 ग्यास सिलिण्डर आवश्यक पर्ने देखिएको बताउनुभयो। यो महिनामा करिब 50,000 ग्यास सिलिण्डर वितरण हुने उहाँको भनाइ छ। यो अहिलेसम्मकै उच्च खपत रहेको उहाँको भनाइ छ। यसैबीच जिल्ला प्रशासन कार्यालयमा भएको सर्वदलीय बैठकले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, सुत्केरी, दीर्घरोगी तथा समस्या परेका व्यक्तिका लागि प्रत्येक डिलरबाट 10% ग्यास सिलिण्डर छुट्याएर उपलब्ध गराउने व्यवस्था समेत गरिएको निगमको कार्यालय सुर्खेतले बताएको छ।
0: राष्ट्रिय मानवाधिकार आयोगले युवाहरूको अधिकार सुनिश्चित गर्न आग्रह गरेको छ। तत्र अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोगका प्रवक्ता डाक्टर टीकाराम पोखरेलले निकालेको विज्ञप्तिमा सार्वजनिक नीति निर्माणमा युवाको अर्थपूर्ण सहभागिता कमजोर हुँदा अन्तर्पुस्तागत ज्ञान र सिपको हस्तान्तरण प्रभावकारी हुन नसक्ने उल्लेख गरेको छ। युवाका लागि पर्याप्त र मर्यादित रोजगारीका अवसर सृजना हुन नसक्नु तथा देशको समग्र विकासमा उनीहरूको ज्ञान सिप र ऊर्जाको प्रभावकारी परिचालन नहुनु चिन्ताको विषय रहेको आयोगले जनाएको छ। युवाको विचार सुन्ने, उनीहरूको निर्णय प्रक्रियामा सहभागी हुनलाई गराउने र सामाजिक, आर्थिक तथा राजनैतिक क्षेत्रमा अवसर सुनिश्चित गर्नु राज्यको दायित्व रहेको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै आयोगले युवाको सामाजिक सञ्जाल तथा सार्वजनिक ठाउँमा विचार व्यक्त गर्दा धम्की, दुर्व्यवहार, घृणात्मक अभिव्यक्ति, अनलाइन हिंसा, अनावश्यक निगरानी तथा अनुचित कानूनी कार्यवाहीको जोखिम सामना गर्नु परेका गुनासो प्राप्त भएको जनाएको छ।
1: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्ष 83-84 विनियोजित बजेट कार्यान्वयन थालेको छ। प्रदेश सरकारको सड़क पूर्वाधार कार्यालयले चालू आर्थिक वर्षमा विनियोजित बजेटमा बाँकेमा योजनाहरू कार्यान्वयनका लागि इस्टिमेट तयार गर्ने कार्य शुरू गरेको छ। जिल्लाका विभिन्न स्थानमा पुगेर स्तरगत रूपमा इस्टिमेट तयार गर्ने कार्य शुरू गरिएको सड़क पूर्वाधार कार्यालय बाँकेका निमित्त प्रमुख चन्द्रबहादुर शाहीले बताउनुभयो। निमित्त प्रमुख शाह, इन्जिनियर गोरखबहादुर बुढा, अनिल चौधरी सहित टोलीले जिल्लाका कोहलपुर नगरपालिका, बैजनाथ गाउँपालिका र विभिन्न योजनाको स्तरगत अनुगमन सहित लागत इस्टिमेट प्रारम्भिक शुरूआत गरेको हो। उहाँले केही दिनमै लागत इस्टिमेट तयार पारी बोलपत्र आह्वानको तयारी समेत भएको बताउनु भएको छ। बाँकीमा सड़क पूर्वाधार कार्यालय अन्तर्गत चालू आर्थिक वर्षमा करिब 250 योजना रहेको जानकारी गराउँदै उहाँले प्राविधिकहरूलाई पालिकागत रूपमा जिम्मेवारी दिएर लागत इस्टिमेट बनाउने कार्य शुरू भएको बताउनु भएको छ। भेरी खबरमा खबरहरूको क्रम जारी नै छ। अहिलेलाई भने यो अर्को विश्राम।
12: सबैजनालाई नमस्कार छ है।
13: नमस्कार।
12: आजको स्वास्थ्य आमा समूह बैठकको छलफलको विषय सिकल सेल एनिमिया रोगको लक्षण र रोकथामका उपायहरू हुन्। तपाईँहरूलाई सिकल सेल एनिमिया भन्ने रोगको बारेमा थाहा छ? त्यसो भए सुन्नुहोस् है त, सिकल सेल एनिमिया एक प्रकारको वंशाणुगत रोग हो। यो रोग लागेपछि शरीरमा रगतको अभाव हुने गर्दछ, त्यसैले पटक पटक रगत चढाउनु पर्ने र औषधि सेवन गर्नुपर्ने हुन सक्छ। नेपालमा थारू समुदायका व्यक्तिहरूमा यो रोग बढी देखिएको छ।
13: यसका लक्षणहरू के के हुन्?
12: यसका लक्षणहरू रिङ्गटा लाग्ने, सास फेर्न गाह्रो हुने, थकाइ लाग्ने, हात खुट्टाको हड्डी र जोड्ने धेरै दुख्ने, साथै पटक पटक जन्डिस पनि देखा पर्छ।
13: म्याडम, यो रोगबाट बस्न के गर्नुपर्छ?
12: प्रशस्त मात्रामा शुद्ध पानी पिउने, ताजा र स्वस्थ खानेकुरा खाने, धेरै तातो वा धेरै चिसो ठाउँमा नबस्ने, साबुन पानीले मिची मिची हात धुने, सरसफाई गर्ने, बच्चाहरूलाई नियमित खोप लगाइदिने गर्नुपर्छ। साथै यो रोग भएको व्यक्तिले अर्को यही रोग भएको भएको व्यक्तिसँग विवाह गर्यो भने उनीहरूको सन्ततिमा पनि यो रोग सर्ने सम्भावना बढी हुन्छ।
13: सबैले सुन्नुभयो नि, अब यो रोग बारे आफ्नो घर परिवार, आफन्त, छिमेकी, साथी सङ्गी सबैलाई सचेत गराउँ है।
12: तपाईँले एकदमै राम्रो कुरा गर्नुभयो। आज यहाँ उपस्थित सबैलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दछु।
14: समयमै सिकल सेल एनेमिया रोगलाई चिनेर उपचार गरियो भने यसबाट हुन सक्ने जोखिमलाई कम गर्न सकिन्छ। त्यसैले यस्ता लक्षणहरू देखिएमा चिकित्सकको सल्लाह अनुसार उपचार गरौं र गराउँ।
15: ठाकुरबाबा नगरपालिका स्वास्थ्य शाखाद्वारा जनहितमा जारी सन्देश।
16: सन्जो कहाँ हो के यति हतार हतारमा?
17: अन्त कहाँ हुनु नि, नमन सपिङ सेन्टरमा हो।
16: अरे अरे सपना, तिमी कता जान लागे कि?
18: कहाँ हुनु, नमन सपिङ सेन्टरतिर।
16: ए रमेश पर्ख न, कता हेरेको के?
19: कहाँ रहिनी दिदी, नेपालगञ्जमा पाइन सक्कु सामान नमन सपिङ सेन्टरमा पाए ओ मारा से म फेरि नमन सपिङ सेन्टरमा जाइदु।
16: नै सबैजनाले नमन नमन भन्छन्, के छ र त्यहाँ?
19: के छैन र त्यहाँ? खाद्य तथा किरानाका सामान, कस्मेटिक सामान, दैनिक उपभोग्य सामग्री, होटलका लागि आवश्यक सम्पूर्ण सामान, गिफ्ट खेलौना र बर्थडेका सामग्री, सजावटका सामग्री, संगीत र खेलकुदका सामग्री, घर र भान्सामा प्रयोग हुने भाँडाकुँडा, स्वदेशी तथा विदेशी चिसो पेय पदार्थ होलसेल तथा फुटकर मूल्यमा पाइन्छ। अनि त्यहाँ नगर कहाँ जाउँ त सबैजना?
16: प्रोप राइटर दुर्गा प्रसाद खरेल र निशान भण्डारी, सम्पर्क मोबाइल नम्बर 9857029017 र 9857037582।
20: नमन सपिङ सेन्टर ठाकुरबाबा नगरपालिका 1 भुरीगाउँ बजार बर्दिया विजय प्लाजा होटलको अगाडि।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाप चाहिँ।
0: न 67993।
22: के तपाईँलाई नसा तथा हात जोड्ने समस्याले सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगञ्जमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ जोहरूबाट अर्थोस्कोपी र जोइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
22: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
23: घुँडा र कुमको दूरबीन प्रविधिद्वारा एसीएल, पीसीएल, एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
22: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
23: नसा तथा हाड जोड्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
22: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगञ्ज बाँके, सम्पर्क नम्बर 08538150 र 08535151।
23: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
0: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
24: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
0: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
24: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
0: 198198।
25: हजुर, तपाईँहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।
11: रेडियो भेरी एफएम।
25: तपाईँ अहिले सबैको मन सुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक शरीफहरूसँगै अन्य खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। भारतीय साग सब्जी आयातमा कडाई गरिएपछि नेपालगंजका स्थानीय किसानले कृषि उपज

0: समितिले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन अनुसार भूकम्पमा 1,677 जना घाइते भएका छन्। सबैभन्दा धेरै क्याली शहरमा 95 अनि परेरामा 79 जनाको ज्यान गएको तथ्याङ्क रहेको छ। प्रभावित क्षेत्रमा भग्नावशेष र भवनमा पसेकाहरूको खोजी तथा उद्धार र क्षतिको मूल्याङ्कन कार्य भने निरन्तर भइरहेको छ। 1,100 भन्दा धेरै घर पूर्ण रूपमा ध्वस्त भएका छन् भने 8,000 भन्दा धेरै घरमा क्षति पुगेको छ। परेरा र क्याली जस्ता शहरमा धेरै मानिस घर बाहिर नै रात बिताउन बाध्य भएका छन्।
1: भेरी खबरमा अब लागौं खेल खबरतर्फ। एसियन क्रिकेट काउन्सिल एसिसीले अगस्त 30 देखि सेप्टेम्बर 12 सम्म मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपको खेल तालिका परिवर्तन गरेको छ। एसिसीले यसअघि सार्वजनिक गरेको तालिकामा केही फेरबदल गरेको हो। एसिया कपको छनौटको रूपमा रहेको यस प्रतियोगितामा 10 टोलीले सहभागिता जनाउँदैछन्। सहभागी टोलीलाई 2 समूहमा विभाजन गरिएको छ। नेपाल रहेको समूहमा साउदी अरेबिया, मलेसिया, बहराइन र हङकङ रहेका छन् भने अर्को समूहमा यूएई, ओमान, सिंगापुर, कुवेत र कतार रहेका छन्। नेपालले अगस्त 31 तारीकमा बहराइनसँग पहिलो खेल खेल्नेछ। यसै गरी नेपालले दोस्रो खेल सेप्टेम्बर 3 मलेसिया, तेस्रो खेल सेप्टेम्बर 6 साउदी अरेबिया र चौथो खेल सेप्टेम्बर 8 हङकङसँग प्रतिस्पर्धा गर्नेछ। समूहमा शीर्ष 2 टोली सेमी फाइनल पुग्नेछन्। यसअघि प्रतियोगिताको शीर्ष 3 टोलीले सन् 2027 बंगलादेशमा हुने एक दिवसीय एसिया कप स्थान बनाउने भए पनि एसिसीले अब शीर्ष टोलीले मात्र एसिया कप खेल्न पाउने बताएको छ। यस प्रतियोगिताका लागि नेपाल क्रिकेट संघ क्यानले सन्दीप लामिछानेको कप्तानीमा 1,400 सदस्यीय टोली घोषणा गरिसकेको छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानुअघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
0: भेरी नदीमा जीप खस्दा 2 जना बेपत्ता, खोजी जारी। सर्पको टोकाईबाट सुर्खेतमा 1 जनाको मृत्यु।
1: नेपालगंज उपमहानगरपालिका 20 वडाध्यक्ष सहित 4 जना विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर, थप अनुसन्धान हुँदै।
0: युवाहरूको अधिकार सुनिश्चित गर्न राष्ट्रिय मानवाधिकार आयोगको आग्रह।
1: र मलेसियामा आयोजना हुने एसिसी प्रिमियर कपको खेल तालिका परिवर्तन, नेपालले पहिलो खेल बहराइनसँग खेल्ने। हवस् त तपाईँ हाम्रो भेट अब अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। त्यति बेलासम्मको लागि समाचार कक्षका सबै सहकर्मी सहित बिहानको भेरी खबरबाट डिलु रावत र मधुबन विष्टी बिदा हुन्छौ। नमस्ते।
2: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 MHz।

0: स्वच्छतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर संसार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनदी चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 98699177777 घर संसार स्टोर रेडियो टाइगर भएको भवन ठाकुरबाबा नगरपालिका एक भुरीगाउँ बर्दिया।
1: केपी पोलिक्लिनिक भुरीगाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
2: यी सावन 30 गते शनिबारको दिन
1: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बा तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
0: आमाको दूध बच्चाको पहिलो औषधि हो। जन्मेको एक घण्टाभित्र अनिवार्य रूपमा स्तनपान शुरूआत गरौं। 6 महिनासम्म आमाको दूध मात्रै खुवाऊ, स्वस्थ बच्चा उज्यालो भविष्य। स्तनपान गराउ, स्वास्थ्य बचाउ।
3: तपाईँ सुन्दै हुनुहुन्छ बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। गर्जन त सधैँ बाघ नै।

0: यो साल त ढुक्क भयो है बुढी।
1: हो नि, अघिल्लो साल सम्झिँदा त कहाली लाग्छ। पानी पर्दा यसको आनन्दले कहाँ बस्न सकिन्थ्यो र? सोच्नुहोस् त, नदी किनारको घर सानै पानी पर्न थाल्यो कि मन अथालिने।
0: हो त, धन्न समयमै नदी किनारबाट सुरक्षित ठाउँमा सरियो।
2: वर्षाको मौसममा बाढीको जोखिम बढी हुन्छ, त्यसैले बाढीबाट बस्न पूर्व तयारी र सावधानी अपनाउनुहोस्। नदी नालामा पानीको मात्रा बढेको छ भने सावधान हुनुहोस्। एम्बुलेन्स, सुरक्षा निकाय, स्वयंसेविका आदिको सम्पर्क विवरणको सूची तयार पार्नुहोस्। आकस्मिक प्रयोगका लागि झटपट झोला तयार गर्नुहोस्। साथै वर्षाको समयमा संक्रमणको जोखिम धेरै हुने भएकाले पानी उमालेर पिउने गर्नुहोस्। स्वच्छतामा ध्यान दिनुहोस्।
3: प्लान इन्टरनेशनल नेपाल र भेरी वातावरणीय विशिष्टता समूह बी ग्रुप बाँकेको साझेदारीमा सञ्चालन भइरहेको विपद पूर्व तयारी उत्थानशीलता तथा सबलीकरण परियोजनाद्वारा जनहितका लागि जारी सन्देश।
4: गर्जन छ सधैँ बाघ झैं, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: केपी पोलिक्लिनिक भुरी गाउँमा हार्जोनी नसा रोग विशेषज्ञ डाक्टर आउने बारेको सूचना।
1: यी साउन 30 गते शनिबारको दिन
0: भेरी अस्पताल नेपालगंजबाट हार्जोनी नसा बात तथा मेरुदण्ड रोग विशेषज्ञ डाक्टर प्रकाश बहादुर थापा आउनुहुने भएकाले सम्बन्धित समस्या भएका बिरामीहरूले समयमा नै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्। डाक्टर प्रकाश बहादुर थापाद्वारा हड्डी तथा नसा सम्बन्धी सम्पूर्ण समस्याको जाँच तथा जोर्नीमा सुई लगाउने, प्लास्टर गर्ने, अपरेशन गर्ने, रड निकाल्ने जस्ता विभिन्न हड्डी सम्बन्धी उपचार गर्नुका साथै बासोको उपचार गरिने भएकाले सम्बन्धित बिरामीले सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ। स्थान केपी पोलिक्लिनिक भुरीगाउँ। थप जानकारीका लागि 084-40-30-82।
2: यो हो रेडियो टाइगर 910.2 मेगाहर्ज।

0: सबै हुन थाल्यो, गाह्रो पो भयो त भा।
1: ल काका, किन चिन्ता गर्नु भएको? घर सञ्चालित स्टोर छ नि।
2: ओ, अब चिन्ता छोड्नुहोस्। तपाईँको भान्सालाई शुद्ध र विषादी रहित बनाउनका लागि आएको छ घर सञ्चार स्टोर। अर्ग्यानिक र विषादी रहित खाद्यान्नका लागि सम्झिनै पर्ने गन्तव्य घर सञ्चार स्टोर। तपाईँको स्वास्थ्य आवश्यकतालाई ध्यानमा राख्दै दैनिक रूपमा भान्सामा प्रयोग हुने खाद्य सामग्रीहरू विषादी रहित बनाउन घर सञ्चार स्टोरले ल्याएको छ अर्ग्यानिक विषादी रहित खाद्यान्नहरू। पहाड़ी तथा रैथाने गेडागुडी दालहरू, शुद्ध र ताजा कोदो र फापरको पिठो, जुम्ली मार्सी र स्थानीय अनादि चामल, घरमै तयार गरिएको शुद्ध घिउ र मह, रैथाने बासमादार, काला नमक चामल लगायत अन्य विभिन्न स्थानीय कृषि उपजहरू। थप जानकारीका लागि प्रोप राइटर राधा रिजाल 9899771777। घर संसार स्टोर, रेडियो टाइगर भएको भवन, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ बर्दिया।
3: राजवंशी मेडिकल हल भुरीगाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू: गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिशा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिशा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका एक, भुरीगाउँ।

शुभ प्रभात कार्यक्रम ज्योति दर्पणमा हार्दिक स्वागत छ। कार्यक्रमको प्रतीक्षा गरेर बस्नुहुने तपाईँ तमाम श्रोतामा म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी म उपस्थित छु। आज पनि 8 बजेको छ, समय सँगसँगै हाम्रो उपस्थित रहनेछ। सनातन रेडियो नेटवर्क हुँदै नेपालका विभिन्न रेडियो स्टेशनहरूबाट एकैसाथमा प्रसारित कार्यक्रम ज्योतिष दर्पण कार्यक्रममा आजका तिथिमिति पञ्चाङ्ग अनि ग्रह गोचर र तपाईँको दिन कसरी व्यतीत हुन्छ भनेर राशिफल अनि हामी तपाईँसँग भएका विभिन्न जानकारी र भूत भविष्य अनि वर्तमान सम्बन्धीका धेरै भन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयास गर्छौं। फोन गर्न सक्नुहुन्छ, दुईटा नम्बर हामीसँग तपाईँको लागि हामीले खुल्ला गरेका छौं, 98453 97658 र 98142-73601 सीधा तपाईँ र मेरो प्रत्यक्ष रूपमा कुराकानी रहनेछ। यतिखेर कार्यक्रमको शुरूआती चरणमा छु, कार्यक्रमलाई ढिलो नगरिकन अगाडि बढाउँछु आजको पञ्चाङ्ग अनि आजको ग्रह गोचरबाट।

आज मिति 2083 साल श्रावण 28 गते आज बिहिबार तदनुसार ईस्वी सन् 2026 आज अगस्त 13 तारिक नेपाल सम्मत 1146 रहेको छ। गुल्ला छ रौद्र नाम संवत्सर श्री सूर्य दक्षिणायन वर्ष ऋतु श्रावण महिनाको शुक्ल पक्ष आज सूर्योदयमा पवित्र पावन दिन प्रतिपदा तिथि रहेको छ। 40:22 रात्रिको 9:42 तदुपरान्त पनि द्वितीय तिथि प्रारम्भ रहनेछ। अश्लेष नक्षत्र 5:18 बिहान 7:41 अश्लेष थियो भने यतिखेर मघा नक्षत्र प्रारम्भ भइसकेको अवस्था छ। बवयुग रहेको छ, बरियान युग रहेको छ 23:21 किमस्तुग्न कारण 12:26। आज आनन्द युगमा भने अमृत युग रहेको छ। आजको दिनमानको समय 32:51 बिहान सूर्योदय 5:34 जाँदा भयो, साँझ सूर्यास्त 6:42। आज विशेष गरी गुला धर्मारम्भ आजको पञ्चाङ्गमा उल्लेख गरिएको छ। अबको क्रममा जानकारी गराउँ, ग्रहको छन् सूर्य कर्कट राशिमा रहेका छन् भने चन्द्रमा सिंह राशिमा छन्। मंगल ग्रहको अवस्था यतिखेरको यहाँबाट राशिबाट हेर्दा विशेष गरी मंगल ग्रह मिथुन राशिमा रहेका छन् भने बुध कर्कट राशिमा छन्। बृहस्पति कर्कट राशिमा, शुक्र कन्या राशिमा, शनि मीन राशिमा रहेका छन्। राहु कुम्भ राशि र केतु भने सिंह राशिमा आजका ग्रहहरूबाट संकेत देखिन्छन्। यो जानकारी सहित आज जन्मिने सम्पूर्ण जातकको भने

0: सिमरासिरहने छ र आज बिहान 7:41 जन्मिने जातकको भने कर्कट राशि रहने थियो। अब म तपाईँलाई जानकारी गराउँ, आज सम्पूर्ण जातकको सिंह राशि रहनेछ भने बृहस्पति उच्च अवस्थामा रहनेछ भने शुक्र नीच अवस्थामा रहने जानकारी गराए। है आज जन्मिने जातकलाई चन्द्र ग्रहण युगमा जन्म रहनेछ, चिसोबाट जोगाउनुपर्छ। अब तपाईँको दिन कसरी व्यतीत हुन्छ, राशिले के भनिरहेको छ भनेर तपाईँको राशिफललाई हामी अबको क्रममा जानकारी गराउँछौ। तपाईँका मेष आदि बार राशिफलले के भन्छ, तपाईँको राशिफल यस प्रकार रहेको छ। सबैभन्दा पहिलो राशि मेष राशिको लागि आज खेलकुदका क्षेत्रमा ज्ञानवर्धक कार्यमा पठन पाठनमा ज्ञानहरू वृद्धि रहनेछ। काममा सफलता मिल्नुका साथसाथ मधुर कामले पूर्णता प्राप्त गर्नेछ। मन भने हर्षोल्लास थाउने योग छ। तपाईँको लागि सकारात्मकका साथमा अगाडि बढ्नु भयो भने राम्रो छ। मान सम्मानमा वृद्धि रहनेछ भने आर्थिकता ताकेका कामबाट पनि धेरै कुरामा सहज आजको राशिबाट वृष राशिलाई संकेत देख्न सकिन्छ। आजको दिन पराक्रमिक छ, साथीभाइसँग रमाइलो ठाउँमा दिन व्यतीत, धार्मिक क्षेत्रमा मन जाने योग छ। प्रेम प्रेमीको बीचमा भने वाद विवाद सिर्जना रहनेछ। धनस्थानमा रहेको चन्द्रमाले यतिखेर मित्र गृहमा अवसर प्राप्त गरेको छ भने वाणिज्य कर्म तपाईँको लागि सुखद बन्न सक्छ। शेयर बजारमा मनकै धनार्जन गर्न सकिने योग छ। वैदेशिक कामको लागि पनि यात्रा सुखद तर बोली खस्रो बनाउन सक्छ। मिठास बोल्ने प्रयास गर्नु शुभ हुन्छ। सिंह राशिको लग्नमा चन्द्रमा आउँदा आफूलाई एकदम घमण्ड साबित गर्ने खालको अवस्था रहेको छ। बोल्दा एकदम नरम भएर बोल्ने प्रयास गर्नु, उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने योगहरू छन्। सबैले तपाईँको प्रशंसा त गर्लान्, फुर्किने बानी आजबाट परित्याग गर्नुहोला, शुभ हुन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा राम्रो सहज हुने खालका योगहरू छन्। मनमा अलिकति कता कता द्वेष भावहरू बनाउन सक्छन्। डाहा प्रविधि अरूको उन्नतिमा आफू रिसानी हुने खालको काम नगर्नु, यस हुने कन्या राशिलाई संकेत छ।
1: के तपाईँ भू वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसको भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्घाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घरेलीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधि द्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97648 3761।
2: पुनश्च संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
0: काममा सफलता प्राप्तिको लागि योग शुभ छ। मान्यजनको आशीर्वाद प्राप्त हुन्छ र गर्दै आएका हरेक काममा सफलता राशिमा संकेत तुलालाई देख्न सकिन्छ। उन्नति र प्रगतिको लागि धेरै कुरामा सहज हुने खालका योगहरू छन्। मन प्रसन्न रहनेछ भने आजको दिनमा तपाईँको लागि धेरै कुरामा सफलता प्राप्तिको लागि दिन शुभ छ। खेलकुदका क्षेत्रमा मन जान सक्छ तर काम भने असफल हुने संकेत छ। विचार गरेर अगाडि बढ्नु राम्रो हुन्छ। आजको दिनबाट तपाईँको लागि मंगलकारक दिनहरू शुरूआत भए मन अति नै हर्षित व्यवसायिक हिसाबमा तपाईँ सफल बन्ने संकेतहरू देख्न सकिन्छ भने काममा एकदमै रुचि वृद्धि रहने नयाँ ठाउँको अवलोकन गर्ने युग रहेको छ। मकर राशि हुनेको लागि गर्दै आएका हरेक कामबाट सफलता प्राप्तिको लागि दिन शुभ रहेको छ। इष्टमित्रहरूले साथ दिन सक्ने युग र सम्भावनाको आजको राशिबाट संकेत देख्न सकिनेछ। कुम्भ राशि हुनेको लागि गर्दै आएका हरेक काममा सफलता मिल्ने योग देख्न सकिन्छ। मान सम्मानमा वृद्धि रहने योगहरू छन्। तपाईँको आजको दिनमा अलिकति केही 7:30 शनि र यतिखेरको अवस्थामा हेर्दा ग्रहहरूले छैटौं ग्रह लिँदा शत्रु भने वृद्धि रहन सक्छन्। तपाईँले गर्ने हरेक कामको निगरानीहरूले गर्न सक्छन्। सावधानी भएर अगाडि बढ्नु, झुटो आरोपको सामना गर्नुपर्ने बाध्यतात्मक हुन सक्छ। आजको दिन हनुमानजीको उपासना र हनुमानजीको स्मरण गर्नाले कुम्भ राशिको दिन सकारात्मक बन्ने योग छ। अन्त्यमा मीन राशि हुनेको लागि गर्दै आएका नयाँ कामहरूमा सहज हुनेछ। कामबाट सफलता प्राप्तिको लागि दिन शुभ। आजको दिनमा तपाईँको लागि धेरै कुरामा सहज हुने खालका योगहरू आजको राशिबाट संकेत ग्रहमा देख्न सकिने योग छ।
1: के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
2: त्यसो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
1: हामी कहाँ वृन्दावनबाट अध्ययन पूरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सँगाल्नु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
2: सम्पर्क
1: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98142 73601।
2: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
3: के तपाईँ आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
4: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
3: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
4: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर कार्यक्रम ज्योति सुन्दरपुरको व्यवसायमा तपाईँलाई पुनः स्वागत गर्दै उपस्थित भइसकेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। आठ बजेबाट नौ बजेसम्म हरेक दिन हामी तपाईँसँग रहनेछौ र तपाईँसँग भएका विभिन्न ज्योतिष धर्म संस्कार अनि संस्कृति सम्बन्धीको विशेष जानकारीहरू पनि दिने प्रयासमा लागिरहेका छौं। यतिखेर कोही जिज्ञासु हाम्रो लाइनमा उपस्थित हुनुभएको मलाई जानकारी प्राप्त भएको थियो यतिखेर सम्पर्कबाट विच्छेद भइसक्नु भएको छ कोही हुनुहुन्छ म उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखि हुनुहुन्छ? जय श्री राधे।
1: जय श्री राधे गुरु।
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ? हजुर
1: कालीकोटबाट रमिता पाण्डे गुरु।
0: कालीकोटबाट रमिताजी अहिले कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ कालीकोटमा?
1: रेडियो नयाँ कडादी सुनिरहेको छु गुरु।
0: अनि कार्यक्रम बजेको साँझबाट?
1: हिजो बजिरहेको छ गुरु।
0: हजुर
1: हिजोबाट बजिरहेको छ।
0: अहिले कुन ठाउँमा हुनुहुन्छ तपाईँ ठ्याक्कै?
1: ठ्याक्कै म खाडा चढेर मामलामा छु गुरु।
0: अनि कुन रेडियोबाट कार्यक्रम सुन्नुहुन्छ त्यहाँ?
1: रेडियो नयाँ कडाली।
0: आज कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो छोराको बारेमा गुरु।
0: छोराको साल महिना गते समय भनिदिनु त।
1: 2083 साल वैशाख महिनाको 22 गते मंगलबार दिउँसो 1:04 जाँदा।
0: 1:04 जाँदा कुन जिल्लामा भयो तपाईँको बच्चाको जन्म चाहिँ?
1: मामलामै गुरु।
0: कालीकोट जिल्लामै होइन?
1: हजुर।
0: यहाँबाट हेर्दा के देखियो भने मूल नक्षत्रको पहिलो पावबाट नाम जोडेको छ। मूलको पहिलो पावले पितालाई नाश गर्छ भनेको बाबालाई आद्य पितानाह समुपै तिमूलम होइन पारे द्वितीय जननेम तृतीय भन्छ। अब पहिलो पावले बाबालाई पिर्ने भयो यो मूलको पहिलो पाव परेपछि यो मूल नक्षत्रको शान्ति गर्नुपर्छ है। मूलको शान्ति गर्नु उल्का र केतु भन्ने ग्रह चलेको छ सामान्य अवस्थाको लागि हातिनु पर्ने त्यस्तो ग्रहहरू छैनन् है। ग्रहको लागि शान्तिहरू गर्ने ग्रहको लागि पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है त।
1: हजुर। अनि आमा बाबाको सम्बन्ध?
0: आमा बुवासँगको सम्बन्ध ठिकै छ नराम्रो छैन। ग्रहहरूमा ठिक छन् ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु होला ठिकै हुन्छ। अब यो विशेष गरी यदि बाबालाई पिर्ने खालको योग छ यो नपिरोस् भन्नको लागि चाहिँ विशेष गरी ग्रहको शान्तिहरू गर्ने ग्रहको पूजापाठहरू गर्ने कामहरू गर्नु होला है त। घरको वास्तुको लागि ठिकै छ। अब बच्चाको लागि सामान्य शान्ति गर्नु अहिले छुट्यौं। राधे राधे। हामी कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा खाना चक्रबाट हुनुहुन्थ्यो हामीसँग कालीकोटबाट। हामी विशेष गरी भूत भविष्य अनि वर्तमान सम्बन्धीको विशेष जिज्ञासाहरूको समस्याको समाधान गर्ने एउटा प्रयास गरिरहेका छौं। हामी विशेष गरी एउटा कुरामा तपाईँलाई जानकारी गराइहाल्नुहोला। आज अब भदौ महिना लाग्दैछ हामीलाई धेरैले प्रश्न गर्नुहुन्छ भदौमा विवाह गर्न के हुन्छ होइन अथवा भदौ महिनामा किन सायद भएन। यो सबै कुराहरू के हुन्छ भने तपाईँहरूले हामीले खोजेर हुने होइन यी सबै गणनाबाट के निक्लिन्छन् त्यो निक्लेको अलिकति हामीले त्यसलाई चाहिँ गणना गरेर आकाशीय पिण्डमा रहेका ग्रहहरूलाई कसरी हुन्छ हामीले त्यसलाई गणना गरेर राखिएपछि अनि कुन महिनामा विवाह गर्ने भनेर शास्त्रमा उद्धृत गरेको छ। विवाह गर्नु भनेको महिनामा पनि त्यसभित्र पनि बार नक्षत्र योग करण लगायत इत्यादि कर्महरू समय घडीपलाहरू मिलेर लग्नहरू निक्लियो भने शुभ मुहूर्त शुभ लग्नमा बल्ल विवाह गर्ने सायद राखिदिन्छौँ हामीले। अब तपाईँहरू यो के हुन्छ र विवाह भन्ने कुरा तपाईँहरूले सामान्य सोच्नु भयो भने अहिले गरे हुन्छ भोलि गरे केही फरक परेन तर वास्तविक तपाईँले विवाहको महत्व विवाहको मर्म बुझ्नुभयो भने धेरै कुराहरूमा हेर्नुपर्ने खालका हुन्छन्। त्यसो भएको हुँदा हामी प्रत्यक्ष रूपमा कुराकानी अनि भूत भविष्य र वर्तमान समयका धेरैभन्दा धेरै कुराहरूको जानकारी पनि दिने प्रयासमा छौं। यतिखेर हाम्रो सम्पर्कमा कोही जिज्ञासु आउनु भएको प्राविधिक टेसरा मिलिरहेको छ। जय श्री कृष्ण। कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ हजुर?
1: म भोजपुरबाट गुरु।
0: भोजपुरबाट हजुरको शुभ नाम के होला?
1: कविता कार्की।
0: कविताजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? कविताजी कुन ठाउँमा हुनुहुन्छ अनि? घरि भोजपुर भन्नुहुन्छ, घरि शङ्खसभा भन्नुहुन्छ? घर चाहिँ भोजपुर। कहाँनिर घर चाहिँ?
1: भोजपुर ज्याउ पोखरी।
0: ज्याउ पोखरी अहिले कहाँ बस्नुहुन्छ?
1: ज्याउ पोखरी।
0: ज्याउ पोखरी कुन जिल्लामा बस्छ?
1: भोजपुर जिल्लामा।
0: अनि अहिले कुन रेडियो सुन्दै हुनुहुन्छ?
1: शङ्खसभा।
0: ए रेडियो चाहिँ शङ्खसभा सुन्नुहुन्छ, म त तपाईँ बस्नु भएकै शङ्खसभा हो कि भनेर। अनि आज कार्यक्रममा कसको बारेमा हेर्न चाहनुहुन्छ?
1: मेरो भाइको।
0: झ्याउ पोखरीतिर के छ, यो अलैँची गोड्ने बेला भयो कि उखल्ने बेला भयो कि उखल्ने कि खल्ने के भन्छ त्यसलाई?
1: होइन नि, भएकै छैन नि, अब यो भदौ लागेपछि मात्रै हुन्छ। त्यही पनि हाम्रो अलिक अलैँची नहुने ठाउँमै पर्छ, झ्याउ पोखरी अलिक उँभो
0: सानो पर्छ। कति बेला लाग्छ
1: दिङला आउन? एक डेढ घन्टा लाग्छ हिँड्दै पनि।
0: खानदारी जान?
1: खानदारी जान चाहिँ सुविधा पर्छ गाडीको, अलिक छिटै हुन्छ, अलिक टाढा भए पनि।
0: ए त्यस्तो हो भनेपछि हामी दिङला आउने कुरो छ, अनि दिङला आयो भने भेट्न आउने कि नआउने त?
1: कहिलेतिर आउनुहुन्छ?
0: अब तपाईँहरूले त्यहाँ खेती गर्ने बेला नपरेको बेला, अस्ति हामी खानबारी आउँदाखेरि रोपाईको बेला परेर मारा मार भएर मान्छे आउन पाउनु भएन छ। अब यो अलैँची नटिप्ने बेला, रुद्राक्ष नटिप्ने बेला अलिकति समय मिलाएर, अब सकभर यही भदौ असोजतिर कहिले हुन्छ हजुरहरूले भन्नुभयो भने होइन, त्यहाँको बारेमा त हामीलाई जानकारी हुँदैन नि त। अब हाम्रोमा काम छैन, यो बेला आउनुभयो भने सबैजना आउन पाउनुहुन्छ भन्ने बेलामा चाहिँ हामी आउने हो है। रेडियो सुन्दै गर्नु, यसो त्यहाँको भएका खबरहरू यसो गर्दै गर्नु होला, हामी आउनेछौँ, आउने कुरा जानकारी
1: गराउँछौँ।
0: ल अहिले कसको बारे मेरो?
1: मेरो भाइको।
0: भनिदिनु त साल महिना गते समय?
1: 2043 साल। अनि कार्तिक महिनाको?
0: हजुर
1: कार्तिक महिनाको 26 गते।
0: हजुर कति बजे? कुन जिल्लामा भयो तपाईँको भाइको जन्म?
1: भोजपुरमै।
0: भाइ कहाँ हुनुहुन्छ अहिले?
1: भाइ त विदेशमा छ नि।
0: बुवामा कहाँ हुनुहुन्छ?
1: बुवामा घरमा नै।
0: सुन्नुहुन्छ बुवामाले कार्यक्रम?
1: सुनिराख्नु भएको छ रेडियोमा।
0: ल भा सुन्नु है छोराको, 43 साल कार्तिक 26 गते 10:30 बिहान बुधबारको दिन जन्म। राशिको नाम दुर्गा हरि अथवा दुर्गा दत्त नाम आयो, मिन राशि हुन्छ। कालतर्फ एक पर्यालै छ, यो बच्चाले घर परिवारलाई सुख दिन सक्दैन है। बाबुर आमा केही नै कुरामा यसो गरिदिएर हुन्थ्यो कि भन्ने खालको मनसाय भइ नै रहन्छ जिन्दगी नै भरि। फेरि तपाईँको माइतमा एकजना कोही मान्छे अकालमा मृत्यु भएर पितृको दोष छ, त्यो छोरी मान्छे परेका छन्, याद छ? काकी ठुली आमा दिदी बहिनी भाइ बुहारी?
1: त्यस्तो त थाहा छैन गुरु।
0: बाले सुनिजानु भएको छ कार्यक्रम, बाले भरे फोन गरेर गुरुले भने हो त भनेर सोध्नु।
1: सानैमा जस्तो नचिनिने छोरा हो कि छोरी हो, नचिनिने एउटा खुपू हो कि कसरी जानुभएको भनेको सुनेको।
0: अर्को कोही छ त्यसो भने? अर्को कोही छ त अब त एक दुई महिनाको गएर पनि त्यसलाई दोष लाग्दैन, जन्म भइसकेपछि मृत्यु भयो कसैको यो घरमा है।
1: जन्म भइकन मृत्यु भएको त एउटा साइला
0: काका होइन, काका त छँदै हुनुहुन्छ, छोरी मान्छे पनि
1: हुनुहुन्छ।
0: फेरि मैले भने त जन्मिसकेपछि मरेछ कोही न कोही हो त, को होला जस्तो लाग्छ?
1: सानैमा हो, फुपू हजुर, फुपू दिदी।
0: कति वर्ष आउँदै भएको?
1: वर्षै नभइकन नि।
0: कति महिना आउँदै भएको?
1: छ महिना।
0: अनि छ महिना भएपछि त तपाईँको फुपू थियो कि थिएन? फुपू त हो नि त, बित्यो त त्यही त नकाल भनेको।
1: मम्मी
0: त्यही हुनुहुन्छ?
1: हजुर हजुर।
0: उता सुन्दै हुनुहुन्छ?
1: रेडियोमा सुन्दै हुनुहुन्छ, म रेडियो देखिएका छु नि त।
0: ए ल ल, तपाईँ घरमा छोरी मान्छेले अलिकति बढी दुःख दिएका छन्, घरमा अशान्ति छ, तपाईँको यो दाजुको सन्तानमा के हानि भएको छ? छोरा भएर नि कि छोरी भएर नि कि सन्तान भएन कि बिहा भएन के भन्नु त?
1: बिहा त भएको छ, भाइ हो तर छोरा पनि छ छोरी पनि छ।
0: के छ छोरा छोरीमा केही खोटोहरू छ, दोष लागेको छ, अपाङ्गहरू छ?
1: त्यस्तो त छैन गुरु।
0: अलिकति भोलिको दिनमा सन्तानबाट अलिक अशुभ हुन्छ, केही न केही कतै न कतै खोटो हुन सक्छ, हामीले त थाहा नभए हुन सक्छौँ, ध्यान दिनु होला। अहिले यो मान्छेलाई चाहिँ आइतबारको व्रत भन्ने, पूर्णिमाको व्रत भन्ने, चन्द्रग्रहण योगको शान्ति गर्ने र अहिलेको अवस्थामा 40 वर्षको उमेरमा हुनुहुन्छ, 40 वर्षमा भद्रिका भन्ने गरेर चलिएको छ, अब 41 वर्षदेखि उल्गा भन्ने गरेर चल्छ, उल्गाको शान्तिहरू गराउने, सामान्यतयामा हाम्रो जुन चाहिँ जपहरू गर्ने गर्दा राम्रो हुन्छ। अलिकति घर परिवारमा असन्तुष्टि छन् यो यो मान्छे बाटो मान्छे भनेको बुवा आमा, यसो गर्दा हुन्थ्यो कि भन्ने खालको चाहिँ सबैको मनसँग भइरहेछ, भनेको कुरा उसले फेरि कहिले पनि गर्दैन नि, फेरि ऊ फेरि आफ्नै पारामा हिँड्छन् होइन कि होइन? ल अब अब भन्नुहोस् दुईटा तिनटा के छ महत्वपूर्ण कुरा सोध्नुहोस् अब। मैले अहिले भनेको चिजहरूको ग्रह शान्ति गर्ने सबैभन्दा पहिला अनि फेरि मलाई फोन गर्नु, तपाईँ ग्रह शान्ति गर्नुहुन्छ हुन्न, म यहाँबाट हेरेर थाहा पाउँछु अनि फेरि भन्छु हुन्छ।
1: कालो सर्पको शान्ति गर्नु,
0: काल सर्पको शान्ति, आइतबार व्रत, पूर्णिमा व्रत, अनि उल्का भन्ने कुरा चल्न आँटेको छ, उल्का अब उहाँ विजयबाट आउँदा काल सर्पको शान्ति चाहिँ आफै उपस्थित भएर गर्नुपर्छ, विजयबाट आइसकेपछि आउँदाखेरि उल्का चल्छ, 47 उल्का चल्छ, उल्काको पनि शान्ति गर्ने, आइसकेपछि कवचहरू लाउने, औँठीहरू लाउने, धेरै कुराहरू हुन्छन्, आएपछि सल्लाह गरौँ अनि त्यसपछि गर्नुभएका कर्महरू सबै कुराहरू सफल हुन्छ अनि त्यसपछि मान्छे खुसी हुँदैन
1: अनि तपाईँलाई काल सर्प यसको शान्ति गर्न चाहिँ गुरु कतिवटा ब्राह्मण चाहिन्छ, कहाँ गर्नुपर्छ त्यो बताइदिनु न।
0: खोलाको तिरमा शिवजीको मन्दिरमा घरमा सकभर काल सर्पको पूजा नगर्ने, कुनै तीर्थमा गएर गर्ने, मन्दिरमा गएर गर्ने गर्ने मान्छे है,
1: मन्दिरमा गर्दा पनि हुन्छ
0: मजाले
1: है। अनि कतिजना ब्राह्मण भयो हुन्छ
0: अब महामृत्युञ्जय जपहरू गर्नुपर्छ, 7-8 जना 8-10 जना कति जान मिल्छ त्यसरी राखिदिने, अब ठाउँ अनुसार पनि हुन्छ, कति ठाउँमा मैले राख्नु भन्दा नपाउन सकिन्छ होइन, जप कति गराउने भन्ने कुरा हुन्छ, जप अब 1,25,000 जप गर भन्ने हुन्छ, 1,00,000 त महामृत्युञ्जय महामन्त्र जप गर भनेर शास्त्रमा लेखिदिएको छ, त्यही बुकमै लेखिदिएको छ, त्यो गरेर त फेरि 50-60 जनाभन्दा बढी खर्च लाग्छ, त्यो अब सबै सकिँदैन, कम्तीमा एकचोटिमा 8-10 जना राखेर कामहरू अगाडि बढाउँदै जाने है।
1: अनि गुरु के गर्दा चाहिँ त्यसलाई थाप्छ होला, यस्तो केही कामहरू पनि यस्तो,
0: मैले भनिनँ यो मान्छेलाई यति नगरिकन जे गरे पनि थाप्दैन क्या, मैले भने त घरमा यसले यसो चाहिँ गरिदिएमा हुन्थ्यो भन्ने हुन्छ, कहिले पनि मान्छे सफल हुँदैन क्या, मान्छे असफल मान्छे हो, बुझ्नु पनि
1: हजुर।
0: अहिले छुट्यौँ राधे राधे,
1: राधे राधे गुरु।
0: हामीसँग हुनुहुन्थ्यो झ्याउ पोखरीबाट, होइन झ्याउ पोखरी भनेर लागेको थियो, झ्याउ पोखरीबाट हुनुहुन्थ्यो हामीसँग भोजपुरमा, हामी प्रत्यक्ष रूपमा तपाईँसँग कुराकानी गर्दै साल महिना गति र समयको आधारमा धेरैभन्दा धेरै कुराहरूको जानकारी दिने प्रयासमा लागिरहेका छौँ। यतिखेर कोही जिज्ञासु तपाईँ पनि भन्न सक्नुहुन्छ, फोन नम्बरमा फोन गर्दै गर्नु होला, दुईटा नम्बर छन्, सबैलाई थाहा छ नेपालभरिका सज्जनहरूलाई, म भने एकैछिन छोटो विश्राम लिन्छु, विश्राम पछि उपस्थित हुन्छु, सँगै रहनुहोला।
2: अहिले तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम ज्योतिष दर्पण। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न एफएम रेडियोहरूबाट एकैसाथ हरेक बिहान 8 बजेदेखि 9 बजेसम्म कार्यक्रम ज्योतिष दर्पण, भूत्र वर्तमानको स्मरण गर्दै ज्योतिष शास्त्र अनुसार सुनौलो भविष्य तय गर्नका लागि ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा हरेक बिहान मुलुकभरका विभिन्न एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण हुने कार्यक्रम ज्योतिष दर्पण सुन्न नछुटाउनुहोला। के तपाईँ भूत वर्तमान र भविष्य जान्न चाहनुहुन्छ?
3: त्यस्तो हो भने आउनुहोस् ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवनमा।
4: हामी कहाँ वृन्दावनबाट अध्ययन पुरा गरी आउनुभएका ज्योतिष ज्ञान सम्बन्धी वर्षौंदेखि अनुभव सङ्गालु भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानद्वारा विभूषित राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण चतुर्वेदीद्वारा कम्प्युटर प्रविधिबाट चिना टिप्पण बनाउने हेराउने वास्तु सम्बन्धी परामर्श घर घडेरीको माटो परीक्षण पितृ उद्धार रत्न र कवच धारण कुण्डलीमा भएको अशुभ योग र ग्रह शान्ति एवं विशेष धार्मिक अनुष्ठान वैदिक विधिद्वारा गराइन्छ।
3: सम्पर्क
4: ज्योतिषी पण्डित लक्ष्मण सुवेदी ज्योतिष दर्पण ज्योतिष कार्यालय भरतपुर चितवन मोबाइल 98453 97658 98 142 73 6001।
3: संगीतमय पुराण वाचनका लागि पनि सम्झन सक्नुहुनेछ।
5: के तपाई आफ्नो भूत भविष्य र वर्तमानको विषयमा जान्न चाहनुहुन्छ?
6: त्यसो हो भने अब चिन्ता नलिनुहोस्, सुन्नुहोस् कार्यक्रम ज्योतिष दर्पण।
5: राष्ट्रिय स्तरमा ख्याति प्राप्त ज्योतिषी पण्डित लक्ष्मण सुवेदीको साथमा कार्यक्रम ज्योतिष दर्पण देशका विभिन्न रेडियो स्टेशनहरूबाट हरेक बिहान 8 बजेदेखि सुन्ने प्रयास गर्नुहोला।
6: पञ्चाङ्ग दैनिक राशिफलको साथमा तपाईँकै जिज्ञासाहरूको समाधान गर्ने फरक कार्यक्रम ज्योतिष दर्पण।

0: हजुर, कार्यक्रम ज्योतिष दर्पणको व्यवसायमा छौ हामी। तपाईसँग भएका विभिन्न विशेष विशेष कुराहरू हामी जानकारी दिनेछौ। यतिखेर 98453 97658 र 98142373601 सिधा रूपमा सम्पर्कमा आउनुभयो भने कुराकानी रहन सक्छ। कोही जिज्ञासु हुनुहुन्छ? राधे राधे हजुर, राधे राधे हजुर। ए प्रभु
1: हजुर,
0: कहाँदेखि हजुर को बोल्दै हुनुहुन्छ यतिखेर? प्रभु परमात्मा महेश राज भट्टजी बोल्दै हुनुहुन्छ। अनि बझाङको कुन गाउँमा हुनुहुन्छ तपाईँ? कुन रेडियोबाट कार्यक्रम सुन्दै हुनुहुन्छ हजुरले? साइपाल एफएमबाट सुन्दै हुनुहुन्छ। अनि कसको बारेमा भन्न चाहनुहुन्छ? मलाई साल महिना गते समय सबै कुरा के लेख्नु भएको छ सही सही भन्नु त।
1: 2070 साल
0: हजुर,
1: माघ महिना 6 गते
0: हजुर,
1: सोमबार 2:20
0: हजुर, 2:20 बिहान कि बेलुका, यो पनि प्रष्ट बोलिदिनु न हो हजुर।
1: दिउँसो
0: दिउँसो कुन जिल्लामा भयो? जिल्ला पनि भनिदिइहालौँ न। बझाङ जिल्लामा। यो तपाईँको आफ्नै हो? राशिको नाम टिकाराम आउँछ, सिंह राशि हुन्छ। के राशि अनि गर्नु भएको छ?
1: सिंह राशि।
0: अनि अहिले तपाईँको लागि 13 वर्षसम्म पढाइ राम्रो छ, अब 13 वर्ष पछाडि 21 वर्षसम्म सङ्कटा भन्ने गरेर चलो। बेलैमा फोन गर्नु भएको छ, बेलैमा सङ्कटाको शान्तिहरू गर्नुभयो भने होइन, पढाइ राम्रो हुन्छ, राज्य परेको छ, आर्मी पुलिसमा जाइरहने खालको युग राम्रो छ, सरकारी जागिरमा उन्नति प्रगति राम्रो हुन्छ है, राम्रो छ। चिना के त विशेष जिज्ञासा राम्रो छ? एक दुईवटा मैले के भने, पढाइ र शिक्षा एउटै होइन, मैले यसको बारेमा बोलिसकेँ, अब अर्को पढ्न सक्नुहोस्।
1: स्वास्थ्य
0: स्वास्थ्यको लागि ठिक छ, हाँटिनु पर्दैन। अब अर्को प्रश्न, बाँकी एउटा प्रश्न भयो, अब अहिले तँ पनि मैले भनिसकेँ, सङ्कटाको शान्ति गर्नुपर्छ भनिसकेँ, तपाईँलाई सुन्दै सुन्नुहुन्न? मैले अब तपाईँलाई केही पनि बोलिनँ, सङ्कटा भन्ने ग्रहको शान्ति गर्नलाई गुरुबाहरूसँग सल्लाह गर्नु, तपाईँको अरू सबै कुरा राम्रो छ, सरकारी जागिर खाने खालको युग सबै पनि भनिसकेँ, पढाइमा अलिकति अब यो 13 वर्षसम्म पढाइ ठिक छ नराम्रो भनेको छैन मैले, अब 13 वर्षपछि सङ्कटाले बिग्रिन्छ भने है। हेलो छुट्टी मैले, राधे राधे। कार्यक्रममा हुनुहुन्थ्यो बझाङबाट, अब तपाईँहरूमा रिसायो भन्नुहुन्छ फेरि, म रिसाएको होइन कि तपाईँलाई, मैले त्यही कुरो मैले विद्या यस्तो यस्तो छ, अब विद्या बिग्रिँदैछ भने लास्टमा फेरि शिक्षा भन्दिनुहुन्छ, अचम्म लाग्छ क्या मान्छे खै होइन। यो हो एउटै समस्या हो क्या, यो समस्याको समाधान कसरी हुन्छ मलाई थाहा छ, र थाहा पनि छ, मैले 5 वर्षदेखि बोल्दै आइरहेको छु यसो गर्नुहोस् है भनेर। जिज्ञासा टिप्नु न, मेरो पढाइ शिक्षा कस्तो हुन्छ, मैले भनिदिन्छु त, पढाइ बिग्रिन्छ अब भनेपछि बिग्रिने रहेछ भने लेखिदिनु, त्यो काम सक्यो त उता आइसकेको थिएँ, अन्त शिक्षा अन्त उता ज्ञान सोध्नै परेन त होइन। त्यसरी गर्नुभयो भने तपाईँलाई पनि सजिलो हुन्छ, तपाईँ भनेको जसको फोन लागेको छैन, फोनको प्रतीक्षा रत हुनुहुन्छ नि तपाईँहरू, तपाईँ जस्तै मान्छेले गएर तपाईँको सम्पालन नआएको, एउटै कुरोलाई चारचोटि दोहोऱ्याइदिने अनि टाइम दिएर लगाइदिने, जन्मेजी भन्नु भनेर भने जाने साल भन्ने, महिना भरौँ, एक महिना, दुई महिना, तिन महिना भन्ने, मैले महिनाको नाम भन्नु न भन्छु, अनि हेर चाहिँ उल्टो उल्टो भनिदिने, अनि तपाईँसँग फोन कट हुन्छ, अनि हेर्न पाउन फेरि फोन लगाउन गाह्रो पर्छ, तर आजभोलि फोन लगाउन गाह्रो छैन, दिउँसो त झन् पुरै खाली, दिनैभरि फोन गर्न सक्नुहुन्छ, र कार्यक्रममा पनि फोन गर्न धेरै गाह्रो छैन, कोही चाहिँ यहाँ सुन्नुहुन्छ। राधे राधे हजुर। ए प्रभु,
1: राधे राधे गुरु।
0: राधे राधे, कहाँदेखि को बोल्दै हुनुहुन्छ अहिले?
1: म दार्चुलाबाट धनसिंह सावत बोलेको।
0: रेडीको भोलोमा साना गर्ने कि फोन काटिदिन्छ मैले यहाँबाट? हजुर बोल। उहाँको फोन डिस्टर्ब भइसकेको छ। मैले फेरि पनि भने त उहाँहरू यति धैर्य गर्न सक्नुहुन्न के भन्ने, अलिकति धैर्य गर्नु छ। कार्यक्रम यति धेरै वर्षदेखि सुन्नु भएको छ, दसौँ वर्षको कार्यक्रम सुन्नु भएको र पनि तपाईँले के छैन, ध्यानै छैन कार्यक्रमप्रति, यसो हेर्ने छैन बाजेले। चिना हो हजुर, यो चिना जन्म कुण्डली भन्छ यसलाई। तपाईँ जन्मेको समयको आधारमा बनाएको तपाईँको जीवन रेखा हो हजुर। यो भविष्य कसरी तपाईँको बगिरहेको छ भन्ने कुरा तपाईँको समय अनुसार थाहा दिने चिज हो हजुर। यो यसलाई हच्चको भरमा जे मन लाग्यो त हेराएर भएको नभएको सुनेर, अनि ज्योतिष गुरुहरूले भनेको पुग्दैन, ज्योतिषहरू फटाउन् भन्दै हिँड्नु भनेको तपाईँको आफ्नै मूर्खता हो। ज्योतिष भनेको पुग्दैन थाहा छ मलाई, तर कस्तो अवस्थामा तपाईँले मिति उल्टो दिनुभयो भने, समय उल्टो दिनुभयो भने बल्ला फरक पर्छ, अनि नपढेको ज्योतिषकोमा जानुभयो भने बुझ्नुभयो। त्यसो भएको हुँदा तपाईँहरूले के गर्नु पर्यो भने राम्रोसँग कपीमा लेखेर, अनि बल्ला फोन गर्नु, हामी पनि त खुसी हुन्छ भने, यदि धेरै सेवा गरेको छु नेपालभरिका सज्जनलाई, घर आयो नि त, म अहिले चितवनमा छु, दार्चुलाको दुहु गाउँपालिकाबाट अहिले फोन लगायो भने कार्यक्रम सुन्न पाइन्छ, कार्यक्रम बोल्न पाइन्छ, घर बसी बसी होइन, भोजपुरबाट पाइयो, ओखलढुङ्गाबाट पाइयो, सोलुखुम्बुबाट पाइयो, खोटाङबाट पाइयो, उदयपुरबाट पाइयो, मकवानपुरबाट पाइयो, जहाँ हुनुहुन्छ त्यहीँबाट पाइयो त नि। अनि यति धेरै सेवा दिँदा पनि तपाईँहरू के गर्नुहुन्छ, नेपालीको बानी छोडिदिनुहुन्न क्या, हेल्थ चेकिङ गर्ने बानी, यति धेरै हेल्थ चेकिङ गर्नुहुन्छ हरेक कुरामा, यहाँ मात्र होइन फेरि के भन्यो, नेपालीमा पनि हो, हामीलाई आफूले आफूलाई के गाली गर्नु है, गाली गर्दा भएन हुँदैन फेरि। कोही चाहिँ यहाँ आउनु भएको छ, स्वागत गर्छु, जय श्री कृष्ण। राधे श्याम, को बोल्दै हुनुहुन्छ, कहाँदेखि? पुष्पर के अरे, पुष्कर सिंह रावल,
1: रावल
0: के छ खबर हजुर?
1: हजुर ठिकै छ हजुर, सम्झै
0: कुन ठाउँमा ठ्याक्कै तपाईँ घर? एकदम अब त मन्द मन्द चिसो भएको होला, हुसी आउँछ होइन बिहान बेलुका, खाएको पनि मजाले पच्छ होइन? कुन रेडियोमा कार्यक्रम सुन्नुहुन्छ त्यहाँ? जहिले पनि सुन्नुहुन्छ कि कहिले काहीँ मात्रै?
1: हजुर म त 4-5 वर्ष भयो गुरु यो सुन्दा।
0: हजुर
1: फोन लागेको त कहिले पनि नलाग्ने, फोन लागे पनि हजुर नउठाउने, कमेन्टमा रहने, कतिखेर के हुने गुरु, कतिखेर
0: यस्तो हुन्छ, कहिलेकाहीँ तपाईँहरूलाई मैले ज्ञानवर्धक कुराहरू भन्दै गर्दा, कहिले कमेन्ट वाचन गर्दै गर्दा फोन रिसिभ नहुन सक्छ, ठिकै हो। अहिले कार्यक्रममा आउनु भएको छ, खुसी हुनु भएको छ होइन? भगवान् त होइन म मान्छे नि हो, ल भन्नु त अहिले अहिले अहिले तपाईँ कसको बारेमा हेर्नुहुन्छ? छोरीको साल महिना गते समय सबै भन्नुहोस् त।
1: हजुर 2062 साल फागुन 25 गते सोमबार गुरु।
0: अनि अरू?
1: 4:31 मिनटमा गुरु।
0: 4:31 मिनटमा बिहान कि बेलुका?
1: बेलुकै हो गुरु।
0: यसलाई बासा भन्दा हुन्छ होइन? कुन जिल्लामा भयो जन्म? दार्चुला जिल्लामा। यहाँबाट हेर्दाखेरि राशिको नाम मेनाका नाम आउँछ, चतुर्दशीको दिनमा जन्म भएको हो
1: हजुर गुरु,
0: हो तर शुक्ल पक्षको, राम्रो हो नि फेरि हो के भन्दा होइन, चतुर्दशी भए पनि शुक्ल पक्षको पर्यो, कृष्ण पक्षको पर्यो भएदेखि अशुभ हुन्थ्यो, यो त पुन्युको एक दिन अगाडि जन्म भएको हो नि, भोला पुन्यु आज तम्र चेलीको जन्म भयो, त्यही त मगाको चौथो पावबाट नाम जोडिएको छ मेनका, सिंह राशि हुन्छ, के नाम राख्नु भएको छ त्यहाँको बामनहरूले? नाम के छ? नाम मेनका नाम राख्ने है। 18 वर्षदेखि पढाइमा एकदमै धेरै कमजोरी, संकटा भन्ने ग्रह आयो, संकटा फेरि अष्टम स्थानको छ, खुट्टाहरूमा समस्या आयो, खुट्टा भाँच्यो कि दुखो कि अपरेसन भयो कि के भयो खुट्टामा? हो संकटाको बेलैमा शान्ति गरिहाल्ने, नाग देवताको यसो पूजा गर्ने, काल भैरवको सेवा गर्ने, शनिबार आइतबार कहिले मिल्छ कुकुरलाई चोखो भोजनहरू पहिले भोजन खुवाउने, त्यति गर्दा राम्रो हुन्छ। राज्यक छ, छोरी जन्मेपछि घरमा अशान्ति छैन, राम्रै छ, सुख समृद्धि राम्रै छ, उन्नति प्रगति राम्रै हुन्छ। छोरीको अलिकति संकट आले अलिकति भोलिको दिनमा वैवाहिक जीवन बिग्रिने हो कि भन्ने शंका हो है, यसमा तपाईँले एकदम ध्यान दिनुहोला। विवाह छुट्ने डिभोर्स हुने खालको समस्या मैले किन भनिरहेको छु भने संकट यसै चलिरहेको छ। सप्तम घरमा सूर्य शनिको घरमा गएर बस्दाखेरि शनिको घरमा सूर्य यसै अशुभ, त्यही माथि सातौं सूर्य यसै अशुभ, अनि सातौं सूर्य शनिको घरको सूर्य छोरी मान्छे कुण्डलीमा असाध्य अशुभ, विवाहमा दोष लाग्छ है। वास्तुको बारेमा ठिकै छ, धर्म कर्म घरमा कम भयो। तपाईँ अब मालिकार्जुनको बारेमा मैले धेरैचोटि भनिसकेका छु, त्यस्तो ठाउँको मान्छे हुनु त अलिक धार्मिक हुनु पर्यो। हरेक दिन बिहान उठेर मालिकार्जुन स्वामीको लागि एउटा दियो छुट्टै बालिदिनु पर्यो क्या, लो भगवान्को हजुरको लागि भनेर खोइ त गरे हामी अहिलेसम्म तेल खर्च हुन्छ है, बत्ती बल्ल हात खुट्टा धुनु पर्यो, ए झ्याउ के को बाल्नु होइन, एक अङ्ग राम्रो हुन्छ सबैभन्दा राम्रो, सेतो रङ रातो रङ राम्रो हुन्छ, पूर्व दक्षिण राम्रो हुन्छ। अहिले छुट्टिन्छु, राधे राधे। ग्रह बिग्रिया छ, धार्मिक बन्नु पर्यो है। कार्यक्रममा हुनुहुन्थ्यो यतिखेर हामीसँग आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ, हामी प्रत्यक्ष रूपमा तपाईँसँग र हामी तपाईँको बारेमा विशेष जानकारी दिइरहेका छौँ। फटाफट रूपमा फोन प्रयास गर्नुहोला, तपाईँको फोनको सम्बोधन सनातन रेडियो नेटवर्कको स्टुडियोबाट भरतपुर चितवनबाट गरिरहेको छु म ज्योतिषी पण्डित लक्ष्मण सुवेदी। दिउँसो फोन गर्नु अथवा वाट्सएपमा हामीसँग सम्पर्कमा रहनुहोला, 98453 97658 र 98142-73601 सिधा सम्पर्कमा आउन सक्नुहुन्छ। को हुनुहुन्छ यतिखेर स्वागत गरौं। राधे राधे हजुर।
2: राधे राधे गुरु।
0: कहाँदेखि को बोल्दै हुनुहुन्छ यतिखेर? रेणुकाजी कुन रेडियोमा कार्यक्रम सुन्दै हुनुहुन्छ? दुर्गा थलीको कुन गाउँमा हुनुहुन्छ? कति नम्बर वडामा हुनुहुन्छ? के गाउँ भन्छ त्यसलाई? हो त्यो गाउँमा तपाईँ मात्रै यो कार्यक्रम सुन्नुहुन्छ कि अरूले पनि सुन्नुहुन्छ? रेडियो छ कि हजुरकोतिर मोबाइलबाट सुन्ने हो?
2: मोबाइलबाट सुन्छु।
0: घरमा रेडियो छैन बजाङतिर आज पनि? ए घरमा त बाहिर हुँदा मोबाइलबाट सुन्नुहुन्छ, घरमा चाहिँ त्यो के भन्छ यस्तो घरको आँगनतिर अथवा के भन्छ त्यसलाई घरको अलिकति थोरै घरको भनौँ न ढोका छेउतिर यसो रेडियो राख्ने अनि त्यहाँबाट चार्जमा हाल्छ नि त्यहाँबाट रेडियो बजाइरहने खालको चलन छैन नि आजभोलि हजुरकोतिर? धेरै छैन। धेरै चाहिँ के गर्नुहुन्छ आजभोलि? मोबाइल चलाउनुहुन्छ? नेट कतिको चल्छ तपाईँकोतिर? है ल अहिले भन्नुहोस् त कसको बारेमा हेर्न चाहनुहुन्छ?
2: मेरो आफ्नै
0: साल महिना गते समय कपीमा लेख्नु भएको छ कि के छ?
2: हजुर
0: हजुर
2: 2064 साल भदौ महिना 6 गते बिहिबारको राति 7 गते शुक्रबारको बिहान 5:23 बझाङ जिल्ला।
0: फेरि भन्नु त, 64 सालको भदौको 6 गते के बार थियो?
2: 6 गते बिहिबारको राति 7 गते शुक्रबारको बिहान हुने बेला 5:23 जाँदा
0: 5:23 जाँदा बझाङ जिल्लामा हो
2: हजुर।
0: यो हजुरको आफ्नै हो? यहाँबाट हेर्दाखेरि तपाईँको भीमकुमारी नाम आउँछ, धनुराशि हुन्छ, एकादशीको दिनमा जन्म भएको छ, राम्रो दिन हो यो, असाध्य राम्री हुनुहुन्छ, मान्छेमा राम्री हुनुहुन्छ, तर पढ्न पनि ठिकै छ, अलिअलि अल्छी लागेको छ। 13 वर्षदेखि 21 वर्षसम्म संकटा भन्ने कुरा आयो, तपाईँले तपाईँको उमेर अनुसार 17 वर्षको हुनुभएको छ, 17 वर्षमा संकटाले पढ्ने मन लाग्दैन, प्रेम परिया छ, कोहीसँग भेट्नुहुन्छ, बोल्नुहुन्छ, कसैलाई मन पराउनु भएको छ, उसँग बिहे गर्ने कुरो गर्नु भएको छ? यहाँ त संकट चल्यो त, संकट फेरि लग्नमा शुक्र भएको, यति पनि फेरि अष्टम स्थानको राहु छ, फेरि यसले त संगत राम्रो गर्दैन नि त। के भने मैले संकट भन्ने गरेको छ तपाईँलाई? 13 वर्षदेखि उता पढाइमा बिग्रिसकेको छ, कति यहाँ पढ्नुहुन्छ अहिले? अब ब्याज र के गर्ने त्यही त सङ्कट तपाईँको घर परिवारमा कतिको याद छ तपाईँलाई बुवा आमा नजिकै हुनुहुन्छ भने सोध्नु होला कोही मान्छे तपाईँको घर परिवारमा अकालमा मृत्यु पनि भएको छ याद छ को छ भन्नु त अकालमा मृत्यु भएको दिदी अर्को मान्छे तपाईँको बाबा हुनु न ए त्यही त दोष देखिन्छ क्या यहाँबाट पितृको दोष देखिन्छ अब यसो गर्नु अब ग्रह चलेको छ मनलाई एकदम कन्ट्रोल गर्नु बाह्र कक्षा पढेको मान्छेले संयमित हुन सिक्नु पर्छ तपाईँको सङ्गत राम्रो छैन यो बेला कोहीसँग बोल्दै हुनुहुन्छ कोहीसँग प्रेममा हुनुहुन्छ भन्नुभएको छ लप परेको छ भनौँ न हाम्रो भाषामा होइन अब कोहीसँग प्रेममा लप परेको मान्छेको अलिकति भोलि सङ्गतहरू बिग्रिँदैछ एकदम नहेराइकन बिहान नगर्नु होला तपाईँको फेरि घरको पूर्व भनेको घाम उदाउनेपट्टि पनि फोहोर चिज छ कि मेन समस्या तपाईँको के छ त्यता टोइलेट बाथरूम छ कि सेफ्टी ट्याङ्की छ कि फोहोर चिजहरू छ कि के छ भनिदिनु त घाम उदाउनेपट्टि अनि किन त्यसरी राखे त छोडेको भन्नाले घरै छोड्नु भएको त्यहाँबाट यस्तो प्रयोग नभए पनि त्यसलाई त सफा गर्नु पर्यो नि त प्रयोग भए पनि नभए पनि होइन चाँडै गर्नु पर्यो है त्यसले गर्दा धेरै कुरा बिग्रिएको छ घरमा अशान्त छ घरमा दुःख पनि छ तर तपाईँ सुखी बन्नुहुन्छ फेरि किनकि बृहस्पति त्रिकोण स्थानमा गएर बसेको छ यो एकदम राम्रो पक्ष हो है त्रिकोणको बृहस्पति असाध्य राम्रो छ त्यसमा पञ्चमेश बृहस्पति हो आफ्नो घरमा चौथो दृष्टिले चौथो अवतारमा विशेष गरी पूर्ण दृष्टिले हेरिरहेको छ अब यो एकदम ग्रहको शान्तिहरू गर्ने ग्रहका पूजापाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने राम्रो हुन्छ है अरू केही छ सङ्कट मैले त भनिसके त सङ्कट आएको शान्ति गराउनु तपाईँको लागि कोहीसँग बिहे गर्ने तयारी भएको छ भने उसको लागि चाहिँ मजाले तपाईँले शान्तिहरू गराएर हेराएर अगाडि बढ्नु होला राम्रो हुन्छ है हजुर हजुर
2: त्यस्तो त केही छैन घर परिवारमा केही छैन त्यस्तो पढाइ सम्बन्धी मात्रै हो
0: त्यही त हो त्यही पढाइ बिग्रिने भनेको मन चित्तै गर हो धेरै कुरामा ग्रह बिग्रिएको छ शान्तिहरू गर्नु ग्रहको पूजा पाठ गर्नु राम्रो हुन्छ अहिले छुट्टिन्छु राधे राधे
2: वैवाहिक जीवन कस्तो होला गुरु
0: मैले भनिसकेँ तपाईँले बिग्रिन्छ यो 21 वर्षभित्रमा तर तपाईँले यसलाई मजाले ग्रह शान्तिहरू गर्ने ग्रहका पूजा पाठहरू गर्ने कामहरू गर्दै अगाडि बढ्नु भयो भने धेरै कुरामा राम्रो हुन्छ है तपाईँको राम्रो छ मिठो छ रिसाए पनि भित्रभित्र रिसाउने बाहिर रिसाइ देखिँदैन आयुको लागि लामो छ अहिले छुट्यौँ है राधे राधे छुट्यौँ दुई अङ्क राम्रो हुन्छ सेतो रातो रङ राम्रो हुन्छ पूर्व दिशा राम्रो हुन्छ है आइतबारको दिन व्रत बस्ने दैनिक रूपमा सूर्यलाई पानी चढाउने है त
2: हजुर
0: रातो रङ राम्रो पूर्व दिशा राम्रो दुई अङ्क राम्रो भयो छुट्यौ राधे राधे बझाङबाट हुनुहुन्थ्यो आफ्नो जिज्ञासा राखेर गइसक्नु भएको छ हामी तपाईँको बारेमा हरेक दिन जानकारी दिइरहेका छौँ र तपाईँसँगका विशेष कुराकानी अनि भूत भविष्य र वर्तमान सम्बन्धीका विशेष जिज्ञासा र समस्याको समाधानको लागि हामी तपाईँसँग जोडिन्छौ अनि आफ्नो र आफन्तहरूको बारेमा धेरैभन्दा धेरै चर्चा र परिचर्चाहरू पनि गर्ने प्रयास हामी गरिरहेका छौँ हामीलाई सिधा तपाईँ फोन गर्ने र धेरैभन्दा धेरै कुराहरूको हामी जानकारी दिने प्रयासमा लागिरहेका छौँ एक दुईवटा कमेन्ट छन् फटाफट कमेन्ट पढ्ने वाचा गर्छु राधे राधे गुरुदेव हिजो र आज गरेर दुईपल्ट फोन लाग्यो तर उठेन भन्नुभएको छ फोन त हेर्नु त मैले बोलेको बोलेछु अब बल्ल त अब तपाईँसँग बोल्दैछु होइन अब कहाँ फोन लागिरहेको छ थाहा छैन केमा फोन लागिरहेको छ थाहा छैन है आज त फोन उठेन भन्ने पाइँदैन, म फोन भन्दा अरू कोहीसँग गफ गरेकै छैन, फोनै फोनमा छु। विश्रामको बेला पर्यो होला। अर्को कमेन्ट छ, राजराजी गुरु, मान्छेको शिरमा कपालको भुमरी हुन्छ त्यस्तै निधारको देब्रेपट्टि त्यस्तै भुमारी छ, के हुन्छ, राम्रो कि नराम्रो गुरु बताइदिनु न भन्नुभएको छ। भुमरी दाहिने छ कि देब्रे छ, धेरै कुरामा फरक पर्छ। भुमरी पनि एउटा रिडिङमा पर्छ, यो तपाईँहरू फेस रिडिङ भन्नुहुन्छ नि त्यसमा पर्छ, त्यसलाई हेर्नुपर्छ त कस्तो अवस्थामा छ। राधेश्याम गुरु, म सकुन विश्वकर्मा, सनातन रेडियो नेटवर्क सुन्दैछु गुरु, काठमाडौँबाट राधेश्याम भन्नुभएको छ, धन्यवाद छ। धेरै दिनदेखि काठमाडौँ हुनुहुन्छ सकुनजी, के भएर जानुभएको, केही छ भने विशेष प्राइभेट म्यासेजमा म्यासेज गर्नु है। हामी यतिखेर तपाईँसँग नेपालभरका रेडियो स्टेशनहरूबाट हामी केही साथमा तपाईँसँग बोलिरहेका छौं, आफ्नो र आफन्तहरूको बारेमा, तपाईँसँग र तपाईँको बारेमा विशेष जानकारी दिने प्रयासमा छौं। आजको लागि कार्यक्रमको हामी लगभग अब हामी अन्तिम भागमा आइसकेका छौं। हरेक दिन तपाईँलाई दिन्छु अथवा अरू बेला पनि नामकरण गराउनु परेको छ, साइट हेर्नु परेको छ, के परेको छ भने सम्पर्क गर्नुहोला। र धेरै भक्तहरूले मलाई कपाल काट्ने साइत भन्नुभएको थियो। कपाल काट्ने साइत माघ महिनाभन्दा पहिले हुँदैन है, किनभने कपाल काट्नको लागि उत्तरायण चाहिन्छ। कपाल काट्नको लागि उत्तरायण भएन भने कपाल काट्न मिल्दैन। अहिले त दक्षिणायण हो नि हजुर, त्यही भएको भएर माघ महिना एक गते भन्दा यता कसैले पनि कपाल काट्न हुँदैन, पहिलोचोटिको कपाल अथवा छेवर। हजुरको लागि यो जानकारी सहित आज चाहन्छु। तपाईँको दिन मंगलमय रहोस्, आनन्दमय रहोस्। जय श्री कृष्ण, जय जय श्री राधे।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाप चाहिँ।
4: आफ्ना लागि दौरा सुरुवाल, कोट, अफिसको ड्रेस, केटाकेटीका लागि स्कुल क्याम्पसको ड्रेस अनि बुढीका लागि ब्लाउजको कपडा, साडी अनि धोती किन्न जानु पर्ने,
5: त्यो सँगै सिरक, डचना अनि सिरानी पनि बनाउन छ। यी सबै सेवा सुविधा भएको पसल कुन छ खै बजारमा?
6: ल, यतिको लागि पनि चिन्ता किन, भुरी गाउँ बजारमा रुक्मणी वस्त्रालय छँदै छ नि।
7: साथै हामी कहाँ स्वदेशी तथा विदेशी थान एवं रेडिमेड कपडामा सर्टिङ सुटिङ, सुट पिस, कुर्ता सुरुवाल, जरिवाल, सारी, ब्लाउजको कपडा सँगै तन्ना, सिरक, डसना, सिरानी पनि सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर बिन्तीराम राज फन, रुक्मिणी वस्त्रालय, भुरी गाउँ बजार, बर्दिया, देवीराम चौकदेखि त्रिभुवन स्कूल जाने बाटो। सम्पर्क मोबाइल नम्बर 9861806393।
8: कान्छी, गहना कहाँबाट किन्ने सोच बनाएकी छौ?
9: कहाँबाट हुनु नि दिदी, म त अन्त कतै नगई हाम्रै सुन्दर नगरी भुरी गाउँमा रहेको विजय सुनचाँदी पसलमा जाने विचार गरेकी छु।
8: विजय सुनचाँदी पसलमा नै किन नि?
9: त्यहाँ त आकर्षक डिजाइनका गरगहनाहरूमा झाला, जुली, फुली, मंगलसूत्र, जन्तर, छड्के, तिलहरी, इन्डियन मंगलसूत्र लगायत बिना रसायनका गरगहना पाइनुका साथै आधुनिक डिजाइनका सामानहरू उचित मूल्यमा अर्डर अनुसार तयार गरिन्छ।
8: साथै हामी कहाँ नेपालगंजकै मूल्यमा सुनचाँदी खरिद बिक्री पनि गरिन्छ।
9: विजय सुनचाँदी पसल अब नयाँ व्यवस्थापनका साथ सञ्चालनमा आएको सहर्ष जानकारी गराउँदछौ। प्रोपराइटर श्यामलाल सुनार, विजय सुनचाँदी पसल, ठाकुरबाबा नगरपालिका 1, भुरी गाउँ, बर्दिया। सम्पर्क नम्बर 9883638858। ग्राहकको सन्तुष्टि नै हाम्रो चाहना हो।
4: रेडियो टाइगर स्टुडियो टाइम।
10: यति बेला बिहानको 9 बजेको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ बाघ झैं।
12: सही कुरा, प्रष्ट विचार, उज्यालो रेडियो नेटवर्क।
13: अहिले बिहानको 9 बज्यो।
14: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
13: राष्ट्रको शान किसान।
14: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

सञ्चालन गर्दै आएको सुपथ मूल्य पसल यस वर्ष भने झण्डै एक महिना अघि नै सञ्चालनमा ल्याउने लागेको छ। उपभोक्तालाई वर्षभरि नै दैनिक उपभोग्य वस्तुमा राहत दिने उद्देश्यले खाद्य तथा व्यापार कम्पनी लिमिटेडले आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको छ। कम्पनीको 7 वार्षिक उत्सवको अवसर पारेर सिंहदरबार भित्र पनि आजदेखि बिक्री कक्ष सञ्चालनमा आउन लागेको छ। चाडपर्वका बेला बजारमा दैनिक उपभोग्य वस्तुको माग बढ़ने र मूल्य समेत बढ़न सक्ने अवस्थालाई ध्यानमा राख्दै यस वर्ष विगतको तुलनामा छिट्टै सुपथ मूल्य पसल सञ्चालन गर्न लागि कम्पनीले जनाएको छ। दशैं तिहारको मुख्य खरिद अवधि शुरू हुनु अघि नै यस्ता पसल सञ्चालनमा ल्याउँदा उपभोक्ताले लामो समयसम्म सहुलियत दरमा खाद्यान्न तथा अन्य आवश्यक वस्तु खरिद गर्न सक्ने अपेक्षा गरिएको छ। खाद्य तथा व्यापार कम्पनीका अनुसार सुपथ मूल्य पसलबाट दैनिक उपभोग्य वस्तुमा प्रति किलो तथा प्रति लिटर 5 रूपियाँसम्म छुट उपलब्ध गराइनेछ। यसबाट विशेष गरी चामल, दाल, गेडागुडी लगायतका अत्यावश्यक खाद्य वस्तु खरिद गर्ने उपभोक्तालाई प्रत्यक्ष राहत पुग्ने अपेक्षा छ। सुपथ मूल्य पसलमा चामल, दाल, गेडागुडी लगायत दुमो दैनिक उपभोग्य आवश्यक विभिन्न खाद्य सामग्री बिक्री गर्ने कम्पनीको योजना छ। भौगोलिक रूपमा विभिन्न क्षेत्रमा यस्ता पसल सञ्चालन हुँदा उपभोक्ताले सरकारी सहुलियतको प्रत्यक्ष लाभ लिन सक्नेछन्। विशेष गरी चाडपर्वका लागि ठूलो परिमाणमा खाद्यान्न खरिद गर्ने परिवारका लागि प्रति किलो 5 रूपियाँको छूटले खरिद खर्चमा केही राहत पुग्ने

0: भ्रम, अंगदानबारे पर्याप्त जानकारीको अभाव र अस्पताल बीचको कमजोर समन्वय यसका प्रमुख चुनौती मानिन्छन्। नेपालमा हरेक वर्ष हजारौं मानिस मृगौला तथा अन्य महत्वपूर्ण अंगको समस्याबाट प्रभावित हुने गरेका छन् तर प्रत्यारोपणका लागि आवश्यक अंगको अभावका कारण बिरामी उपचारको प्रतीक्षामा छन्। अहिले पनि नेपालमा हुने अधिकांश मृगौला प्रत्यारोपण जीवित नजिकका आफन्तबाट मात्र प्राप्त हुने गरेका छन्। यद्यपि आँखाको नानी दानमा भने नेपालले उल्लेखनीय सफलता हासिल गरेको छ। सरकारले मृत्युपछि अंगदान गर्ने परिवारलाई 2,00,000 रूपियाँ आर्थिक सहयोग तथा अंगदान प्रक्रियामा सहयोग गर्ने अस्पताललाई 75,000 रूपियाँ अनुदान दिने व्यवस्था गरेको छ। विज्ञहरूका अनुसार नेपालमा अंगदानको संस्कृति विकास गर्न मस्तिष्क मृत्युपछिको अंगदानलाई राष्ट्रिय अभियानका रूपमा अघि बढ़ाउन आवश्यक छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: वर्षाको बेला गरिएको पूर्व तयारीले धनजनको क्षति रोकथाम गर्छ।
2: मौसम र बाढ़ी सम्बन्धी आधिकारिक सूचना नियमित रूपमा सुन्ने र हेर्ने गरौं। मोबाइल चार्जमा राखौं। आवश्यक कागजात, औषधि, खानेकुरा, पिउने पानी, टर्च, रेडियो र प्राथमिक उपचार सामग्री सुरक्षित ठाउँमा राखौं।
1: बाढ़ीको चेतावनी पाउना साथ सुरक्षित र अग्लो ठाउँमा जाउँ। बाल बालिका, ज्येष्ठ नागरिक, गर्भवती, बिरामी तथा अपाङ्गता भएका व्यक्तिलाई पहिलो प्राथमिकता दिउँ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। अब थप खबरहरू। प्रहरीले एआई तथा डिजिटल प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जालमा फेक फोटो र भिडियो बनाउने, भ्रामक सूचना फैलाउने र व्यक्तिको चरित्र हत्या गर्नेमाथि कानूनी कार्यवाही हुने भन्दै सचेत गराएको छ। प्रहरीको साइबर ब्यूरोले सूचना निकालेर पछिल्लो समय एआई प्रविधिको दुरूपयोग गरी सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्म मार्फत विभिन्न व्यक्ति तथा संघ संस्थाको कृत्रिम फोटो र भिडियो सृजना गर्ने, भ्रामक सूचना प्रकाशन गर्ने, चरित्र हत्या गर्ने अभिप्रायले सर्वे दृश्य सामग्री तथा अभिव्यक्ति सम्प्रेषण गर्ने लगायतका गतिविधि भइरहेको भन्दै सचेत गराएको हो। यस किसिमका कार्य मार्फत समाजमा त्रास सृजना गर्ने तथा व्यक्तिको चरित्र हत्या गर्ने, जो कोहीलाई प्रचलित कानून बमोजिम कड़ा सजाय हुन सक्ने भन्दै प्रहरीले सचेत गराएको छ। साइबर ब्यूरोले विशेष गरी एआईको प्रयोग गरी सृजना गरिएका नक्कली फोटो तथा भिडियोलाई वास्तविक भन्दै सामाजिक सञ्जालमा फैलाउने गतिविधिप्रति सचेत रहन आग्रह गरेको छ। अनलाइन माध्यमबाट भेटिएका हरेक विषयलाई तत्काल विश्वास नगरी विश्वसनीय स्रोतबाट मात्र आधिकारिक जानकारी लिन पनि ब्यूरोले अनुरोध गरेको छ। काठमाडौँको भ्रिकुटी मण्डलमा अस्ति मंगलबारदेखि शुरू भएको नाइमा नेपाल मोबिलिटी एक्सपो 2026 मोटरसाइकल र साना विद्युतीय गाड़ीमा आकर्षण बढ़ेको छ। एक्सपोमा सहभागी कम्पनीहरूका अनुसार सस्ता कार तथा मोटरसाइकलमा अवलोकनकर्ताहरूको रूचि बढ़ी देखिएको छ। अवलोकनकर्ताहरूले विद्युतीय गाड़ीका ब्याट्री क्षमता, मोटर रेन्ज किनेपछिको सर्विस लगायत विषयमा चासो राखेका छन्। कम्पनीहरूले पनि ग्राहक आकर्षण गर्न विभिन्न सुविधा उपलब्ध गराएका छन्। उनीहरूले मूल्यमा छूट, एक वर्षको बीमा, एक वर्षको सवारी कर, फ्री सर्भिसिङ, न्यून दरमा कर्जा जस्ता सुविधा दिएका छन्। प्रदर्शनीमा 18.5 लाखदेखि 50 लाख रूपियाँसम्मका विद्युतीय कार राखिएको छ। दुई पाङ्ग्रेतर्फ झण्डै 2 लाख रूपियाँदेखि 45 लाख रूपियाँसम्मका मोटरसाइकल तथा स्कूटरहरू प्रदर्शन एवं बिक्रीका लागि राखिएका छन्। पहिलो दिन अस्ति मंगलबार विभिन्न ब्राण्डले 48 नयाँ मोडलका गाड़ी सार्वजनिक गरेका थिए। हिजो 26,000 भन्दा बढ़ीले र अस्ति 29,000 भन्दा धेरैले मेला अवलोकन गरेका आयोजकले जनाएको छ। आउँदो आइतबारसम्म चल्ने मेला अवधिसम्ममा झण्डै 1.5 लाखले अवलोकन गर्ने अपेक्षा गरिएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बाल बालिकाको खोप कार्यक्रममा गर्न लागेको व्यापक परिवर्तनप्रति विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले आपत्ति जनाएको छ। डब्ल्यूएचओका अनुसार प्रस्तावित परिवर्तन दशकौंदेखिको वैज्ञानिक प्रमाणसँग मेल खाँदैन। ट्रम्पले विद्यालयमा अनिवार्य गरिएका खोप सम्बन्धी नियमनको पुनरावलोकन गर्न आदेश दिनुभएको छ। उहाँले दादुरा, बम्प्स र रूबेला अर्थात एमएमआर विरूद्धको संयुक्त खोपलाई 3 छुट्टी

0: छुट्टै मात्रामा दिनुपर्ने माग समेत दोहोर्याउनु भएको छ। अमेरिकी स्वास्थ्य सचिव रोबर्ट एफ केनेडी जुनियरले एमएमआर खोप र अटिजम बीच सम्बन्ध रहेको दावी गर्दै आउनु भएको भए पनि वैज्ञानिक अनुसन्धानले खोप र अटिजम बीच कुनै सम्बन्ध नरहेको स्पष्ट पारेको छ। डब्ल्यूएचओका महानिर्देशकका अनुसार खोप सुरक्षित रहेको र यसले अटिजम नगराउने वैज्ञानिक प्रमाण स्पष्ट रहेको बताउनु भएको समाचार संस्था एएफपीले लेखेको छ। उहाँले खोप सम्बन्धी नीति राजनैतिक प्रभावबाट नभई उपलब्ध उत्कृष्ट वैज्ञानिक प्रमाणको गहन स्वतन्त्र र पारदर्शी समीक्षामा आधारित हुनुपर्नेमा जोड़ दिनुभएको छ। डब्ल्यूएचओले खोप दिन आवश्यक ढिलाइ गर्ने वा विभिन्न खोपको मात्रा छुट्टा छुट्टै दिने निर्णयले बालबालिकालाई रोगको जोखिममा पार्न सक्ने चेतावनी दिएको छ। यी कदमको अमेरिकी तथा अन्तर्राष्ट्रिय चिकित्सा एवं वैज्ञानिक समुदायले पनि आलोचना गरेका छन्। अब खेल खबर। पेरिस सेन्ट जर्मेन पीएससीले एस्टन भिल्लालाई 2-1 पराजित गर्दै लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि जितेको छ। रेडबुल एरिनामा गइराती भएको फाइनलमा पीएससीले 20 मिनटमा गोलबाट अग्रता लियो तर पहिलो हाफको अन्तिम मिनटमा एस्टन भिल्लाका 17 वर्षीय ब्रायन मार्डजोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। पीएससीका डिजिरे डुएले 62 मिनटमा निर्णायक गोल गरे। योसँगै च्याम्पियन्स लीग विजेता पीएससीले गएको वर्ष जितेको उपाधि रक्षा गरेको छ। उसले गएको वर्ष टोटनहटस्परलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै पहिलो पटक सुपर कप जितेको थियो। यो हारसँगै भिल्लाका प्रशिक्षक उनाई एमरीको सुपर कपको फाइनलमा उपाधि जित्ने प्रयास फेरि असफल भएको छ। चार भञ्जङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। रोल्पामा पहिरोमा परि 2 जनाको ज्यान गयो, 2 जना गम्भीर घाइते, 10 जना पुरिएको आशंकामा खोजी चल्दै। आजदेखि 44 जिल्लामा सुपथ मूल्य पसल सञ्चालन, दैनिक उपभोग्य वस्तुमा 5 रूपियाँसम्म छुट। विश्व अंगदान दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरिँदै कानूनी व्यवस्था भए पनि अंगदान गर्ने चलन कम। अमेरिकाले बालबालिकाको खोप नीतिमा गरेको परिवर्तनप्रति डब्ल्यूएचओको आपत्ति, वैज्ञानिक प्रमाण विपरीत भएको दावी र पीएससीलाई लगातार दोस्रो पटक यूईएफए सुपर कपको उपाधि।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।

0: होइन दिदी, किन निराश भएर बस्नु भएको?
1: छोराको बिहेको दिन पनि आइसक्यो, आकर्षक गरगहना कुन पसलबाट ल्याउने होला भनेर सोचिरहेछ नि बहिनी।
0: त्यति धेरै केही सोच्नै पर्दैन नि दिदी, भुरीगाउँ बजारमा रहेको नरेश सुनसादी पसलमा जानुहोस् न, त्यहाँ त हामीले सोचे भन्दा पनि राम्रो र आकर्षक गरगहना पाइन्छ नि।
2: हाम्रा सेवाहरू, हामी कहाँ नम्बर एक सुनचाँदीका गरगहनाहरूमा इन्डियन मंगलसूत्र, हारमाला, छड्के तिलहरी, फुली जुलीका साथै विभिन्न डिजाइनका आकर्षक गरगहनाहरू बनाइन्छ।
3: नरेश सुनचाँदी पसलको शाखा अब बगनाहा बजारमा पनि। प्रोप्राइटर नरेश सुनार, नरेश सुनचाँदी पसल, भुरीगाउँ बजार, बर्दिया। सम्पर्क मोबाइल नम्बर 98484534।
4: तपाई सुन्दै हुनुहुन्छ बर्दियाको आवाज, रेडियो टाइगर 99.2 मेगाहर्ज।

0: खुकुरी गाउँमा काठमाडौँबाट डाक्टर आउने बारे सूचना।
1: यी भाद्र 5 गते शुक्रबारको दिन
0: पेट, छाती, सुगर प्रेसर र थाइराइड रोग विशेषज्ञ डाक्टर नवीन रौनिया एवं पाइल फिसर फिस्टुला विशेषज्ञ डाक्टर प्रभाकर शाहद्वारा बिरामी जाँच उपचार तथा अपरेसन हुने जानकारी गराउँदछौ। उक्त दिन दम रोगीहरूको लागि फोक्सो सम्बन्धी विशेष जाँच पीएफटी समेत गरिन्छ। स्थान केपी पोली क्लिनिक भुरीगाउँ बर्दिया।
2: होइन, त्यहाँ के को भिड लागेको छ के त्यस्तो? जम्मै मान्छे त्यतै गइरहेछन् त।
3: ल साल दिदी, पनि सबै सामान एकै ठाउँमा पाइने अल पसल भएपछि अनि भिड लाग्दैन त?
2: हामी कहाँ दैनिक उपभोगीका सम्पूर्ण सामग्री, चिसो पेय पदार्थका सामानहरू, कस्मेटिकका सामानहरू लगायतका सम्पूर्ण सामग्रीहरू सुपथ मूल्यमा उपलब्ध गराइने जानकारी गराउँदछौ। सबैभन्दा बढी शाखा सञ्जाल भएको अल पसलको शाखा अब भुडिका बजार बर्दियामा। अल पसल ठाकुरबाबु नगरपालिका 1 कञ्चनपुर जाने बाटो भुडिगाउँ बर्दिया।
4: प्रोप्राइटर हेमराज आचार्य, सम्पर्क मोबाइल नम्बर 98482974।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन त सधैँ बाँच्छ।

0: राजवंशी मेडिकल हल घुरी गाउँमा तपाईहरूकै चिर परिचित अनुभवी स्वास्थ्य कर्मी इन्द्रबहादुर राजवंशी 24 घण्टा बस्नुहुने भएकाले समयमै सेवा लिन हार्दिक अनुरोध गर्दछौ। उपलब्ध सेवाहरू गर्भवती, सुत्केरी, मानसिक स्वास्थ्य समस्या, दीर्घ तथा तत्काल भएका सम्पूर्ण रोगहरूको उपचार तथा परामर्श, हात गोडा जीव दुख्ने लगायत सम्पूर्ण रोगहरूको फिजियोथेरापी, मालिस गर्ने, सेक्ने, आधुनिक मेसिनबाट सेवा दिइने, दिसा पिसाब रोकिएमा निष्कासन गराउने, सम्पूर्ण रोगहरूको निशुल्क परीक्षण र परामर्श, रगत दिसा पिसाबको परीक्षण समेत गराइने, बच्चा लगायत सबै उमेरकालाई क्यानुला लगाइने, कहाँ जाने, कुन डाक्टरलाई देखाउने बारे विशेषज्ञ सेवा लगायत परामर्श तथा सल्लाह दिइने, डाक्टरले लेखेका औषधिहरू मगाइदिने व्यवस्था भएको, आपतकालीन अवस्थामा घरमा नै गएर स्वास्थ्य परीक्षण, उपचार एवं परामर्श सेवा दिइने। राजवंशी मेडिकल हल, ठाकुरबाबा नगरपालिका 1 घुरीगाउँ। सम्पर्क मोबाइल नम्बर 98580-25002 र 98-20-43-41-61।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो टाइगर 99.2 मेगाहर्ज, गर्जन छ सधैँ, बाघ छ।

रेडियो टाइगर 99.2 MHz नामै काफी छ। रेडियो टाइगर स्टुडियो टाइम अहिले बिहानको 10 बजेको छ।

ट्रोकबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। 5 महिनापछि स्वदेश फर्कनुभएका कांग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन। 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लाका 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलनिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याक भन्दा माथि तैरी र चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम। झण्डै 5 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेश संघको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमै अल आउट। नेपाल खबरमा अब पूरा खबर। पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 महिनापछि स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नुभएका देउवालाई त्रिभुवन विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला लगायत नेता कार्यकर्ताहरूले स्वागत गरेका छन्। बाक्लो संख्यामा विमानस्थल पुगेका नेता कार्यकर्ताहरूले बाजागाजासहित स्वागत गरेका हुन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै आज नेपाल आउनु भएको हो। बुढ़ाण्ड कण्ठमा रहेको घर नवयुवा आन्दोलनका क्रममा आगजनीमा परेपछि देउवा परिवार घर भाड़ामा लिएर महाराजगंजमा बस्दै आएका थिए। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 महिना लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई यस महान राष्ट्रको आजीवन नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 सालमा बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता देखिएको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा पनि मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। साथै देउवाले कांग्रेसभित्र देखिएको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा आजदेखि बिक्री कक्ष सञ्चालनमा ल्याएको छ। कम्पनीको 7वां वार्षिक उत्सवको अवसरमा सञ्चालनमा ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभएको हो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक उपभोग्य वस्तु सहज रूपमा प्राप्त गर्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग मन्त्री यादवले आम उपभोक्तालाई सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका विभागीय प्रबन्धक घनश्याम अरियालका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल सञ्चालन ल्याएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल सञ्चालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै सञ्चालनमा ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताहरूले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो। नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 देखि अगस्त 12 सम्म देशभर औसत 754 मिलिमिटर वर्षा भएको छ, जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनु अघि अर्थात प्री मनसूनमा पहाड़ी विभागमा राम्रो वर्षा भएकाले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टरभन्दा बढ़ी भूभागमा रोपाई सम्पन्न भइसकेको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% बढ़ी हो। सुदूरपश्चिममा 7% रोपाई सकेको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो देखिएको छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन WMOले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसम प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुखापन वा कम वर्षा हुने सम्भावना

0: रहन्छ। मौसम विद्का अनुसार अहिलेसम्म मनसुनी वर्षा सन्तोषजनक रहे पनि एलिनो थप सक्रिय हुँदा तराई मधेसका क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी भेगमा वर्षा भइरहेको र आउँदा दिनमा मनसुनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ। नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका सम्पादक तथा आस्था मीडियाका अध्यक्ष किशोर श्रेष्ठलाई पक्राउ गरेको विरोधमा जिल्ला प्रहरी परिसर काठमाडौँ अगाडि धरना दिएको छ। महासंघले श्रेष्ठको रिहाईको माग गर्दै महासंघको नेतृत्वमा पत्रकारहरूले काठमाडौँको प्रहरी परिसर अगाडि धरना दिएका हुन्। प्रहरीले पत्रकार श्रेष्ठलाई गैराती ललितपुरको नक्कुमा रहेको आफ्नै निवासबाट पक्राउ गरी काठमाडौँ प्रहरी परिसरको हिरासतमा राखेको छ। महासंघले समाचार प्रकाशनको विषयलाई लिएर सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रता माथिको हस्तक्षेप भएको जनाएको छ। समाचारमा चित्त नबुझे कानूनी र प्रेस सम्बन्धी स्थापित प्रक्रियाबाट समाधान खोज्न महासंघले आग्रह गरेको छ। पत्रकारलाई नै पक्राउ गरेर हिरासतमा राख्ने काम स्वीकार्य नहुने महासंघको भनाई छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89
3: सुन त मेरो कपडा प्याकिङ गरिदेऊ त श्यामजीको।

0: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
1: फोन 0556943333 4935555
2: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँ 90 MHz नेपाल खबरमा अब थप खबरहरू दुर्लभ अर्ना संयुक्त प्रजातिका चराचुरुङ्गी तथा जैविक विविधताका कारण कोशी टप्पु वन्यजन्तु आरक्षी आन्तरिक तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ। सन् 1987 रामसार सूचीमा सूचीकृत आरक्षीमा वन्यजन्तु पंक्षी र जलचर अवलोकनसँगै प्रकृति पर्यटनको सम्भावना बढ़ेको छ। आरक्षीमा 42 प्रजातिका स्तनधारी 535 प्रजातिका पंक्षी 141 प्रजातिका माछा र 70 प्रजातिका पुतली पाइन्छन्। 2021 गणना अनुसार अर्नाको संख्या 498 रहेको छ भने 2080 गणना अनुसार 32 खरमयूर र 19 डल्फिन अभिलेख भएका थिए। विदेशको खबर चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान कायम भएको छ। 6 महिनामै तेस्रो पटक आफ्नै कीर्तिमान तोड्दै एक प्रयोगत्मक म्यागलेफ ट्रेनले 5.3 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको होङहु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेफ अर्थात म्याग्नेटिक लेभिटेशन प्रविधिमा पांग्रा र ट्र्याक बीच घर्षण नहुने भएकाले गाडी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ्छ। परीक्षणका क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालनमा रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानहरूका अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकू विमानको लन्च प्रणाली र भ्याक्युम ट्यूब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षा चुनौतीहरू भने अझै कायम छन्। अब खेल खबर बंगलादेशसँगको पहिलो टेस्ट क्रिकेटको पहिलो पारीमा घरेलु टोली अस्ट्रेलिया 198 रनमा अल आउट भएको छ। डार्विनको मारारा क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अस्ट्रेलिया चिया समयपछि अल आउट भयो। बंगलादेशसँगको टेस्ट क्रिकेटमा अस्ट्रेलियाको यो सबैभन्दा कम यो फल हो। यसअघि सन् 2017 अस्ट्रेलियाले सिंगापुरमा 217 रन बनाएको थियो। यस्तै पहिलो पारीको ब्याटिङ गरिरहेको बंगलादेशले पहिलो दिनको खेल सकिँदा 1 विकेट गुमाएर 96 रन बनाएको छ। बंगलादेश अब 102 रनले अस्ट्रेलिया र बंगलादेश बीच 2 खेलको टेस्ट श्रृंखला भइरहेको हो। दोस्रो टेस्ट म्याकेको ग्रेट ब्यारियर रिफ एरिनामा अगस्त 22 शुरू हुनेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका कांग्रेस निवर्तमान सभापति देउवाललाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। सिंहदरबारमा खाद्य व्यापार कम्पनीको बिक्री कक्ष सञ्चालन 142 प्रकारका सामग्री उपलब्ध। 44 जिल्लामा 193 ठाउँमा आजदेखि सञ्चालनमा आएका पसलमा वर्षैभरि सहुलियत पाउने। मनसूनको पहिलो आधा समयमा सरदर आसपास नै वर्षा। धान रोपाई उत्साहजनक। अबका दिनमा एलडिनोको प्रभाव बढ्ने चिन्ता। चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कीर्तिमान। झण्डै 5 सेकेण्डमै 0-800 किलोमिटर प्रति घण्टाको गति हासिल। र बंगलादेशसँगको टेस्ट क्रिकेटको पहिलो पारीमा अस्ट्रेलिया 198 रनमा अल आउट।
1: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
1: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू रु 2 करोडसम्मको कर्जा सुविधा।
1: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
1: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
1: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: साली नदीको शिर,
1: मणिचूडको काख,
5: स्वच्छ सुन्दर र संयुक्त प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
5: भीडभाडबाट

0: सहरबाट नजिकै
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
0: झुले अर्ग्यानिक फार्म रिसोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841549481। वेबसाइट झुले.com.np।
3: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
4: हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
5: सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी, काठमाडौँ। फोन नम्बर 4428242, 4428242।
6: कम ऑन, यू विल सर्टेनली बी बेनिफिटेड।
7: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ। ललितपुरका धेरै सबैजसो ठाउँमा भोलि बिहान 2 घण्टा विद्युत सेवा बन्द हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पाटन सब स्टेशनको 66 केभी बस बार मर्मत सम्भार गर्न भोलि बिहान 5 बजेदेखि 7 बजेसम्म पाटन सब स्टेशनबाट विद्युत आपूर्ति बन्द गर्न लागेको हो। मर्मत सम्भारको काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत आपूर्ति हुने र केही समय ढिला पनि हुन सक्ने प्राधिकरणले जनाएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाह पथले काठमाडौँ उपत्यकाभित्र विभिन्न ठाउँबाट चोरिएका 50 दुईपाङ्रे गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। प्रहरीले खोज तलाश गरेर बरामद गरेका 30 मोटरसाइकल र 20 स्कूटर आज एक कार्यक्रमका बीच सम्बन्धित धनीलाई हस्तान्तरण गरेको हो। कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सुरेश प्रसाद काफेलले खोज तलाशबाट फेला पारेको गाड़ी सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो। प्रहरीले सवारी साधन चोरी हुन नदिन, सुरक्षित ठाउँमा पार्किङ गर्न तथा सवारी साधनका आवश्यक कागजात सुरक्षित राख्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर 15 हलचोक सड़कमा हिजो बस र स्कूटर एक आपसमा ठोकिँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा स्कूटर चालक चन्द्रगिरी नगरपालिका 12 बलम्बु बस्ने 59 वर्षका पुरूषोत्तम महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका महर्जनको मनमोहन अस्पताल स्वयम्भूमा उपचार क्रममा ज्यान गएको हो। प्रहरीले बस चालकलाई पक्राउ गरेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर 8 बस्ने 28 वर्षका मनिष सिंहवालको हत्या गरेको अभियोगमा भक्तपुर नगरपालिका 3 वंश गोपाल बस्ने 27 वर्षका किशोर चौगुठीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुर नगरपालिका 4 मंगलाशयमा रहेको सृजन सेवा आधारभूत विद्यालय नजिकैको गल्लीमा किशोरले अस्ति मंगलबार राति कुटपिट गर्दा गम्भीर घाइते भएका मनिषको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। र नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो 1 महिना लामो अवधिमा अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायत विभिन्न बौद्ध चैत्य तथा विहारहरूमा बिहानदेखि भक्तजनहरूको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा बाजा बाँसुरी र अन्य परम्परागत बाजा गाजासहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। यो पर्वको समयलाई साधना दान र कर्मका लागि विशेष महत्वपूर्ण अवधिका रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको रागको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झनामा र उनीहरूको आत्माको चिर शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन रहेको छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिविम्बित गर्दछ। दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। 5 महिनापछि स्वदेश फर्काउनुभएका काँग्रेस निवर्तमान सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको भव्य स्वागत। शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न नेपाल फर्केको भनाई। भोलि बिहान ललितपुरका धेरैसो ठाउँमा विद्युत सेवा बन्द हुने, 5 देखि 7 बजेसम्मको समयमा वैकल्पिक व्यवस्था गर्न आग्रह। र काठमाडौँ उपत्यकाको विभिन्न ठाउँबाट हराएका 50 दुईपाङ्रे गाड़ी फेला पारेर धनीलाई हस्तान्तरण। अहिलेलाई 4 भन्ज्याङभित्रको खबर यति नै। बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज।
1: सर्पको टुकाईबाट बच्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
2: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौं। बिरामीलाई उपचार हुन्छ आतिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उच्च गति भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेसन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin, Michelin,
6: safety,
5: Michelin, Michelin.
7: World's number one tire brand.
8: अब इन्टरनेट ढिलो होइन, छिटो स्मार्ट र सुरक्षित।
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट,
9: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुविसु, छिटो पनि सुरक्षित पनि।
11: थप जानकारी तथा बुकिङका लागि
12: 0942-3588 98-0-12-35-888।
0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ लोकलहरी।

0: सर्वसुलभ आवास कर्जा
1: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
1: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेंट खरीद, घर निर्माण तथा मरमत सम्हार गर्न
1: 25 वर्षसम्मको लचिलो कर्जा अवधि।
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर।
1: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
1: शर्तहरू लागू हुनेछन्।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले दिउँसोको 4 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
4: उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब सुन्न सक्नुहुन्छ चित्रपट संगीत।

0: बाटो काट्न लाग्नु भएको, ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम
1: डिस्क होम खुशीको कनेक्शन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट स्किन केयर एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टरमा उपलब्ध छ अत्याधुनिक हेयर ट्रान्सप्लान्ट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईँको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रान्सप्लान्ट स्किन एन्ड एस्थेटिक डेन्टल क्लिनिक एन्ड इम्प्लान्ट सेन्टर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01 545 46 66।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको चित्रपट संगीतमा हुनु

0: बाढी र डुबानबाट बच्न के गर्ने?
1: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
0: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
1: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
0: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
1: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
0: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

हरेक टाटा जेन्युइन पार्ट्स टाटा गाडीको मापदण्ड अनुसार उच्च गुणस्तरको बनाएको हुनाले लामो समयसम्म टिक्छ र गाडीको कार्यक्षमता पनि बढाउँदछ। साथै टाटा जेन्युइन पार्ट्स खरिद गर्दा 2081290 र 2081295 कन्ट्री कोड भएको मात्रै खरिद गर्न जानकारी

0: हजुरहरू पनि टाटाका जेन्युन पार्ट्सहरूको प्रयोग गरी आफ्नो गाडीको आयु बढाउनुहोस्, मर्मत खर्च घटाए, आमदानी बढाउनुहोस्। थप जानकारीका लागि सिप्रति अटो पार्ट्स प्राइभेट लिमिटेड, थापाथली, काठमाडौँ।
1: साली नदीको शिर,
2: मणि चूडको काख,
1: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
2: शान्ति र आनन्दको अनुभूति,
1: भीडभाडबाट टाढा,
2: सहरबाट नजिकै,
1: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
2: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
3: विस्तृत जानकारीका लागि फोन नम्बर 9861946 र 9141954181, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईं अहिले उज्यालो रेडियो नेटवर्कको चित्रपट संगीतमा हुनुहुन्छ।

0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540
2: मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पूरा गर्छ नेपाल जापान सेवा सेन्टरले
3: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानी भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
4: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44-28-242 44-28-242 Come once, you'll certainly be benefited.

0: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
1: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौँ। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौँ।
0: विद्युतीय उपकरण बन्द गरौँ। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौँ।
1: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौँ।
0: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौँ। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
1: नदी, तलाउ वा पोखरीबाट टाढा बसौँ।
0: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौँ। एनबीएल सर्वसुलभ आवास कर्जा
2: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
0: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
2: विशेषताहरू ₹2 करोडसम्मको कर्जा सुविधा।
0: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्भार गर्न
2: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
0: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
0: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
2: शर्तहरू लागू हुनेछन्।
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: सड़कमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
5: त्यसका लागि सड़कका पनि नियम हुन्छन्। पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
4: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
5: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सड़कमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
4: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा।
5: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
4: कार्यक्रम सड़क र सवारी।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कको चित्रपट संगीतमा हुनुहुन्छ।

0: मा नेपाललाई चाहिएको सहयोग टाटा योद्धा पिकअप न छुट्छ न रोकिन्छ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
6: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुविसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
6: साथै सुविसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
5: सुविसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
8: 0142-3888-98-0-12-35-888।
9: सीधा कुरा, प्रश्न विचार,
10: उज्यालो रेडियो नेटवर्क।

0: सर्पको टोकाईबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौ। सम्भव भएसम्म भुइँमा नसुतौ। झुल लगाएर सुत्ने बानी गरौ।
1: जुत्ता लगाउनु अघि जुत्ता भित्र राम्रोसँग हेरौ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौ। वरपर घाँसपात र झारपात काटेर सफा राखौ। सर्पले टोकी हालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौ। काट्ने चुस्ने र बाँध्ने नगरौ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौं। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome. Super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michelin, Michelin.
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौ ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684 तीन वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
1: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास्ट कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास्ट किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-72-540-89

0: साली नदीको शिर,
1: मणि चूडको काख,
0: स्वच्छ सुन्दर र स्निग्ध प्रकृति,
1: शान्ति र आनन्दको अनुभूति,
0: भीडभाडबाट टाढा,
1: सहरबाट नजिकै,
0: तपाईँको स्वागत र आतिथ्यका लागि सधैं तत्पर
1: झुले अर्ग्यानिक फार्म रिजोर्ट।
2: विस्तृत जानकारीका लागि फोन नम्बर 9861956661 र 9841294181, वेबसाइट झुले.com.np।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी भोजेन्द्र बस्नेतसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 जना पुग्यो, 5 जना बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर

0: नेपालको पहिलो ब्याङ्क।
1: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
2: नेपाल दर्पणमा अब खबरको सिलसिला। रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर 5 कोटल 12 गैराती गएको पहिरोमा परि ज्यान गुमाउनेको संख्या 7 पुगेको छ। अरू 5 अवस्था थाहा हुन सकेको छैन। सशस्त्र प्रहरीका अनुसार पहिरोमा परि ज्यान गुमाउनेमा स्थानीय बासिन्दा 18 शान्ति पुनमगर, 65 कमल बहादुर पुनमगर, 40 जुन कुमारी पुनमगर, 9 असीम पुनमगर, 6 अशोक पुनमगर, 75 दल बहादुर पुनमगर र 71 मनरखी पुनमगर हुनुहुन्छ। ज्यान गुमाउने मध्ये एक महिला र 2 पुरूषको शव प्युठानको स्वर्गद्वारी नगरपालिका तथा माण्डवी गाउँपालिका माडी खोलाको किनारमा फेला परेको हो। अहिलेसम्म अवस्था थाहा हुन नसकेका स्थानीय बासिन्दामा 80 अजम्बर पुनमगर, 78 बलबहादुर पुनमगर, 72 लीलबहादुर पुनमगर, 71 मणि पुनमगर र 67 हस्तकला पुनमगर रहनु भएको छ। पहिरोमा परि घाइते भएका 22 हिमाल पुनमगर र 25 संजय घरती मगरलाई स्वास्थ्य चौकी थवाङबाट थप उपचारको लागि बुटवलतर्फ पठाइएको छ। पहिरोमा परि बेपत्ता भएकाहरूको खोजी कार्यको लागि नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल गुल्म रोल्पा र नेपाल प्रहरीको संयुक्त टोली खटिएको सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो।
3: यसैबीच अहिले देशका विभिन्न ठाउँमा पानी परिरहेको छ। आज दिउँसो सुदूरपश्चिम बाहेक अरू प्रदेशका विभिन्न जिल्लामा पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनीको तराई भागका केही ठाउँमा ठूलो पानी परेको छ। पछिल्लो 6 सबैभन्दा धेरै कपिलवस्तुको रंगाईमा 110.8 मिलिमिटर वर्षा मापन भएको छ। यस्तै दाङको घोराई, अर्घाखाँसी, नवलपरासी लगायत जिल्लामा पनि ठूलो पानी परेको छ। दिउँसो ठूलो पानी परेका क्षेत्र आसपास थप वर्षाको सम्भावना समेत रहेको महाशाखाले जनाएको छ। लुम्बिनी र गण्डकी प्रदेशका केही ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले विशेष सावधानी अपनाउन महाशाखाको अनुरोध छ। यस्तै काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा पनि ठूलो पानी पर्ने सम्भावना छ। आज राज्य देशका अरू धेरै ठाउँमा पनि मध्यमसम्मको वर्षाको सम्भावना छ।
2: नेपालमा यो वर्षको मनसून आधा अवधि पूरा भइसक्दा देशभर सरदरको आसपास नै वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जून 1 अगस्त 12 देशभर औसत 754 मिलिमिटर वर्षा मापन भएको छ। जुन यो अवधिमा हुने सरदर वर्षाको झण्डै 80% हो। मनसून शुरू हुनुअघि अर्थात प्री मनसूनमा पहाड़ी भूभागमा राम्रो वर्षा भएकोले पनि मुख्य बाली धान रोपाईमा सकारात्मक असर परेको छ। कृषि विभागका अनुसार साउनको अन्तिम हप्तासम्म आइपुग्दा कुल धान खेती हुने क्षेत्रफलको 96% अर्थात 13,16,000 हेक्टर भन्दा बढ़ी भूभागमा रोपाई सकिएको छ। यो गएको वर्षको यही अवधिको तुलनामा झण्डै 5% धेरै हो। सुदूरपश्चिममा 7% रोपाई सकिएको छ भने मधेस र कोशी प्रदेशमा पनि रोपाईको अवस्था राम्रो छ। तर मनसूनको बाँकी अवधिमा भने कृषि तथा मौसमी जोखिम बढ़ने चिन्ता उत्पन्न भएको छ। विश्व मौसम संगठन डब्ल्यूएमओले केही दिन अघि एक प्रक्षेपण गरी अगस्तदेखि अक्टोबरसम्म एलनिनो मौसमी प्रणाली अझ बलियो बन्ने चेतावनी दिएको छ। एलनिनो सशक्त हुँदा भारतीय उपमहाद्वीप सहित नेपालमा तापक्रम औसत भन्दा बढ़ने र सुक्खापन वा कम वर्षा हुने सम्भावना रहन्छ। मौसमविदका अनुसार अहिलेसम्म मनसूनी वर्षा सन्तोषजनक नै रहे पनि एलनिनो थप सक्रिय हुँदा तराई मधेसको क्षेत्रमा वर्षा घट्न सक्ने जोखिम छ। स्थानीय मौसमी प्रणाली र पश्चिमी वायुको प्रभावका कारण पहाड़ी क्षेत्रमा वर्षा भइरहेको र आउँदा दिनमा मनसूनी गतिविधि फेरि सक्रिय हुने मौसम पूर्वानुमान छ।
3: पूर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा 5 स्वदेश फर्कनु भएको छ। दिउँसो आइपुग्नु भएका देउवालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कांग्रेस नेताहरू पूर्णबहादुर खड्का, शशांक कोइराला, विमलेन्द्र निधि लगायत ठूलो संख्यामा उपस्थित नेता कार्यकर्ताले स्वागत गरेका छन्। देउवा उपचारको सिलसिलामा गएको फागुनमा सिंगापुर जानुभएको थियो। उहाँ हङकङबाट थाइल्याण्ड हुँदै नेपाल आउनुभएको हो। यसैबीच स्वदेश फर्किएपछि अपील पत्र जारी गर्दै देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश फर्केको बताउनु भएको छ। 5 लामो उपचारपछि स्वदेश फर्कन पाउँदा खुशी भएको भन्दै उहाँले आफ्नो स्वास्थ्यप्रति चासो र चिन्ता व्यक्त गर्ने सबैलाई धन्यवाद दिनुभएको छ। आफू नेता बनेर नभई नागरिक बनेर फर्केको भन्दै देउवाले विनम्रता, समर्पण र प्रेमका साथ सेवा गर्न तयार रहेको बताउनु भएको छ। 2033 बीपी कोइराला भारत निर्वासनबाट नेपाल फर्कदा सबै राष्ट्रवादी र प्रजातन्त्रवादी शक्तिहरू एक हुनुपर्ने समय आएको उद्घोष गर्नुभएको प्रसंग जोड्दै देउवाले 47 वर्षपछि फेरि राष्ट्रिय एकतालाई मजबूत गर्न सर्वपक्षीय राष्ट्रिय एकताको आवश्यकता

0: राजनीतिज्ञको बताउनु भएको छ। उहाँले प्रतिशोध भन्दा मेलमिलापको मार्ग रोज्न आह्वान गर्नुभएको छ। देवालले काँग्रेसभित्रदेखिको असहमति र निराशा तुरन्त समाधान हुनुपर्ने पनि बताउनु भएको छ। स्वदेश फर्किए लगत्तै देउवा चुनदेवीमा संस्थापन इतर पक्षले खोलेको सम्पर्क कार्यमा पुग्नुभयो, जहाँ सभापति शेरबहादुर देउवा लेखिएको नेम प्लेट सहित कार्यकक्ष तयार गरिएको थियो। सम्पर्क कार्यालयमा भेला भएका नेता तथा कार्यकर्ताहरूलाई गरेको संक्षिप्त सम्बोधनमा देउवाले सरकारप्रति आक्रोश व्यक्त गर्दै नेपाली नागरिक र अदालतप्रति भरोसा भएको बताउनुभयो। पूर्व राजा ज्ञानेन्द्र शाहीको शाही आयोगको खिलाफमा पनि मुद्दा लडेको भन्दै देउवाले राजा ज्ञानेन्द्रले सकेनन् भने अरूले सक्छन् भन्दै आक्रोश पोख्नुभयो। भदौ 24 गते देउवा दम्पतिमाथि कुटपिट भएको थियो भने उहाँको बुढानीलाई कण्ठमा रहेको घरमा आगजनी गरिएको थियो। पार्टीको नेतृत्व गगन थापाको नेतृत्वमा पुगेपछि असन्तुष्ट बनेको पक्षले राष्ट्रिय भेला आयोजना गर्न लागेको अघिल्लो दिन देउवा फर्केकाले उहाँको स्वदेश प्रीतिलाई धेरैले अर्थपूर्ण ठानेका छन्। तर देउवाका कारण पार्टीमा एकताको संचार हुने आशा संस्थापन पक्षका नेताहरूको छ।
1: सरकारले हप्तामा दुई दिन सार्वजनिक बिदा दिने अहिलेको व्यवस्थालाई तत्काल पुनरावलोकन नगर्ने जनाएको छ। आज बसेको राष्ट्रिय सभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री बालेन्द्र शाह बालेनका तर्फबाट जवाब दिँदै कानून न्याय तथा संसदीय मामिला मन्त्री सविता गौतमले यस्तो जानकारी दिनुभएको हो। मन्त्री गौतमले अन्तर्राष्ट्रिय अभ्यास र आन्तरिक आवश्यकतालाई ध्यानमा राखेर यो व्यवस्था लागू गरिएको बताउनुभयो। बैठकमा सांसद विष्णुबहादुर विश्वकर्माले हप्तामा दुई दिन बिदा दिने निर्णय असफल विधि भएको टिप्पणी गर्दै यसले शिक्षा व्यापार र सरकारी सेवामा गम्भीर असर पुर्याएको भनी प्रश्न गर्नुभयो। मन्त्री गौतमका अनुसार बिहान 9 बजेदेखि नै कार्यालय खुल्ने प्रावधानले सेवा गराईलाई सहजता भएको र कर्मचारीको मनोबल एवं कार्यक्षमतामा समेत सकारात्मक प्रभाव परेको छ। विशेष गरी आन्तरिक पर्यटकको संख्यामा भएको वृद्धिले स्थानीय अर्थतन्त्र र टेवा पुर्याएको सरकारको दावी छ। पूरक प्रश्नको क्रममा सांसद विश्वकर्माले दुई दिने विदाका कारण पाठ्यक्रम नसकिने जोखिम, विद्यार्थीमा बढ़न सक्ने असुरक्षा र सरकारी सेवामा आउने सुस्तता प्रति सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। यसको उत्तर दिँदै मन्त्री सविता गौतमले शिक्षालाई विद्यालयको

0: दुत श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
1: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
0: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
4: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 जना बेपत्ता, आज राति पनि केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्षा, अब एलनिनोको प्रभाव बढ़ने चिन्ता, 5 महिनापछि स्वदेश फर्केका कांग्रेस पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत, इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई, हप्तामा 2 दिन सार्वजनिक विदा दिने अहिलेको व्यवस्था, तत्काल हेरफेर नहुने, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री शाहद्वारा राजीनामा लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले मुख्य प्रशासनिक केन्द्र सिंहदरबार परिसरमा बिक्री कक्ष संचालन ल्याएको छ। कम्पनीको 7वां वार्षिक उत्सवको अवसरमा आजदेखि संचालन ल्याएको बिक्री कक्षको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले उद्घाटन गर्नुभयो। बिक्री कक्षबाट सिंहदरबारमा कार्यरत राष्ट्र सेवा कर्मचारी तथा सेवाग्राहीले दैनिक भोग्य वस्तु सहज रूपमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। बिक्री कक्ष उद्घाटनपछि संचारकर्मीसँग कुरा गर्दै मन्त्री यादवले आम उपभोक्ता सहुलियत मूल्यमा गुणस्तरीय खाद्य वस्तु उपलब्ध गराउन सरकार प्रयत्नशील रहेको बताउनुभयो। कम्पनीका अनुसार सिंहदरबारमा नयाँ बिक्री कक्ष सहित आजदेखि देशका 44 जिल्लाका 193 ठाउँमा सहुलियत पसल संचालन ल्याइएको छ। विगतका वर्षमा दशैं लगायत चाडपर्व शुरू हुने बेला यस्ता पसल संचालन गर्ने कम्पनीले यस वर्ष 1 महिना अघि नै संचालन ल्याएको हो। सुपथ मूल्य पसलमा उपभोक्ताले दैनिक उपभोग्य वस्तुमा प्रति किलो र प्रति लिटरमा 5 रूपियाँ छुट पाउनेछन्। किसानबाट समर्थन मूल्यमा उपज खरिद गर्ने र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने गरी कम्पनीले दोहोरो भूमिका निर्वाह गरिरहेको कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत दिल्लीराज लम्सालले बताउनुभयो।
6: खाद्य कम्पनीले सहुलियत पसल सञ्चालन गरे पनि बजारमा खाना पकाउने ग्यासको अभाव भने उस्तै छ। झण्डै 1 महिनादेखि सर्वसाधारण सिलिण्डर ग्यासको लागि भौतारी रहँदा नेपाल आयल निगमले भने ग्यासको अभाव छैन, आपूर्ति सहज नै छ भन्दै आश्वासन दिइरहेको छ। तर यथार्थमा डिपोहरू अगाडि लाग्ने लामो लाइन र दिनभरि पर्खेर पनि रित्तोहात फर्किनुपर्ने बाध्यताले ग्यास अभाव छैन भन्ने निगमको दावी सही छैन भन्ने पुष्टि हुन्छ। थप जानकारी सहित साथी महेश गेवाली।
8: काठमाडौँ घट्टेकुलोको एउटा ग्यास डिपो अघिल्तिर खाली सिलिण्डर साङ्लो र डोरीले बाँधेर आफ्नो पालो पर्खिँदै उपभोक्ताहरू उभिएका छन्। कोही राति 3 बजेदेखि उभिएका हुन् त कोही कार्यालयको खाजा समय छोडेरै लाइनमा बसेका हुन्। भाडामा बस्ने विद्यार्थी, ज्येष्ठ नागरिकदेखि दिनभरिको ज्याला गुमाउने जोखिम मोलेरै उभिएका युवाहरू पनि छन्।
3: घण्टौको

0: पर्खाएपछि पनि पालो नआउँदा धेरैले निराश अनुहार लिएर फर्किनु परेको छ। केही केहीले मात्र काँधमा सिलिण्डर बोकेर मुस्कान सहित घर फर्किने मौका पाएका छन्। यस्तैमा पर्नुहुन्छ वनस्थलीमा होटेल चलाउने ईश्वर धिताल। उहाँ घट्टुकुलो चोकको ग्यास डिपो अगाडि बिहान पाउने 3 बजेदेखि उभिनु भएको थियो। लामो समयको प्रतीक्षापछि एउटा सिलिण्डर ग्यास पाउँदा युद्ध जिते जस्तै भएको छ।
1: हामीलाई त अहिले त के भएको छ भने अमेरिका र इरानको युद्ध के हो र हामीले त महाभारत युद्ध जिते जस्तो भए ग्यास पाउँदा सरकारले ग्यास आछ भन्छ तर जनताले पाएको छैन। यस्तो विधि लाइन्छ होइन। आज मैले ग्यास नपाएको भए मैले पसल बन्द गर्नु पर्थ्यो। अब खै ठुलाबडालाई आएको मात्र हो कि सर्वसाधारणलाई पनि आएको हो त्यो चाहिँ अब हामीलाई थाहा भएन। यो भिड हेर्दा चाहिँ ठुलाबडालाई आएर सर्वसाधारणको चाहिँ देखिया होला। हामीले चाहिँ ग्यास पाउनु एकदम कठिनाई छ।
0: सिन्धुपाल्चोक मेलम्चीका पारस खड्का जोरपाटीमा बस्नुहुन्छ र अनामनगरमै जागिर खानुहुन्छ। कार्यालयको आधा घण्टे खाजा समय उहाँ ग्यास खोज्न डिपो पुग्नुभयो। चार चारवटा डिपोमा नाम दर्ता गराए पनि कतैबाट जवाफ आएको छैन।
2: 15 दिन भयो रुममा ग्यास दिएको, 2 दिन कुदेँ दाएँ यता कतै छैन। नाम लेखाएँ 3-4 डिपोमा केही भएन। इन्डक्सन थियो घरमा, इन्डक्सन चलाएँ। सानो बच्चा 10 महिना हुन लाग्यो अनि बच्चाको लागि लिटो बनाउन जब इन्डक्सन अन गर्यो बत्ती हुँदैन। खाना खान अफिस सानो बच्चालाई स्कुल पठाउनलाई इन्डक्सन चलायो, आदि खाना पाक्छ बत्ती गइदिन्छ। जनतालाई ग्यासको राहत दिनुपर्ने बेलामा चाडपर्व नजिकिँदैछ, पैसा तिरेर लाइन बसेर ग्यास पाउनु भएको छैन भने चाहिँ सरकारकै नालाकी पर्नै भन्नुपर्छ।
0: घट्टेकुलाकै स्थानीय विष्णु दाहालको 24 घण्टापछि बल्ल ग्यासको पालो आयो। इन्डक्सन चुलोले अलिकति सहज बनाए पनि त्यसले पूर्ण विकल्प दिन सकेको छैन। सरकारले लाइन लाग्नु पर्दैन भन्छ, जति चाहिन्छ त्यति ग्यास आएको छ भन्छ, तर ग्यास लिन रातभरि उभिनु परेको उहाँको गुनासो छ।
3: सरकार भन्छ लाइन छैन, जति पनि आएको छ भन्छ, हामीले दुःख खेपिराखेको छ। कसैलाई केही भने यहाँ गाली मात्र खाइन्छ, आफ्नो पीडा कसैले सुन्ने होइन। 2 दिन लाइन नबसिकन ग्यास पाउने सहज अझै पनि छैन।
0: केही पहुँच भएका डिपोले 1-2 दिनको अन्तरालमा ग्यास बाँडे पनि धेरै डिपोहरू मा अहिले 1-2 हप्तासम्म पर्खिनु पर्ने अवस्था छ। अहिले ललितपुर बस्दै पर्ने संखुवा सभाका राम राईले 1 हप्ता अघि नै डिपोमा नाम टिपाउनु भएको थियो, तर डिपोमा जाँदा सधैँ भोलिसम्म फोन गर्छु भन्ने आश्वासन बाहेक केही मिलेको छैन।
4: अर्को उपाय सोच्नु होला नि त, त्यही इलेक्ट्रिक हुन सक्छ कि अर्कै, तर ल्याउनु चाहिँ पर्ने। तर अघि मैले गाडी जाँदा चाहिँ गाडीमा गइरहेको थिएँ ग्यासहरू, त्यो कागजको
0: ललितपुरको कुमारी पार्टीमा ग्यास डिलर चलाउने बिना महर्जनको डिपोमा दिनको 50-60 जना ग्राहक लाइन लाग्छन्, तर सिलिण्डर पाउन 10-12 दिनसम्म पर्खाउनु पर्छ। सीमित स्टक व्यवस्थापन गर्न उहाँले घरमा सिलिण्डर पूरै सकिएकालाई प्राथमिकता दिने गरेको बताउनुहुन्छ। ग्यास आइरहेको छ भन्दै आश्वासन दिइरहँदा दैनिक जीविकोपार्जनका लागि ग्यासको भर पर्नु पर्ने आम उपभोक्ताले डिपोहरूमा लामो लाइनमा उभिँदै कहिलेसम्म शास्ति भोग्नु पर्ने हो? यसको भर पर्दो जवाफ न निगमसँग छ न मन्त्रालयसँग नै।
5: भूलक्षेवालाई आधुनिक प्रविधि मैत्री र नागरिक मैत्री बनाउँदै सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने अभियानले थप गति लिएको छ। हुम्ला बाहेक क्षेत्र जिल्लामा राहदानी सवारी चालक अनुमति पत्र शैक्षिक प्रमाणपत्र र स्वास्थ्य सामग्री नागरिकको घर दैलोमा पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ। हुलाक सेवा विभागका अनुसार अहिलेसम्म क्षेत्र जिल्ला प्रशासन कार्यालयमा 2,47,000 भन्दा बढ़ी राहदानी ढुवानी गरेकोमा 8,600 भन्दा बढ़ी सेवाग्राहीकै घरमा पुर्याएको छ। यस्तै 10,38,000 भन्दा बढ़ी सवारी चालक अनुमति पत्र सम्बन्धित कार्यालयसम्म पुर्याएको छ। स्वास्थ्य तर्फ प्रयोगशालाका नमूना, स्वास्थ्य सामग्री तथा स्वास्थ्य बीमा बोर्डका सामान समेत हुलाक मार्फत ओसार पसार भइरहेको विभागले जनाएको छ। सेवालाई अझ छरितो र प्रविधि मैत्री बनाउन 7 अंकीय हुलाक संकेत प्रणाली लागू गरेको छ भने 50 कार्यालयलाई स्मार्ट हुलाकमा रूपान्तरण गर्ने प्रक्रिया अघि बढ़ाएको विभागले जनाएको छ।
6: प्रेस काउन्सिल नेपालले जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई पक्राउ गरेको र जनआस्थाको कार्यालयमा छापा मारेर सामग्री जफत गरेको घटनामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। काउन्सिलका प्रवक्ता दीपक खनालले विज्ञप्ति निकालेर गैराती श्रेष्ठलाई पक्राउ गरी उहाँको निजी निवासमा खानतलासी भएको तथा आज बिहान जनआस्थाको कार्यालयमा हतियारसहित प्रवेश गरी कम्प्युटर लगायत सामग्री जफत गरेको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताउनु भएको हो। गलत समाचार भएमा प्रेस काउन्सिलमा उजुरी दिनुपर्ने र काउन्सिलले समाचारको विषयमा छानबिन गरेपछि मात्र कार्यवाहीका प्रक्रियाहरू हुनेमा श्रेष्ठको विषयमा त्यसो नगरी प्रहरीले पक्राउ तथा खानतलासी गरेको काउन्सिलको भनाइ छ। काउन्सिलले सरकारलाई आफ्नो अधिकार क्षेत्रका बारेमा समेत सचेत गराएको छ। साथै काउन्सिलले प्रेस स्वतन्त्रताको सदुपयोग गर्दै सत्य तथ्य सन्तुलित र विश्वसनीय पत्रकारिताको अभ्यास गर्न पत्रकार तथा संचार माध्यमलाई आग्रह गरेको छ। पत्रकार श्रेष्ठ पक्राउ परेको बारेमा नेपाल पत्रकार महासंघ, नेपाल बार एसोसिएशन लगायतका संघ संस्थाले पनि विरोध गरेका छन्। प्रहरीले पत्रकार श्रेष्ठलाई अदालतमा उपस्थित गराएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
7: बाढी र डुबानबाट बच्न के गर्ने?
8: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने, खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
7: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ,
8: बस्तीभित्र निश्चित ठाउँ खुला राखौं र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउँ।
7: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौं।
8: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौं।
7: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: विवाहको एकमात्र डिटिएच सेवा डिस होम,
1: डिस होम खुशीको कनेक्सन।
2: कपाल झर्ने वा पातलिने समस्याले चिन्तित हुनुहुन्छ?
3: डर्मानेंट हेयर ट्रांसप्लांट, स्किन केयर एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर में उपलब्ध छ अत्याधुनिक हेयर ट्रांसप्लांट सेवा। अनुभवी विशेषज्ञ, आधुनिक प्रविधि र व्यक्तिगत परामर्श सहित तपाईको आवश्यकता अनुसार गुणस्तरीय उपचार प्रदान गरिन्छ।
2: थप जानकारी तथा परामर्शका लागि आजै 9865424296 नम्बरमा व्हाट्सएप वा फोन गर्नुहोस्।
3: डर्मानेंट नेपाल हेयर ट्रांसप्लांट, स्किन एंड एस्थेटिक, डेंटल क्लिनिक एंड इम्प्लांट सेंटर, पाटन हॉस्पिटल रोड, लगनखेल। संपर्क 01-545-46-66।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। लगातार तीन कारोबार दिन घटेर दुई दिन स्थिर रहेको शेयर बजार आज बढ़ेको छ। शेयर बजार परिसूचक निफ्टी आज 8.81 अंकले बढ़ेर 2651.21 बिन्दुमा पुगेको छ। आज लगानी, म्यूचुअल फण्ड र व्यापार बाहेक सबै समूहको उपसूचक सामान्य बढ़ेको छ। आज निफ्टीसँगै कारोबार रकम पनि बढ़ेको छ। हिजो 3.53 अर्ब रूपियाँ कारोबार भएकोमा आज 347 कम्पनीका 1,02,00,000 शेयर 3,72 अर्ब रूपियाँमा किनबेच भएको छ।
4: काठमाडौँमा चलिरहेको नाइमा अटो एक्सपोको अवसरमा ग्लोबल आईएमई बैंक लिमिटेडले व्यक्तिगत गाड़ी कर्जामा विशेष छूट दिइरहेको छ। एक्सपोमा नयाँ गाड़ी खरिद गर्ने ग्राहकले बैंकको आधार दरमा न्यूनतम 0.5% प्रिमियर थप गरेर कर्जा पाउने गरी योजना चलिरहेको बैंकका प्रतिनिधि मंजिल विष्टले बताउनुभयो। उहाँका अनुसार बैंकको अहिलेको आधार दरमा न्यूनतम ब्याजदर 5.25% कायम भइरहेको छ। गाड़ीको कुम्भ मेलाका रूपमा पनि समेत चर्चित नाइमा मोबिलिटी एक्सपो 2026 अस्ति मंगलबारदेखि काठमाण्डको भिरकुटी मण्डपमा चलिरहेको छ। एक्सपोमा 51 स्टलमा 55 भन्दा बढ़ी ब्राण्ड सहभागी छन् भने 40 भन्दा बढ़ी नयाँ मोडलका गाड़ी राखिएका छन्।
5: नेवार समुदायको परम्परागत एवं धार्मिक पर्व गुला आजदेखि विधिवत रूपमा शुरू भएको छ। बौद्ध परम्परासँग विशेष सम्बन्ध रहेको यो पर्वको एक महिना लामो अवधिलाई अत्यन्त पवित्र मानिन्छ। पर्वको अवसरमा विशेष गरी स्वयम्भूनाथ लगायतका विभिन्न बौद्ध चैत्य तथा बिहारहरूमा बिहानदेखि भक्तजनको चहल पहल बढ़ने गर्दछ। यस महिनाभरि श्रद्धालुहरू बिहान सबेर उठेर धा, बाजा, बाँसुरी र अन्य परम्परागत बाजागाजा सहित धार्मिक स्थलहरूको दर्शन तथा पूजा आराधना गर्ने गर्दछन्। गुला पर्वको समयमा साधना, दान र पुण्य कर्मका लागि विशेष महत्वपूर्ण अवधिको रूपमा लिइन्छ। यस पर्वको अर्को मौलिक पक्ष भनेको राँगाको सिंहबाट बनाएको विशेष बाजा फुक्ने परम्परा हो। यो बाजा विशेष गरी दिवंगत पितृहरूको सम्झना र उनीहरूको आत्माको जीव शान्ति एवं मोक्ष प्राप्तिको कामना गर्दै बजाउने चलन छ। महिनाभर सञ्चालन हुने यो यात्राले धार्मिक आस्था र सांस्कृतिक निरन्तरतालाई प्रतिबिम्बित गर्दछ।
4: नेपाल दर्पणमा अब विदेशका खबर। दक्षिण कोरियाको इन्चोन अन्तर्राष्ट्रिय विमानस्थल पहिलो पटक विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बनेको छ। प्रारम्भिक तथ्याङ्क अनुसार यस वर्षको पहिलो छ महिनामा इन्चोन विमानस्थल भएर 3,84,00,000 अन्तर्राष्ट्रिय यात्रुले यात्रा गरेका बीबीसीले जनाएको छ। एयरपोर्ट्स काउन्सिल इन्टरनेशनल एसीआईका अनुसार बेलायतको हिथ्रो विमानस्थल 3,77,90,000 यात्रुसहित दोस्रो र सिंगापुरको चाङ्गी विमानस्थल 3,45,30,000 यात्रुसहित तेस्रो स्थानमा रहेको छ। मध्य पूर्वमा चलिरहेको अमेरिका इरान द्वन्दले पनि इन्चोन विमानस्थलमा यात्रुको संख्या बढ़ेको हो। विमानस्थल व्यवस्थापनका अनुसार द्वन्दको कारण केही यात्रुले मध्य पूर्वका प्रमुख उड्डयन केन्द्रहरूबाट आफ्नो यात्राको मार्ग परिवर्तन गर्दै युरोप पुग्न इन्चोन हुँदै यात्रा गर्न थालेका हुन्। सन् 2024-25 पूर्ववर्षीय वरियतामा दोस्रो स्थानमा रहेको यूएईको दुवै अन्तर्राष्ट्रिय विमानस्थल यसपटक शीर्ष 5 भन्दा बाहिर पर्न सक्ने खबरमा उल्लेख छ। इचोन एयरपोर्ट कर्पोरेशनका अनुसार गएको वर्षको यही अवधिको तुलनामा ट्रान्जिट यात्रुहरूको संख्या 18% बढ़ेको छ। विमानस्थलको तथ्याङ्क अनुसार यूरोपलाई अन्तिम गन्तव्य बनाई इन्चोन हुँदै यात्रा गर्ने यात्रुहरूको संख्या 63.2% बढ़ेर 2,10,000 पुगेको छ।
5: चीनमा चुम्बकीय शक्तिबाट ट्र्याकभन्दा माथि तैरिएर चल्ने रेल प्रविधिमा अर्को नयाँ कृतिमान कायम भएको छ। 6 महिनाभित्रै तेस्रो पटक आफ्नै कृतिमान तोड्दै यस प्रयोगत्मक म्यागलेभ ट्रेनले 5.3 सेकेण्डमै शून्यबाट 800 किलोमिटर प्रति घण्टाको गति हासिल गरेको छ। चीनको राष्ट्रिय प्रसारक सीसीटीभीका अनुसार हुबेईमा रहेको डोङयु प्रयोगशालाको 1 किलोमिटर लामो ट्र्याकमा 1,100 किलो तौल भएको रेलको सफल परीक्षण गरिएको हो। म्यागलेभ अर्थात म्याग्नेटिक लेभिटेसन प्रविधिमा पाङ्ग्रा र ट्र्याक बीच घर्षण नहुने भएकोले गाड़ी हावामै तैरिए झैं तीव्र गतिमा अघि बढ़दछ। भनिसक्ने क्रममा 800 किलोमिटरको चरम गतिमा पुगेपछि यो गाडी थप 200 मिटरको दूरीभित्रै सहजै रोकिएको थियो, जसले यसको आपतकालीन ब्रेक प्रणालीको क्षमता पनि पुष्टि गरेको छ। अहिले चीन र जापानमा सञ्चालन रहेका व्यावसायिक म्यागलेभ रेलहरू 320-350 किलोमिटर प्रति घण्टाको गतिमा चल्छन्। अनुसन्धानकर्ताको अनुसार यो अति उच्च गतिको प्रविधि तत्काल यात्रु ओसार पसारका लागि नभई भविष्यमा रकेट तथा लडाकु विमानको लन्च प्रणाली र भ्याकुम ट्युब ट्रेन निर्माणका लागि प्रयोग गरिनेछ। यद्यपि पूर्वाधार लागत र सुरक्षाका चुनौतीहरू भने अझै कायम छन्।
4: नेपाल दर्पणमा अब खेल खबर। कर्णाली प्रदेशमा आयोजना हुने 10 राष्ट्रिय खेलकुदको मिति फेरि सरेको छ। राष्ट्रिय खेलकुदको मिति 5 पटक तोकिएको युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको अध्यक्षतामा आज बसेको राष्ट्रिय खेलकुद परिषद राखेपको 225 बोर्ड बैठकले राष्ट्रिय खेलकुद आउँदो मंगिर 16 29 गतेसम्म आयोजना गर्ने निर्णय गरेको हो। 2079 साल असोज 28 कार्तिक 3 गतेसम्म गण्डकीमा भएको 9 राष्ट्रिय खेलकुदपछि कर्णालीले 10 संस्करणको प्रतियोगिता आयोजनाको झण्डा पाएको थियो। त्यसपछि राखेपको 115 बोर्ड बैठकले 2081 साल मंगिर 2 9 गतेसम्म कर्णालीमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको थियो, तर आवश्यक पूर्वाधार लगायत तयारी पूरा नभएपछि प्रतियोगिताको मिति सरिरहेको छ। पछिल्लो पटक राखेपको 123 बोर्ड बैठकले गएको वैशाखमा प्रतियोगिता आयोजना गर्ने मिति तोकेको थियो।
5: र बार्सिलोनाका पूर्व प्रशिक्षक जावी हर्नान्डेज 4 वर्षको सम्झौतामा नेदरल्याण्डसको नयाँ मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। बार्सिलोना र स्पेनको लागि खेलेका 46 वर्षीय जावी सन् 1978 अस्ट्रेलियाली प्रशिक्षक अन्स ह्यापरले पद छाडे यता नेदरल्याण्डसको जिम्मेवारी सम्हाल्दै पहिलो गएर डच प्रशिक्षक बनेका छन्। फिफा विश्वकप 2026 अन्तिम 32 मोरक्कोसँग पराजित भएपछि रोनाल्ड कोम्यानले नेदरल्याण्डसको प्रशिक्षक पदबाट राजीनामा दिए। जावी हर्नान्डेजले नेदरल्याण्डसको राष्ट्रिय टोलीको मुख्य प्रशिक्षक बन्न पाउनु आफ्नो लागि ठूलो सम्मान भएको बताएका छन्।
4: खेल खबर सुन्दै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
5: रोल्पामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या 7 पुग्यो, 5 बेपत्ता। मनसूनको पहिलो आधा समयमा सरदर आसपासमै वर्ष, अब एलनिनोको प्रभाव बढ्ने चिन्ता।
4: 5 महिनापछि स्वदेश फर्केका कांग्रेसका पूर्व सभापति देउवालाई विमानस्थलमा नेता कार्यकर्ताको स्वागत। इतर पक्ष कार्यालयमा सभापतिको नेम प्लेट सहित आसन, नेता नभई नागरिक बनेर फर्किएको भनाई।
5: सिंहदरबार सहित देशका 193 ठाउँमा सुपथ मूल्य पसल सञ्चालन, वर्षभरि छुट पाउने। ग्यासको अभावका कारण बालबालिकाको हेरचाह गर्न समेत कठिन बनेको सर्वसाधारणको गुनासो।
4: मध्य पूर्व द्वन्दका कारण दक्षिण कोरियाको इन्चोन विश्वकै सबैभन्दा व्यस्त विमानस्थल बन्यो, 6 महिनामा 3,84,00,000 यात्रु ओहोर दोहोर।
5: र 10 राष्ट्रिय खेलकुदको मिति फेरि सर्यो।
4: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी भोजेन्द्र बस्नेत र मदन पौड्याल पनि विदा हुन्छौ। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: एनसीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा पहिरोमा परि रोल्पाको एउटै पालिकाका 10 जनाको मृत्यु, हराइरहेका 3 जनाको खोजी गरिँदै
1: रातको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ।
0: पार्टी मिलाउनमा कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाको भूमिका कस्तो हुनेछ?
2: शेरलालजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्ने छ।
0: नेता प्रकाश शरण महत र अन्तर्राष्ट्रिय प्रसंगमा अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने इजरायलको निर्णय। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कको एउटा गाउँमा करिब 1 दर्जन प्यालेस्टिनी परिवारलाई आफ्ना घर छोड्न निर्देशन दिएको बताइएको छ। उक्त गाउँमा आइतबारदेखि इजरायली बस्तीका बासिन्दाहरूले 2 प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र घेराबन्दीमा राखेका छन्। उक्त गाउँ बाहिर रहेका जोन डनिसन भन्छन्, घरमै घेराबन्दीमा परेका ती 2 परिवारको कुरा गर्दा उनीहरू अहिले एउटै घरमा सरेका छन्। हामीले उनीहरूसँग कुरा गरेका छौं। उनीहरूलाई सेनाले आफ्ना सामानहरू बाँधेर घर छाड्नका लागि निकै कम समय मात्र दिएको उनीहरूले बताएका छन्। बीबीसीका जोन डनिसनको भनाई। कुसराका मेयरले बीबीसीलाई बताए अनुसार गाउँलाई बन्द सैन्य क्षेत्र घोषणा गरिएको छ। इजरायलका लागि अमेरिकी राजदूत माइक हकाबीले घेराबन्दी अन्त्य गर्न र उनकै शब्दमा इजरायली आतंकवादी भनेका व्यक्तिहरूलाई हटाउन अमेरिकाले निकै सक्रिय रूपमा प्रयास गरिरहेको बताएका छन्। युरोपका केही भागहरूमा फेरि एकपटक उष्ण लहर देखिएको छ। करिब 13,50,00,000 मानिसले 35 डिग्री सेल्सियस भन्दा बढ़ी तापक्रमको सामना गर्नुपर्ने अनुमान गरिएको छ। फ्रान्स, इटली, स्पेन र ब्रिटेनमा सबैभन्दा उच्च तापक्रम पुग्ने सम्भावना छ। विज्ञहरूले अत्यधिक गर्मी र खडेरीका कारण 100 अर्ब डलर बराबरको आर्थिक क्षति हुन सक्ने बताएका छन्, जसले पुर्याउने आर्थिक असरबारे चिन्ता बढ़ाएको छ। ती देशहरूले स्वास्थ्यमा पर्न सक्ने असरको जोखिमलाई पनि ध्यानमा राख्दै तयारी गरिरहेका छन्। जर्मनीको अनुमान अनुसार यो वर्ष उष्ण लहरका कारण करिब 12,500 अतिरिक्त मृत्यु भएका छन्। भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको कोलम्बियामा त्यहाँको सरकारले विदेशी उद्धार टोलीहरूको सहभागितामा सीमा लगाएको छ। सोमबार गएको भूकम्पपछि जीवित मानिसहरू फेला पार्ने सम्भावित समय झन साँगुरिँदै गएको छ। कोलम्बिया सरकारले अमेरिका, एल साल्भाडोर, इक्वेडर र इजरायलबाट आएका विशेष उद्धार टोलीलाई मात्र स्वीकृति दिएको छ। संयुक्त राष्ट्रसंघले उद्धार तथा राहत कार्यमा महत्वपूर्ण कमीहरू रहेको जनाएको छ। भूकम्पमा मृत्यु हुनेको संख्या अहिले 265 पुगेको बताइएको छ। एयर इण्डियाले उडानका क्रममा आफ्नो एउटा विमान अचानक करिब 300 फिट तल झरेपछि सबै पाइलटको अनिवार्य लागू औषध प्रयोग गरेको वा नगरेको परीक्षण शुरू गर्ने घोषणा गरेको छ। उक्त घटनापछि गरिएको परीक्षणमा पाइलटले गाँजा खाएको पुष्टि भएको थियो। अहिलेको नियम अनुसार विमान कम्पनीहरूले प्रत्येक वर्ष कम्तीमा 10% उडान कर्मचारीको लागू औषध परीक्षण गर्नुपर्ने व्यवस्था छ। एयर इण्डियाले भने आफ्नो नयाँ परीक्षण प्रणाली यो भन्दा पनि कड़ा हुने र यसले यात्रुहरूलाई थप आश्वस्त पार्ने जनाएको छ। र संयुक्त राष्ट्रसंघको तथ्याङ्क अनुसार युक्रेनमा जुलाई महिनामा मारिएका सर्वसाधारणको संख्या रूसले आक्रमण शुरू गरेको पहिलो केही महिना पछिकै सबैभन्दा उच्च स्तरमा पुगेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले थप इन्टरसेप्टर क्षेप्यास्त्र सुरक्षित गर्न आफू हरेक दिन प्रयासरत रहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। रोल्पामा अविरल वर्षासँगै गएको पहिरोमा परि ज्यान गुमाउने मानिसहरूको संख्या 10 पुगेको अधिकारीहरूले बताएका छन्। रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारीले पानी पर्ने क्रम नरोकिँदा राहत एवं बेपत्ता व्यक्तिहरूको खोजी कार्यमा कठिनाई भइरहेको बीबीसीलाई बताए। उनका अनुसार पहिरोबाट भएको भौतिक क्षतिको आकलन गर्न बाँकी छ। सुनौ एक रिपोर्ट। स्थानीय अधिकारीहरूका अनुसार अविरल वर्षापछि रोल्पाको थवाङ गाउँपालिका 5 स्थित कोटल बारामा गए राति भीषण पहिरो गएको हो। पहिरोले निम्त्याएको मानवीय क्षतिबारे रोल्पाका सहायक प्रमुख जिल्ला अधिकारी घनश्याम गौतमले बीबीसीसँग भने,
1: 10 जना भनेको अहिलेसम्म 5 जनाको सनाखत भयो अरे आफन्तलाई फुलको, र अरू 5 जनाको चाहिँ सब फेला परेको, यकिन भएर सनाखत गर्न बाँकी रहेको अवस्था छ।
0: पहिरोमा परि घाइते भएका 2 जनालाई उद्धार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल बुटवल पुर्याइएको अधिकारीहरूले बताएका छन्। हराइरहेका 3 जनाको खोजी कार्य भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी गौतमले बताए। तर प्रतिकूल मौसमका कारण भइरहेको कठिनाई बारे उनले भने,
1: अहिले रातिको बेला पानी परिराखेको हुनाले थप खोज तलासमा पनि गाह्रो परिराखेको छ। 8 घर पुरै क्षति भएको, वरिपरि सबै क्षति भएको, बाहिरले पुरै गाउँ नै त्यहाँ भएको सबै नै डुबेको हुनाले 8 घर पुरा क्षति भएर मित्रको घरका सबै मान्छे मरेको हुनाले अरू गाई बस्तुहरू बाख्राहरू कति थिए भन्ने कुरो यकिन भइ नसकेको छैन अहिलेसम्म।
0: वर्षा रोकिएपछि भौतिक क्षतिको आकलन कार्य थालिने अधिकारीहरूले बताएका छन्। अर्को विषय, नेपाली कांग्रेसले महिनौपछि हङकङबाट आज स्वदेश फर्केका भूतपूर्व सभापति शेरबहादुर देउवाले अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ। सो पार्टीको केन्द्रीय कार्य समितिको बैठकले देउवा स्वदेश फर्केकोमा स्वागत गर्दै त्यस्तो विश्वास व्यक्त गरेको हो। विशेष महाधिवेशन मार्फत पार्टीमा आएको वैधानिक परिवर्तनलाई संस्थागत गर्दै समय सापेक्ष र गतिशील नेपाली कांग्रेस निर्माणका लागि निवर्तमान सभापतिका रूपमा अभिभावकीय भूमिका निर्वाह गर्नुहुनेछ भन्नेमा यो बैठक पूर्ण विश्वास व्यक्त गर्छ। बैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, कांग्रेस महाधिवेशनको पूर्व सन्ध्यामा नेपाल फर्केका देउवाको उक्त पार्टी मिलाउनमा भूमिका कस्तो हुन्छ भनेर उनी निकट नेता प्रकाश शरण महतलाई हामीले सोधेका छौं।
2: पहिलो कुरा त अब अहिले चाहिँ पहिला भएको निर्णयमा चाहिँ महत्वपूर्ण त्रुटि रहेको थियो भन्ने कुरा यो निष्ठा दिने बेलामै त्यो उल्लेख भएको अवस्थामा आउने दिनमा 15 महाधिवेशनको नेतृत्व 14 अधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुरकै नेतृत्वमा हुने आधार बलियो भयो र उहाँकै नेतृत्वमा 15 अधिवेशन हुनु त्यो चाहिँ स्वाभाविक र प्राकृतिक देखिन्छ, र त्यो भयो भने पार्टीलाई एकताबद्ध बनाएर लान पनि सहज हुन्छ, किनभने 14 अधिवेशनमा निर्वाचित केन्द्रीय समितिमा सबैको उपस्थिति छ, सबै पक्षको अहिलेको विशेष अधिवेशनमा निर्वाचित नेतृत्व समेत उपस्थिति भएकोले त्यो बाटो वास्तवमा नेपाली काँग्रेसको बृहत्तर एकताको लागि त्यो उपयुक्त बाटो हुन्छ। पार्टीमा ऊर्जा थपिन्छ, सबै पार्टी पंक्ति एक ठाउँमा जोडिन्छ र यो वर्तमान राष्ट्रिय चुनौतीलाई सामना गर्न सक्ने पार्टी निर्माण हुन्छ। त्यसपछि उहाँले यसै पनि पार्टी नेतृत्व अर्कालाई सुम्पिने हो।
4: कुरा नमिलेर विशेष महाधिवेशन भयो, त्यो सहमति नभइसकेपछि अब अदालतले वैधानिकता दियो होइन, त्यो चरण पूरा भइसक्यो।
2: तर त्यो वैधानिकतामाथि त प्रश्न उठाइसक्यो नि त विषादीमा,
4: महाधिवेशन आयोजक समिति बनाउने भन्ने विकल्पतिर
2: होइन, आयोजक समिति भन्ने कुरा त अनि कसको नेतृत्वमा हुने भन्ने कुराले अनिखेर आयोजक समितिको राख्ने के राख्ने भन्ने कुरामा त पार्टी शेरबहादुरजी त एकदम उराहर मान्छे छैन, सबैलाई समेट्नुपर्छ, सबैलाई मिलाउनु पर्छ भन्ने मान्छे, त्यस कारण त्यसमा त केही समस्या हुँदैन नि।
4: भनेपछि
2: किनकि हामीले यो अदालतले चाहिँ यो हामीले पुनरावलोकन गर्नुभन्दा पहिलासम्म हामीले अदालतले जे निर्णय गर्यो अब गरिहाल्यो, न्याय भए पनि नभए पनि भनेर हामीले चाहिँ ल मानु भन्ने उसमा पुग्या हो नि त हामी अधिवेशन नेतृत्व। तर उहाँहरूले यो 2 कमिटीलाई समायोजन गर्नुपर्छ र 15 अधिवेशन निष्पक्ष ढङ्गबाट अगाडि बढाउनुपर्छ भन्दा उहाँले त्यसलाई गम्भीरताका साथ लिनुभएन, अब यिनीहरू के गर्छन् भन्ने जस्तो जानुभयो। त्यस कारण त्यो फेज अध्याय अब समाप्त भयो, अहिले नयाँ अध्यायमा प्रवेश गरिसक्यो। त्यो अध्याय भनेको के हो भने कानुनी रूपमा पुनरावलोकनको बाटोमा, अर्कोतिर हामीले राष्ट्रिय भेलाको आयोजना पनि गरेको अवस्थामा अब यो चाहिँ गुणात्मक रूपमा परिस्थिति परिवर्तन भएको हुनाले अब त्यो पुरानो हिसाबले एउटा समझदारी गर्न अब चाहिँ गाह्रो देखियो।
4: र भनेको तपाईँहरू अब
2: शेरबहादुरजीकै नेतृत्वमा 15 अधिवेशन हुने अवस्थामा यो एकता प्रक्रिया चाहिँ अगाडि बढ्न सक्छ।
4: अनि मानौ विशेष महाधिवेशनमा आएको नेतृत्व र शेरबहादुरजीको नेतृत्वलाई समायोजन गरेर पनि हुन सक्छ,
2: समायोजन त उहाँको नेतृत्व भइसक्यो, उहाँहरू सबै त्यसरी हुनुहुन्थ्यो। चौधौं अधिवेशनबाट निर्वाचित उहाँ दुईजना
4: महामन्त्री के भने अब अन्तिम निर्णय भइसकेका छैन, फेरि पुनरावलोकन गर्ने भनेपछि पहिले चाहिँ वैधानिकता पाइसकेका छ, त्यसकारण विशेष महाधिवेशनलाई पनि वैधानिकता दिने गरी स्वीकार गर्ने गरी भन्ने ढङ्गको के त होला, राजनीतिक चाहियो नि त उनीहरूलाई स्पेस पनि
2: त्यो होइन। त्यहाँको नेतृत्वलाई पनि अस्वीकार गर्ने भन्ने कुरै भएन। नेपाली काङ्ग्रेसकै साथीहरू हुनुहुन्छ, त्यस बेलामा यो आम निर्वाचन अगाडि नै नेतृत्व परिवर्तन भए मात्रै आम निर्वाचनमा राम्रो परिणाम आउँछ भन्ने नारा दिनुभयो, तर अब त्यो त सफल सिद्ध भएन, त्यो रिजल्ट नतिजा आएन। भनेपछि त अब त्यसको औचित्य पनि समाप्त, जे कारणले विशेष अधिवेशनको आयोजना गरिएको थियो त्यसको औचित्य पनि त अब खासै रहेन नि।
4: होइन, अलि मध्यमार्गी बाटो भनेको विशेषलाई पनि मान्यता दिने, चौधौको पनि अब सभापति भएको हुनाले शेरबहादुर देवालाई पनि नेतृत्व दिएर त्यो विकल्प हुन्छ कि हुँदैन, अथवा शेरबहादुर देवालजीले भनेको व्यक्ति अरू कुनै दोस्रो व्यक्ति तेस्रो व्यक्ति?
2: अब अहिले त्यस्तो बारेमा चाहिँ अब त्यो कुरो चाहिँ त्यस्तो सोच विचार भएको छैन, तर अहिलेसम्मको स्थिति चाहिँ यही हो। अब भोलिको दिनमा कसरी जान्छ होइन, यो त कस्ता कस्ता विकल्पहरू आउँछन्, के कुराले चाहिँ सबैलाई समेट्न सकिन्छ, त्यो भोलिको कुरा भयो होइन। आजसम्म कुरा चाहिँ मैले जे भने त्यही नै कुरा हो अहिलेसम्म हाम्रो छलफलको।
0: देउवा निकट काङ्ग्रेस नेता प्रकाश शरण महत साथी शरद केसीसँग कुरा गर्दै साँझ पक्कमा एउटा विषय संक्षेपमा, सरकारले सातामा दुई दिन सार्वजनिक विदा दिने अभ्यासबाट पछि नहट्ने संकेत गरेको छ। राष्ट्रिय सभाको आजको बैठकमा जवाफ दिने क्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले दुई दिने विदाको पुनर्वलोकन गर्ने गरी सरकारका तर्फबाट कुनै काम नभएको बताएकी हुन्। उनले भने,
5: हालको लागि चाहिँ दुई दिनको विदा पुनरावलोकन गर्ने कुनै पनि कार्य भएको छैन, म मान्य सदस्यलाई यही निवेदन गर्न चाहन्छु।
0: मध्यपूर्वको युद्धका कारण विश्वव्यापी निम्तिएको ऊर्जा संकट बीच इन्धन खपत कम गर्न र अन्तर्राष्ट्रिय प्रचलनलाई समेत ध्यानमा राखी गत चैत 23 गतेदेखि वर्तमान सरकारले हप्तामा दुई दिन सार्वजनिक विदा दिँदै आएको छ। यो अभ्यासले मुलुकको आन्तरिक पर्यटनमा वृद्धि भई स्थानीय अर्थतन्त्रमा टेवा पुग्नुका साथै सेवाग्राहीलाई समेत फाइदा पुगेको मन्त्री गौतमले दावी गरिन्। उनले अगाडि थपिन्,
5: यसले आन्तरिक पर्यटन प्रवर्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ। छोटो अवधिका भ्रमण बढ्नकै देशका विभिन्न पर्यटकीय धार्मिक तथा सांस्कृतिक गन्तव्यमा आन्तरिक पर्यटकको आवागमन वृद्धि भयो छ, जसबाट आर्थिक गतिविधि विस्तार भई स्थानीय अर्थतन्त्र चलायमान बनाउन पनि सहयोग पुगेको छ।
0: सार्वजनिक प्रशासनलाई थप परिणाममुखी बनाउन, कर्मचारीको कार्य जीवनमा सन्तुलन अभिवृद्धि गर्न, ऊर्जा एवं प्रशासनिक खर्च मितव्ययी बनाउन लगायत उद्देश्यका साथ दुई दिन सार्वजनिक विदाको व्यवस्था कार्यान्वयनमा ल्याइएको सरकारले बताउँदै आएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, इजरायली सेनाले अधीनस्थ वेस्ट ब्याङ्कमा थप सेना परिचालन गर्ने जनाएको छ। आइतबारदेखि दुई प्यालेस्टिनी परिवारलाई उनीहरूकै घरभित्र थुनेर राखेका इजरायलीहरूलाई हटाउन असफल भएपछि सेनाले पछिल्लो निर्णय गरेको हो। ती इजरायलीहरू त्यहाँ बस्ती बसाल्न पुगेका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
3: नाब्लुसको दक्षिणमा रहेको कुस्त्रा गाउँको बाहिरी क्षेत्रमा बसोबास गर्ने अबु रिदी र हसन परिवारले सहयोगका लागि अपील गरेका थिए। उनीहरूको पानी र विद्युत आपूर्ति काटिएको छ भने घरमा रहेको खाद्यान्न पनि सकिन थालेको उनीहरूले बताएका छन्। यो घटना इजरायली बस्तीका बासिन्दाहरूले गर्ने हिंसामा अधीनस्थ वेस्ट ब्याङ्कमा प्यालेस्टिनी परिवारहरूले भोगिरहेको दण्डहीनता र बढ़दो बस्ती हिंसा नियन्त्रण गर्न इजरायली सुरक्षा फौजहरूले सामना गरिरहेको कठिनाईतर्फ ध्यानकर्षण गराउने पछिल्लो घटना हो। कुस्राबाट रातभरि सार्वजनिक गरिएका भिडियोहरूमा बुलडोजर सहित करिब एक दर्जन इजरायली सुरक्षा गाड़ीहरू देखिन्छन्। अर्को भिडियोमा प्यालेस्टिनी गाउँतर्फ जाने सड़कमा इजरायली सुरक्षाकर्मीहरूको लामो लाइन देखिन्छ। उक्त गाउँ अझै पनि बन्द सैन्य क्षेत्रका रूपमा कायम छ। स्थानीय संचार माध्यमका अनुसार नजिकै रहेको एउटा इजरायली बस्तीको चौकी पनि भत्काइएको छ। आइतबारदेखि आफ्नै घरमा बस्तीका मानिसहरूले घेराबन्दीमा राखेका कुसाए अबु रिदीले बीबीसीलाई बताए अनुसार राति फेरि घरमा आक्रमण भएको थियो। केही बस्तीका मानिसहरू अझै पनि उक्त क्षेत्रमा रहेको उनले बताए। उक्त सम्पत्तिका मालिक उनका भाइ प्यालेस्टिनी अमेरिकी व्यवसायी हुन्। उनले यो विषयमा अमेरिकी दूतावासमा समेत उजुरी दिएका छन्।
0: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: गर्जन छ सधैँ बाघ झैं। बर्दियाको आवाज रेडियो टाइगर 99.2 मेगाहर्ज। रेडियो टाइगर स्टुडियो टाइम। यति बेला रात्रिको 9 बजेको छ।
1: हवस् त, यतिन्जेल रेडियो टाइगर सुनेर साथ दिनुभएकोमा धन्यवाद। आजलाई हाम्रो नियमित प्रसारण यति नै। तपाईँको मिठो निन्द्राको कामना गर्दै हामी पनि विदा माग्छौ। शुभरात्री।